0: Radio Tiger Studio Time. अहिले बिहानको 6 बजेको छ।
1: यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 1 गते सोमबार, सन 2026 जून 15 तारीख अधिक जेठ कृष्ण पक्षको सोमबारे औंसी।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता।
0: मालपोत र नापीको काम अब पालिकाबाटै, संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने।
1: निर्यातमा भारतको अवरोध पछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, चालू आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको गुनासो।
0: अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता, 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै।
1: र विश्वकप फुटबलमा कुराकाओलाई हराउँदै जर्मनीको फराकिलो जीत, जापान र नेदरल्याण्डसले बराबरी खेले, आइभरी कोस्ट र इक्वेडर बीचको खेल चल्दै।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू

0: लागू हुनेछ।
1: काया कैरनमा अब खबरको सिलसिला। सातै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी पूरा गरेका छन्। कुनै प्रदेशले गएको वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले त्यसै आधारमा बजेट बनाएका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आउँदो आर्थिक वर्ष 2083-84 बजेटको तयारी अन्तिम चरणमा पुगेको छ। कोशीको आउँदो आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 तुलनामा बढ़ने भएको छ। यस्तै मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले दिउँसो 1 बजे मध्य प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ। मध्य सरकारले चालू आर्थिक वर्ष 2082-83 भन्दा करिब 6 अर्ब रूपियाँ घटाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। गण्डकी प्रदेश सरकारले बजेटको आकार केही बढ़ाउने भएको छ। प्रदेश सभा बैठकमा अर्थमन्त्री जीत बहादुर शेरचनले 33 अर्ब हारारीको बजेट पेश गर्ने तयारी गर्नुभएको छ। यस्तै लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा 5 अर्ब कम बजेट ल्याउने भएको छ। कर्णाली प्रदेश सरकारले आउँदो वर्षका लागि 36 अर्ब भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले ल्याउने बजेट वार्षिक वर्ष हरेक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट बन्दै गएको आरोप लाग्ने गरेको खबर नागरिक दैनिकले लेखेको छ।
2: संविधान बनेको 11 वर्षपछि पालिकाहरूले मालपोत सेवा सम्बन्धी अधिकार पाएका छन्। सरकारले मालपोत र नापी सम्बन्धी नियमावली संशोधन गर्दै यस सम्बन्धी अधिकार पालिकालाई दिएको हो। दुवै नियमावली राजपत्रमा प्रकाशित भएसँगै अब पालिकाबाटै जग्गा सम्बन्धी सम्पूर्ण काम गर्ने बाटो खुलेको छ। यसका लागि पालिकाहरूले गृह कार्य समेत अगाडि बढ़ाइसकेका छन्। संविधान जारी भएको 11 वर्षसम्म बल्ल पालिकाहरूले संविधान प्रदत्त अधिकार पाएका हुन्। स्थानीय तल अधिकार हस्तान्तरण भएसँगै अब जग्गाको स्वामित्व हस्तान्तरण सम्बन्धी काम पालिकाबाटै हुने भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता सहसचिव गणेश दत्त भट्टले बताउनुभयो। नियमावली जारी भएसँगै अब हामी स्थानीय तहलाई मालपोतको सिस्टममा एक्सेस दिन्छौं। उहाँ भन्नुहुन्छ, स्थानीय तहले भूमि शाखा मार्फत मालपोत र नापिक कार्यालयले दिँदै आएका सेवा प्रदान गर्नुपर्ने हुन्छ, तर पालिका तहका कर्मचारीसँग यस सम्बन्धी अनुभव भएका कर्मचारी नहुने भएकाले शुरूमा समस्या हुन सक्ने अवस्था छ। यसका लागि सबै पालिकाका कर्मचारीलाई तालिम दिने मन्त्रालयको तयारी छ। आजको नयाँ पत्रिकामा खबर छ।
1: रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने भएको छ। सरकारले रासायनिक मल नियन्त्रण आदेश 2055 बमोजिम निजी व्यवसायलाई रासायनिक मल आयातको अनुमति दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दर्ता भएका 77 कम्पनीलाई मल आयातको अनुमति दिएको हो। पश्चिम एसियाली देशमा भएको युद्धका कारण ग्लोबल टेन्डर मार्फत रासायनिक मल आयात हुन नसकेपछि निजी कम्पनीले पनि मल ल्याएर वितरण गर्न सक्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले दर्ता भएका कम्पनीले डीएपी, यूरिया र पोटास बाहेक अरू मल निजी क्षेत्रले आयात गरिरहेको जानकारी दिनुभएको छ। मन्त्रालयका अनुसार निजी क्षेत्रले ल्याउने मलमा सरकारले कुनै पनि प्रकारको अनुदान सुविधा उपलब्ध नगराउने भएकाले नेपाल आइपुग्ने त्यस्ता मलको लागत मूल्य कम्पनीले ढुवानी तथा नाफा जोडेर किसानलाई बिक्री गर्नेछन्। निजी क्षेत्रबाट मल ल्याउँदा लागत मूल्य महँगो पर्ने हुँदा रासायनिक मलको मूल्य भने महँगो पर्ने देखिएको छ। धान रोपाई शुरू हुँदा बजारमा मलको अभाव छ। माग अनुसार मल आयात नहुँदा वर्षेनी धान रोप्ने बेला किसानले मलको अभाव खेप्नु परेको खबर गोर्खा पत्रले लेखेको छ।
2: नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण 83 नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण आजदेखि इलामका 53 उद्योग बन्द गरिँदैछन् भने झापाका 30 चिया उद्योग असार 4 गतेदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले आजदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अनुसार भारतीय बजारमा पुगिसकेको 3 लाख किलोभन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूमा थप 7 लाख किलोभन्दा बढ़ी तयारी चिया मौजदात छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्नेछ। उद्योग बन्द लम्बिए हरियो चियापत्ती बाटोमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्। बोटमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघिकै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव बन्दै गएको बताउनुभयो। यसैबीच चालू आर्थिक वर्षको पहिलो छ महिना साउनदेखि पुषसम्म साना, मझौला र ठूला गरी देशभर थप 461 उद्योग दर्ता भएका छन्। गएको वर्षको यही अवधिको तुलनामा यस वर्ष नयाँ दर्ता भएका उद्योगको संख्या 120 कम हो। गएको आर्थिक वर्षको पहिलो छ महिनामा देशभर थप 581 उद्योग दर्ता भएका थिए। गत आर्थिक वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता संख्यामा कमी हुनुलाई देशको सुध्रिन नसकेको लगानी मैत्री वातावरणसँग जोडेर हेरिएको छ। उद्योग राज्यको प्राथमिकतामा नपरेको, उद्योगमा जग्गा वन कर्मचारी लगायत लामो समयदेखि झगडिएका समस्या समाधान नभएको लगायतका कारण उद्योगमा आकर्षण घट्दै गएको उद्योगीहरू बताउँछन्। हालै सार्वजनिक राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले गएको वर्षको छ महिनाको तुलनामा यस वर्षको यही अवधिमा नयाँ दर्ता उद्योग संख्या घटेको खबर आजको कान्तिपुर दैनिकमा छ। यसले यससँगै उद्योग राज्यको प्राथमिकतामा नपरेको र जग्गा वन कर्मचारी लगायत लामो समयदेखिका समस्या समाधान नभएका कारण उद्योगमा आकर्षण घट्दै गएको समेत व्यवसायहरूले बताएका छन्।
1: काया कैरनमा बाल विवाहको अवस्था बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता, मालपोत र नापीको काम अब पालिकाबाटै, संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने, निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, चालू आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको व्यवसायको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रादेशिक र जिल्ला अधिवेशनहरू धमाधम भइरहेका छन्। पार्टीमा गुटबन्दी नरहेको शीर्ष नेतृत्वले दावी गरिरहे पनि जिल्ला र प्रदेशका अधिवेशनमा भने स्पष्ट रूपमा गुटबन्दी र दुई प्यानल देखिएका छन्। संस्थापक सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको दुईवटा धार बनाएर नेतृत्व चयन भइरहेका छन्। अर्थात 2079 असार 7 गते स्थापना भएको रासोपामा फाउण्डर्स र फलोअर्सको रूपमा उम्मेद्वार तथा कार्यकर्ता विभक्त छन्। यसले परम्परागत पार्टीहरू जस्तै रासपा पनि गुटबन्दी र पदको हानथापमा फस्न थालेको आभास दिन्छ। आजको अन्नपूर्ण पोस्टले यो खबर छापेको छ। यसैबीच कानूनी र संगठनात्मक रूपमा कांग्रेस एउटै पार्टी भए पनि नेताहरूबीचको अविश्वास, गुटगत ध्रुवीकरण र समानान्तर गतिविधिले फरक पार्टीको झल्को दिन थालेको छ। विराटनगरमा आइतबार आयोजित इतर पक्षको प्रदेश स्तरीय भेलामा नेताहरूले कांग्रेस व्यावहारिक रूपमा फुटिसकेको अभिव्यक्ति दिएका छन्। भनाईमा मात्र होइन, व्यवहारमै कांग्रेसमा अलग पार्टीको अभ्यास भइरहेको छ। यस्तै एमालेमा अध्यक्ष केपी ओलीको नेतृत्वलाई निरन्तरता दिने वा पार्टी पुनर्गठनको प्रक्रियामा जाने भन्ने केन्द्रीय नेतृत्वमा सीमित बहस तीव्र बन्दै तल्ला कमिटीसम्म पुगेको छ। केन्द्रीय सचिवालयद्वारा गठित चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलासँगै बहस प्रदेश र जिल्ला तहसम्म विस्तार भएको खबर आजको नयाँ पत्रिकामा छ।
1: फौजदारी न्याय प्रणालीको आधारभूत सिद्धान्त हो पहिले सुन्ने अनि मात्र थुन्ने। दोषी छुट्नु तर एकजना पनि निर्दोष नफसुन् भन्ने नै यसको मूल भावना हो। तर पछिल्लो समय नेपाल प्रहरीले कतिपय व्यक्तिलाई पहिले नियन्त्रणमा लिने र त्यसपछि मात्र कसुरबारे खोजी गर्न थाल्ने प्रवृत्ति देखिएको छ। पूर्व डीआईजी पितामर अधिकारी भन्नुहुन्छ, कुन कसुर फौजदारी हो, कुन देवानी हो भन्ने कानूनले स्पष्ट गरेको छ। त्यस अनुसार प्रहरीलाई काम गर्न स्वायत्त छोड्नुपर्छ।

0: सक्दैन भन्ने सचेतना पुगेको छ। तर अहिले देखिने गरी नभई लुकी छिपी गर्ने बाल विवाह अत्यधिक रहेको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र।
1: विगतको तुलनामा बिस्तारै बाल विवाह चाहिँ कम हुँदै गएको अवस्था चाहिँ छ। बाल विवाह चाहिँ गर्न हुन्न भन्ने चाहिँ गाउँको दूर दराजसम्म पुगेको देखिन्छ। कहीँ बाल विवाह भयो भने रिपोर्टिङ गर्ने सिस्टम चाहिँ छ। यद्यपि अहिले पनि कतिपय ठाउँहरूमा ठाउँ विशेषमा सबै ठाउँ होइन केही ठाउँ विशेष धर्म संस्कृति र परम्पराले गर्दाखेरि कतिपय ठाउँहरूमा अनसिन रूपमा बाल विवाह भइरहेको पनि भेटिया छ। ताकै कुरा गर्ने भने मुद्दाकै रूपमा आएको चाहिँ एकदम कम भएको अवस्था छ।
0: विगतका तुलनामा बाल विवाहको उजुरी तथा सूचना एकदमै कम आउने गरेको प्रहरीको तथ्याङ्क छ। एक वर्षमा 77 जिल्लामा जम्मा 61 मात्रै बाल विवाहको उजुरी दर्ता भएको तथ्याङ्कले पनि लुकी छिपी बाल विवाह धेरै नै हुने गरेको प्रहरीको अनुमान छ। यही सन्दर्भमा विवाहको उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउनु पर्ने विषयमा पनि चर्चा हुन थालेको छ। विवाहको कानूनी उमेर घटाउने बहस किन चलिरहेको छ त? राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण महाशाखा प्रमुख गीता कुमारी दाहाल।
2: उमेर घटाएपछि त बाल विवाह न्यून देखिन्छ नि त, होइन? देखिँदैन नि। अहिले त 20 वर्ष छ र पो यो 20 वर्ष भन्दा मुनिकोले चाहिँ बाल विवाह गरेको धेरै देखिन्छ त। तर 18 वर्ष भयो भने त 2 वर्ष त त्यो स्टोर भयो नि, होइन? त्यसले चाहिँ कम देखाउँछ एउटा जनसंख्यालाई पनि वृद्धि गर्नलाई हो कि बाल विवाहलाई प्रशय दिन खोजेको उमेर घटाएर भए पनि भन्ने हुन्छ। त्यही भएर चाहिँ बाल विवाह यसलाई घटाउन पनि खोजिएको छ। यसका पछाडि हिडेन तत्त्वहरू धेरै छन्, धेरै खोजी नीति गर्नुपर्नेछ। के कारणले हो त? किन कानूनहरू परिवर्तन गर्न खोजियो त? साँच्चै समाज भए भए अवस्था हो कि अथवा यसका त अरू नै कारणहरू छन्? प्रत्यक्ष समस्यामा त महिलालाई पर्छ नि, बालिकालाई पर्छ नि।
0: नेपाल दक्षिण एसियामा बाल विवाहको उच्च दर भएका देशहरू मध्ये एक हो। मध्य प्रदेशमा सबैभन्दा बढी बाल विवाह हुने गरेको छ। प्रहरीमा उजुरी पर्ने बाल विवाहको घटनामा पनि पीड़ित समूह 16 देखि 18 वर्षका हुने गरेकाले विवाहको कानूनी उमेर घटाउनु पर्ने बहस चलिरहेको जानकारहरू बताउँछन्। विवाहको कानूनी उमेर घटाउनु भन्दा बाल विवाह रोक्न नै आवश्यक पहल थाल्नु पर्नेमा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी मिश्रको जोड़ छ।
1: विवाहको एजको हकमा चाहिँ त्यो मलाई यो 20 वर्ष जुन एज राखिया छ यो चाहिँ राम्रै छ जस्तो लाग्छ। किन भन्दाखेरि पढ्ने मान्छेले पनि करी करी पढेर त्योभन्दा माथिल्लो लेभलमा पढेर जान सक्ने अवस्थाहरूको विषय एनालाइसिस पनि गर्न सक्ने भयो। अलिकति एवेरनेसको बाटोमा जानुपर्छ। कहिलेकाहीँ कानून र परम्परा बीच द्वन्द्व हुनसक्छ, कानून र चाहिँ सोसाइटी बीच द्वन्द्व हुनसक्छ। त्यो बेलामा चाहिँ फेरि सोसाइटीले बनाएको कानून, कानून र सोसाइटी द्वन्द्व हुने गरी कानून बनिरहेको छैन हामीलाई, यसलाई पनि अलिकति हेरेर गर्नुपर्छ। निश्चित पकेट एरियालाई हामीले सिलेक्सन गरेर त्यो एरियामा चाहिँ तत्सम्बन्धी अवेरनेसका कार्यक्रमहरू लिएर जानुपर्ने हुन्छ।
3: नेपालमा बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि भइरहेको प्रयासको विषयमा जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी गौतम मिश्र र राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव गीता कुमारी दाहालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
8: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधि युक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
7: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउ

0: ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
1: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। रातो रंगको आकर्षक कोका कोला टी शर्ट लगाएका एक दारीवाल युवा अमेरिकाको टेक्सास राज्यको अर्लिङटनमा रहेको विशाल एटीएनटी स्टेडियमभित्र व्यस्त देखिनुहुन्छ। 2026 फिफा विश्वकपका लागि डल्लास स्टेडियम नाम दिएको यो रंगशालाभित्रका उहाँका तस्विर र भिडियो पछिल्ला 3 हप्तादेखि सामाजिक सञ्जालमा भाइरल छन्। विश्व फुटबलको सबैभन्दा ठूलो उत्सवसँग जोडिनुभएका उहाँ नेपालीका लागि गर्व बन्नु भएको छ। ती युवा हुनुहुन्छ 29 वर्षीय अश्विन राज पोखरेल। सन् 2018 अमेरिकामा बस्दै आउनुभएका पोखरेल विश्वकपमा कोका कोलाका लीड सुपरभाइजरका रूपमा डल्लास रंगशालामा कार्यरत हुनुहुन्छ। विश्वकपका खेल हुने अमेरिका, मेक्सिको र क्यानाडाका 16 रंगशाला मध्ये सबैभन्दा धेरै खेल आयोजना गर्ने रंगशाला यही हो। फिफा विश्वकपको 23 संस्करण सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच शुक्रबार राति मेक्सिको सिटीमा भएको खेलबाट औपचारिक रूपमा शुरू भइसकेको छ। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा तयारीमा नेपाली जोड़िएको यो पहिलो अवसर भने होइन। सन् 2022 कतार विश्वकपका लागि पूर्वाधार निर्माणमा हजारौं नेपाली श्रमिकले योगदान दिएका थिए। आजको कान्तिपुर दैनिकले यो खबर लेखेको छ।
2: अब विदेशको खबर। झण्डै 3.5 महिनादेखि मध्य पूर्वमा चलिरहेको अमेरिका इरान युद्ध अन्त्य हुने संकेत देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भएको घोषणासँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले त्यसलाई महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा स्वागत गरेका छन्। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भइसकेको र दुवै पक्षले लेबनान सहित सबै मोर्चामा तत्काल तथा स्थायी रूपमा कार्यवाही अन्त्य गर्न सहमति जनाएको बताउनु भएको छ। उहाँका अनुसार सम्झौतामा आउँदो शुक्रबार स्विजरल्याण्डमा औपचारिक हस्ताक्षर हुनेछ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल मार्फत सम्झौता सम्पन्न भएको घोषणा गर्दै हर्मुज जलमार्गमा लगाएको अमेरिकी 9 सैनिक नाकाबन्दी हटाइने र अन्तर्राष्ट्रिय जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताउनु भएको छ। इरानका उप विदेश मन्त्री काजिम घरिबादीले राज्य सञ्चालित संचार माध्यम मार्फत सम्झौता अन्तिम रूप दिइएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार सम्झौताको औपचारिक हस्ताक्षर अघि आउँदा केही दिनभित्र प्राविधिक र कूटनीतिक तहमा छलफल हुनेछ। सम्झौता अनुसार दुवै पक्षले युद्धविराम कायम राख्ने, हर्मुज जलमार्ग खुला गर्ने, समुद्री यातायातमा लगाइएका अवरोध हटाउने तथा भविष्यका विवादहरू वार्तामार्फत समाधान गर्ने आधार तयार गर्ने सहमति गरेका छन्। साथै आउँदो 60 दिनसम्म विस्तृत वार्ता सञ्चालन गरी स्थायी राजनीतिक तथा सुरक्षा समझदारीको खाका तयार गरिने पनि सहमति भएको छ।
3: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणका खेलमा जर्मनीले विजय शुरूआत गरेको छ भने जापान र नेदरल्याण्डसले अङ्क बाँडेका छन्। डल्लासमा सम्पन्न समूह एकको खेलमा जापानले नेदरल्याण्डसँग 2-2 बराबरी खेल्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्याण्डसका कप्तान भर्जिल भान डाइकले 51 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर 57 मिनटमा जापानका केइतो नाकामुराले बराबरी गोल फर्काए। त्यसपछि 64 मिनटमा क्रिस्टेन्सियो समरभिलले गोल गर्दै नेदरल्याण्डसलाई पुनः अग्रता दिलाएका थिए। खेलको अन्त्यतिर जापानले निरन्तर दबाव सृजना गर्दै 88 मिनटमा डाइची कामाडा मार्फत बराबरी गोल निकाल्यो। बराबरीसँगै दुवै टोलीले पहिलो खेलबाट समान 1-1 बटुलेका छन्। यता ह्युस्टनमा सम्पन्न समूह ईको खेलमा 4 पटकको विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाउलाई 7-1 गोल अन्तरको फराकिलो जित निकालेको छ। खेलको 6 मिनटमै फेलिक्स नेमेचाले जर्मनीलाई अग्रता दिलाएका थिए। तर 81 मिनटमा लिभानो कोमेन्सियाले विश्वकपमा कुराकाओको इतिहासकै पहिलो गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि जर्मनीले खेलमा पुनः नियन्त्रण कायम गर्दै लगातार गोल गर्यो। निको स्लोटरबेक, काई हाइबर्ट्स, जमाल मुसियाला, नाथानियल ब्राउन र डेनिस उन्डादले गोल गरेका छन्। हार्बर्ट्सले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। जोसुआ किमिखले दुई गोलका अवसर सृजना गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। यो जितसँगै जर्मनीले समूह ईमा बलियो शुरूआत गरेको छ भने हुराकाओले पहिलो खेलमै हार ठूलो हार बेहोरेको छ। यसैबीच फिलाडेल्फियाले समूह ई अन्तर्गत आइभरी कोस्ट र इक्वेटर बीचको खेल अहिले चलिरहेको छ। 74 मिनट चलिरहँदा दुवै टोलीले गोल गर्न सकेका छैनन्। दुवै टोली विजय शुरूआत गर्ने लक्ष्यसहित मैदानमा छन्। विश्वकप अन्तर्गत आज हुने अर्को खेलमा समूह एफका स्वीडेन र ट्युनिसिया खेल्दैछन्। मेक्सिको मोन्टेरेमा हुने यो खेल नेपाली समय अनुसार आज बिहान 7:45 शुरू हुनेछ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। परराष्ट्र मन्त्री शिशिर खनाल 4 दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेजिङ पुग्नु भएको छ। चीनिया विदेश मन्त्री याङ यीको निमन्त्रणामा भएको भ्रमणलाई नेपाल चीन सम्बन्ध सुदृढीकरण, आर्थिक कूटनीति विस्तार तथा लगानी प्रवर्धनका दृष्टिले महत्वपूर्ण मानिएको छ।
3: आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरूको अनुमान छ। पछिल्ला केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढ़ेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ।
2: नेपालले ट्रान्स एसियन रेलवे टीएआर नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको दुई दशक बित्न लागेको छ। द्रुत रेल मार्गको सपना देख्न थालिएको छ, तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेल मार्ग आयोजनाको काम भने सुस्त रहेको खबर गोर्खापत्रले लेखेको छ।
3: कैलालीको गोदावरी नगरपालिका 4 गाईमारेमा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिएको घटनामा स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढ़ाएको छ। डिभिजन वन कार्यालय धनगढ़ी र सब डिभिजन कार्यालय अत्तरियाबाट 12 कर्मचारीलाई हिजो नियन्त्रणमा लिएर घटनाबारे सोधपूछ थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायक उपरीक्षक योगेन्द्र तिमिल सिन्हाले बताउनुभयो। पक्राउ पर्नेमा वन रक्षकदेखि अधिकृत तहसम्मका कर्मचारी रहेका खबर आजको नयाँ पत्रिकामा छ।
2: नेपालको सबैभन्दा जेठो संवैधानिक अंग लोक सेवा आयोगले सार्वजनिक प्रशासनतर्फको पदपूर्तिलाई थप सुदृढ़ बनाउने तथा पहुँच अभिवृद्धि गर्ने रणनीतिका साथ काम अगाडि बढ़ाएको छ।
3: केन्द्रीय कृषि प्रयोगशालाले 25,090 तरकारी नमूना परीक्षण 126 उपयोग गर्न नहुने विषादी प्रयोग भएको पाइएको छ। प्रयोगशालाले चालू आर्थिक वर्ष 82-83 पहिलो 9 महिनामा देशका 12 ठाउँमा त्यो संख्याका नमूना परीक्षण गरेकामा 126 खान नहुने र 49 केही दिन पर्खेर मात्र खान मिल्ने विषादीको मात्रा पाइएको हो।
2: काया कैरनमा अब पालो उखानको।
3: सोमबारे औंसी के बार पर्यो, काटेको बोको के बेथाले मर्यो।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता।
2: मालपोत र नापीको काम अब पालिकाबाटै, संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने।
3: निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, चालू आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको गुनासो।
2: अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता, 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै।
3: र विश्वकप फुटबलमा कुराकाओलाई हराउँदै जर्मनीको फराकिलो जित, जापान र नेदरल्याण्डसले बराबरी खेले, आइभरी कोस्ट र इक्वेडर बीचको खेल चल्दै।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ हर्क साम्पाङ जस्तै देखिने मान्छे संसद बैठक शुरू हुनु बित्तिकै जुरुक्क उठेका छन् अनि हातमा रहेको मोबाइलमा फेसबुक देखाउँदै उनी भन्दैछन्, प्रधानमन्त्रीज्यूले आफ्नो फेभरेट देशले विकल्प वर्ल्ड कप खेलेको छैन भनेर फेसबुकमा पोस्ट दिनु भएको छ, कुन हो उहाँको फेभरेट देश, यहाँ आएर भन्नु पर्यो सभामुख महोदय। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083 5241 148 र 520 702।

0: देशैभरका सबै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै 334 अर्ब हाराहारीमा बजेट ल्याउने कर्णाली सरकारको 33-34 अर्बको हाराहारीमा बजेट ल्याउने कर्णाली सरकारको तयारी।
1: बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त अस्थायी बेस क्याम्प स्थापना, सीमा विवाद समाधान गरिने।
0: अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता, 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै।
1: र विरूनगरमा जारी 19 वर्ष मुनिको राष्ट्रिय क्रिकेटको उपाधिको लागि मधेस र सुदूरपश्चिम भिड्ने। विश्वकप फुटबलमा जर्मनीको फराकिलो जीत, जापान र नेदरल्याण्डले बराबरी खेले। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवाबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली सहित 7 प्रदेशले आज आगामी आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछन्। प्रदेशहरूले केन्द्र सरकार जस्तै सुशासन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार जस्ता विषयलाई प्राथमिकतामा दिएर नयाँ बजेट तयार पारेका छन्। कर्णाली प्रदेश सरकारले आज दिउँसो 3 बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बजेट प्रस्तुत गर्नुहुने भएको छ। प्रदेश सरकारले सीमित स्रोत साधन, बढ़दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेटको तयारी गरेको जनाएको छ। आगामी बजेट उत्पादन, कृषि वृद्धि, त्यस्तै रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्याय केन्द्रित हुने सरकारको तयारी रहेको छ। आगामी बजेट 33-34 अर्ब हाराहारीमा आउने गरी बजेट सिलिङ यसअघि नै वितरण गरिसकेको थियो। त्यही आकारको बजेटका लागि आयोजना भने हजारौं सिफारिश भएर आएका छन्। कर्णाली सरकारले आयोजना छनौटका लागि आयोजनाको प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि बनाएको छ। त्यही कार्यविधि अनुसार 10 जिल्लाबाट आगामी बजेटका लागि साना ठूला गरी झण्डै 17,000 आयोजना जिल्लाबाट सिफारिश भएर आएका छन्। कार्यविधि अनुसार प्रदेश सरकारले सड़क पूर्वाधार तर्फका आयोजनाको सीमा 50 लाख र अन्यका लागि 20 लाख तय गरेको छ। यस्तै साना सिता आयोजनाहरूलाई यो सीमाबाट बाहिर राखेको छ। गत वर्ष कर्णाली सरकारले 32 अर्बको बजेट ल्याएको थियो। संघ सरकारले जेठ 15 गते, प्रदेश सरकारले असार 1 गते र स्थानीय सरकारले असार 10 गते आफ्नो बजेट कार्यक्रम ल्याउने प्रावधान रहेको छ।
1: बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस क्याम्प स्थापना भएको छ। बाजुरा र हुम्ला बीच उत्पन्न विवादले अशान्त बनेको बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा संयुक्त अस्थायी सुरक्षा बेस क्याम्प स्थापना गरिएको हो। लामपाटा क्षेत्र बाजुरा सदरमुकाम मार्तलीबाट कम्तीमा 3 दिनको दूरीमा पर्दछ। यसअघि जेठ 27 गते सदरमुकाम मार्तलीबाट हिँडेको सुरक्षाकर्मीको टोली 3 दिन लगाएर त्यहाँ पुगिसकेको छ। लामपाटामा सुदूरपश्चिम प्रदेश सरकारले अस्थायी प्रहरी चौकी स्थापना शुरू गर्न पछि विवाद शुरू भएको थियो। पछिल्लो समय विवाद झन सतहमा आएपछि सरकारले सुरक्षाका लागि संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरेको हो। केही दिन अघि हुम्लाका बासिन्दाले बाजुराको भोटे समुदायमाथि कुटपिट तथा दुर्व्यवहारसँगै गोठमा आगजनी गरेको घटना समेत बाहिरिएको थियो। त्यसपछि केन्द्रीय अनुसन्धान समितिले बैठक लिँदै विवादित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा बेस क्याम्प स्थापना गरेको थियो। त्यही निर्णय अनुसार दुवै सुरक्षा निकायको संयुक्त उपस्थितिमा विवादित क्षेत्रमा शान्ति, सुरक्षा र समन्वय कायम गर्दै परिस्थितिलाई नियन्त्रणमा राख्ने तयारी समेत गरेको छ।
0: नेपाल पत्रकार महासंघ सुर्खेतको दोस्रो कार्यकालका अध्यक्ष मधुबन विष्टले पदभार ग्रहण गर्नुभएको छ। महासंघ सुर्खेतले आयोजना गरेको पत्रकार सम्मान तथा पद हस्तान्तरण कार्यक्रममा विष्टले दोस्रो कार्यकालको अध्यक्ष पदको पदभार ग्रहण गर्नुभएको हो। पहिलो कार्यकालका अध्यक्ष सुशील शर्माले दोस्रो कार्यकालका अध्यक्ष विष्टलाई माइन्योर समेत हस्तान्तरण गर्नुभएको छ। अध्यक्ष विष्टसँगै सहसचिवमा गीता थापा र सदस्य मानबहादुर खड्काले समेत दोस्रो कार्यकालको पदभार ग्रहण गर्नुभएको छ। महासंघ सर्किटको गत निर्वाचनमा बराबर मत ल्याएपछि अध्यक्ष, सहसचिव र सदस्य पदको कार्यकाल बाँडिएको थियो। अध्यक्ष सुशील शर्मा, सहसचिव नवीन सुवेदी र सदस्य अमर कार्कीले पहिलो कार्यकाल सम्हाल्नु भएको थियो। उहाँहरूको कार्यकाल सकिएपछि दोस्रो कार्यकालको जिम्मेवारी अध्यक्षमा विशेष सहसचिवमा थापा र सदस्यमा खड्काले सम्हाल्नु भएको हो। अध्यक्ष पद सम्हालेपछि विशेषले महासंघको दोस्रो कार्यकालमा पत्रकारहरूको हक हितको पक्षमा रचनात्मक कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले अग्रजहरूको सल्लाह सुझाव अनुसार मर्यादित पत्रकारिताका लागि महासंघलाई आफ्नो गतिविधि सञ्चालन गर्ने उल्लेख गर्नुभएको छ। यसैबीच यही अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने 10 पत्रकारलाई पुरस्कृत गर्नुका साथै सुर्खेतको पहिलो पत्रिका जुनकिरीका संस्थापक जनक राज शर्मालाई सम्मानित गरिएको छ। प्रेस स्वतन्त्रता सम्मानबाट दुर्गा थापा, डम्बर आचार्य र माया थापा, विकास तथा शान्ति पत्रकारिता पुरस्कारबाट रमेश कुमार पाण्डे र करिश्मा चौधरी, युवा पत्रकारिता पुरस्कारबाट टेकराज केसी, नन्दु गेलाङ स्मृति पत्रकारिता पुरस्कारबाट सुरेश आचार्य, सक्रिय पत्रकारिता पुरस्कारबाट तृप्ति साई, खानेपानी तथा सरसफाई पत्रकारिता पुरस्कारबाट दिवस कुमार सेजवाल र वर्ष पत्रकारिता पुरस्कारबाट ईश्वर राज अधिकारीलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको छ। यस्तै कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले अहिले देशको परिस्थिति ट्र्याक भन्दा बाहिर जान खोजेको बताउनु भएको छ। अझ अराजक गतिविधि फैलिएको भन्दै देशको स्वाधीनतामा खतरा उत्पन्न हुने खोजेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभएको हो। मुख्यमन्त्री कणेलले वर्तमान सरकार र प्रधानमन्त्रीको अभिव्यक्तिका कारण देशले कहिले नबोकेको परिस्थिति सृजना भइरहेको बताउनुभयो। कणेलले प्रधानमन्त्री शाहले नेपालले पनि भारतीय भूमि मेचेको भन्ने अभिव्यक्ति गलत भएको टिप्पणी गर्नुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय, प्रदेश उपाध्यक्ष लक्ष्मण केसी, पुरस्कृत पत्रकार दुर्गा थापा र सुर्खेतका पहिलो पत्रिकाका संस्थापक जनकराज शर्माले आफ्नो भनाई राख्नु भएको थियो।
1: पर्यटकीय सिजन शुरू भएसँगै हिमाली जिल्ला हुम्लाको सिमीकोट विमानस्थल भएर हिल्चा हुँदै मानसरोवर कैलाशको यात्रा गर्ने पर्यटकको संख्या 3700 भन्दा बढ़ी पुगेको छ। यस वर्षको मानसरोवर कैलाशको दर्शन गर्ने काम शुरू भएपछि भारतीय धार्मिक पर्यटकहरू हवाई मार्गबाट आउन थालेपछि संख्या बढ़दै गएको हो। हालसम्म 3780 जना भारतीय पर्यटकहरू नेपालगंजबाट सिमीकोटदेखि हिल्चा भएर चीनको ताक्लाकोटतर्फ मानसरोवर कैलाशको दर्शन गर्न जाने गरेको प्रहरी निरीक्षक विष्णु श्रेष्ठले बताउनुभयो। यस वर्ष वैशाख 30 गतेबाट भारतीय पर्यटकहरू जिल्लामा आउन शुरू भएको हो। यो पर्यटक आगमनको संख्या 233 दिनको हो। हालसम्म हुम्ला आइपुगेका भारतीय पर्यटक 1892 महिला र 1888 जना पुरूष रहेका छन्। सिजन शुरू भएसँगै दैनिक 80-200 जना भारतीय पर्यटकहरू हवाई मार्गबाट हुम्ला पुग्ने गरेका छन्। यसले गर्दा होटल कैलाश मानसरोवर, कर्णाली रिसोर्ट, हुम्ला रिसोर्ट लगायतका विभिन्न क्षेत्रहरूमा अहिले पर्यटकहरू भरिभराउ देखिएका छन्। यसबाट होटल व्यवसायहरूको आमदानी समेत राम्रो भएको व्यवसायीहरूले बताएका छन्। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआतसँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 सम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउं।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484201156।
5: दिउँसो घाम र तातो हावाले हायल कायल पार्छ। म बिहानै खेत लागे है छोरी।
6: ल यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ।
5: ए के बिर्से भनेको त छातैको बिर्से छु। ल्याउ छाता, बरु यो पानीको बोतलमा मैले जीवन जल पो मिसाउन भुलेछु।
6: तपाईँले बिर्सिने हुन्छ भनेर मैले पानीमा जीवन जल मिलाइसकेकी छु बुबा। बरु पानी त सबै पिउनु नि, पसिना धेरै आउने भएकोले जिउ सुक्खा हुन्छ।
5: हुन्छ हुन्छ छोरी, अब बिहान काम दिउँसो आराम।
6: हो नि, बिहान काम दिउँसो आराम।
7: गर्मीको मौसममा लू अथवा अत्याधिक गर्मीबाट बच्न छाता ओढेर वा टाउको ढाकेर हिँडौं, पानी प्रशस्त पिउने गरौं, शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊ, साथै घर वा विद्यालयको छाना चिस्क्याउने उपायहरू अपनाऊ।
8: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
0: चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी ₹230 र सूर्यमुखी तेल प्रति केटी 2860।
9: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
10: रेडियो भेरी एफएम।
1: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले देशभरका सबै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै 34 अर्ब हाराहारीको बजेट ल्याउने कर्णाली सरकारको तयारी, बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा सशस्त्र नेपाल प्रहरीको संयुक्त अस्थायी बेस क्याम्प स्थापना, सीमा विवाद समाधान गरिने लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। एक दशकदेखि जटिल समस्या भएका गर्भवतीको शल्यक्रिया हुँदै आएको जिल्ला अस्पताल सल्यानमा विशेषज्ञ चिकित्सकको अभावमा रोकेको हाड जोड्ने, हर्निया, हाइड्रोसिल, एपेन्डिक्सका बिरामीको शल्यक्रिया सेवा पुनः संचारमा आएको छ। एमडीजीपी विशेषज्ञ चिकित्सक डाक्टर रहिस कोजो आएपछि जिल्ला अस्पताल सल्यानमा 3 वर्षदेखि रोकिएको हाड जोड्ने, भाँचिएको एपेन्डिक्स, हर्निया, हाइड्रोसिलको शल्यक्रिया सेवा पुनः संचारमा आएको छ। यसअघि अस्पतालले रोकेको मिनी ल्याब र स्थायी बन्ध्याकरण सेवालाई पनि निरन्तरता दिएको छ। जटिल समस्या भएको गर्भवतीको शल्यक्रियाबाट सुत्केरी गराउन लगायतका अन्य सेवा सुविधा पनि जिल्लावासीलाई सहज भएको छ। सामान्य खालका शल्यक्रियाका लागि दाङ, नेपालगंज, सुर्खेत र काठमाडौँ जान बाध्य जिल्लावासीले अब बाहिर जान नपर्ने भएको छ। रोकेको शल्यक्रिया सेवा पुनः संचारमा आएको रोल्पा र रूकुम पश्चिमका वासिन्दालाई सहयोग हुने भएको छ। स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढा मगरले विशेषज्ञ चिकित्सक आएपछि हाड जोड्ने, भाँचिएका 2 र एपेन्डिक्सका 2 गरी 4 जनाको शल्यक्रिया भइसकेको बताउनु भएको छ।
1: सल्यानको श्रीनगर बजारमा बसको ठक्करबाट 1 महिलाको मृत्यु भएको छ। शारदा नगरपालिका वडा नम्बर 1 श्रीनगर स्थित बस पार्क नजिक राप्ती राजमार्गमा बसको ठक्करबाट मृत्यु भएको प्रहरीले बताएको छ। हिजो दिउँसो करिब 12 बजे दाङबाट कुमाक जाँदै गरेको नातिन ख 67 16 नम्बरको बसले पैदल यात्रीलाई छत्रेश्वरी गाउँपालिका 7 का 46 वर्षका उमा रेउलेलाई ठक्कर दिएको हो। ठक्करबाट रेउलेको टाउको तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो। उहाँलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको भए पनि चिकित्सकले दिउँसो मृत घोषणा गरेका थिए।
0: कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा एउटा टेम्पो धकलेर भीड़बाट खसालेको भिडियोको घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। टेम्पो धकलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान शुरू गरेको हो। अस्ति शुक्रबार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 4 भीमदत्त राजमार्गमा पर्ने बास पानीमा डिभिजन वन कार्यालयका कर्मचारीले सड़क किनारमा टेम्पो भीरबाट खसालेका थिए।
1: यसैबीच टेम्पो खसालेको आरोपमा प्रहरीले 12 जना कर्मचारीलाई पक्राउ गरेको छ। टेम्पो धकेलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे अनुसन्धान गर्न उनीहरूलाई पक्राउ गरेको हो। वन क्षेत्र अतिक्रमण गरी व्यापार गरेको भन्दै वनका कर्मचारीहरूले अस्ति कैलालीको गोदावरी नगरपालिकाका स्थानीय 44 वर्षका धनादेवी धामीको टेम्पो भीरबाट खसालिदिएका थिए। यो घटनाको चौतर्फी विरोध भएपछि डिभिजन वन कार्यालयका कर्मचारीले संयुक्त रूपमा हस्ताक्षर गरी आफ्नो बचाव गर्ने प्रयास गरेका थिए। अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरू पनि जिकिर छ। भिडियोमा भने टेम्पोलाई धकेल्दै भीरबाट खसालेको प्रष्ट देखिएको छ।
0: आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदको अनुमान छ। पछिल्ला केही दिन लगातार वर्षा भएर गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढ़ेको छ। बागमती कोशी गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही ठाउँमा तथा लुम्बिनी र कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा समेत मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली भूभाग र पहाड़ी भूभागका केही ठाउँमा समेत मेघ गर्जन र चट्याङसहित मध्यम तथा हिमपातको सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा कर्णाली प्रदेशको प्रथम अधिवेशन वीरेन्द्रनगरमा शुरू भएको छ। रासोपाका महामन्त्री भूपदेव शाहले अधिवेशनको उद्घाटन गर्नुभएको हो। रासोपा कर्णाली प्रदेशको अधिवेशनको शुरूमै प्रतिनिधि छनौटमा विवाद भएको छ। 530 जना प्रतिनिधि भएकोमा करिब 300 नक्कली प्रतिनिधि खड़ा गरिएको भन्दै विवाद उत्पन्न भएको हो। सभापतिका आकांक्षी एनके बस्नेत र स्नेहा उपाध्यायले त्यसको विरोध जनाउनु भएको छ। प्रतिनिधि छनौटको विवाद विषयमा निर्वाचन समितिले छानबिन गरिरहेको बताइएको छ। छानबिन नभएसम्मका लागि निर्वाचन हुन नदिने नेता कार्यकर्ताहरूले बताएका छन्। वर्तमान सभापति मदन खड्गा, कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेमबहादुर बोहरा र नन्दकिशोर बस्नेत एनकेले सभापतिमा आकांक्षा समेत व्यक्त गर्नु भएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
11: विगत लामो समयदेखि तपाईहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
12: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने, रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाइ सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलेरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोप राइटर सुनिता कुमारी साजी बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9145878917।
13: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौ। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो राइटरद्वारा दैनिकमा जारी सन्देश।
12: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सँगै बात छै।
14: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
15: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
16: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
15: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो 7-1 गतेदेखि हुनेछ।
16: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय विजेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 9848303 9855150 र 9841546499।
10: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक शरीफहरूसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ र बाँकी खबरमा लागौं सोझै विदेशको खबरतर्फ। झण्डै 3.5 महिनादेखि मध्य पूर्वमा चलिरहेको अमेरिका इरान युद्ध अन्त्य हुने संकेत देखाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले बताएका छन्। अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भएको घोषणासँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले त्यसलाई महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा स्वागत गरेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भइसकेको र दुवै पक्षले लेबनान सहित सबै मोर्चामा तत्काल तथा स्थायी रूपमा सैन्य कार्यवाही अन्त्य गर्ने सहमति जनाएको बताउनु भएको छ। उहाँले सम्झौता आउँदो शुक्रबार स्विजरल्याण्डमा औपचारिक हस्ताक्षर हुने बताउनु भएको छ। यसै गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल मार्फत सम्झौता सम्पन्न भएको घोषणा गर्दै हर्मुज जलमार्गमा लगाइएको अमेरिकी नौ सैनिक नाकाबन्दी हटाइने र अन्तर्राष्ट्रिय जलमार्ग पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताउनु भएको छ। इरानका उपविदेश मन्त्री काजिम घारीबादीले राज्य सञ्चालित संचार माध्यम मार्फत सम्झौता अन्तिम रूप दिएको पुष्टि गर्नुभयो। उहाँले सम्झौताको औपचारिक हस्ताक्षर अघि आउँदा केही दिनभित्र प्राविधिक र कूटनीतिक रूपमा छलफल गरिने बताउनु भएको छ। सम्झौता अनुसार दुवै पक्षले युद्ध विराम कायम राख्ने, हर्मुज जलमार्ग खुल्ला गर्ने, समुद्री यातायातमा लगाइएको अवरोध हटाउने तथा भविष्यमा विवादका वार्ता मार्फत समाधान गर्ने आधार तयार गर्ने सहमतिमा गरेका छन्। झण्डै 3.5 महिनादेखि अमेरिका र इजरायलले इरानका विभिन्न सैन्य तथा रणनीतिक क्षेत्रमा आक्रमण गरेपछि युद्ध शुरू भएको थियो। जवाफमा इरानले इजरायल तथा अमेरिकाका खाड़ी क्षेत्रका सहयोगी राष्ट्रलाई लक्षित गर्दै प्रति आक्रमण गरेको थियो। सम्झौता घोषणा भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ। यसबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्झौतालाई शान्तिपूर्ण समाधानको महत्वपूर्ण कदम भएको भन्दै स्वागत गर्नुभएको छ।

0: गोल अन्तरले पराजित गरेको हो। यो जितसँगै जर्मनीले समूह ईमा बलियो शुरूआत गरेको छ भने कुराओले पहिलो खेलमै ठूलो हार बेहोरेको छ। यसैबीच फिनल्याण्डमा समूह ई अन्तर्गतको आइभरी कोस्ट र इक्वेडर बीचको खेल अहिले चलिरहेको छ। दुवै टोली विजय शुरूआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रेका छन्। विश्वकप अन्तर्गत आज हुने अर्को खेलमा समूह ए को स्वीडेन र ट्युनिसिया बीच खेल चल्दैछ। मेक्सिको मोन्टेरोमा हुने यी खेल नेपाली समय अनुसार बिहान पाउने 8 बजे शुरू हुनेछ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: देशभरका सबै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै 34 अर्ब हाराहारीमा बजेट आउने कर्णाली सरकारको तयारी।
0: बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त अस्थायी बेस क्याम्प स्थापना। सीमा विवाद समाधान गरिने।
1: अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता। 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै।
0: र वीरेन्द्रनगरमा जारी 19 वर्ष मुनिको राष्ट्रिय क्रिकेटको उपाधिका लागि मधेस र सुदूरपश्चिम भिड्ने। विश्वकप फुटबलमा जर्मनीको फराकिलो जित। जापान र नेदरल्याण्ड्स बीचको खेल बराबरीमा सकियो। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विषय विदा हुन्छौ। नमस्ते।
2: यो हो रेडियो टाइगर 90.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
3: इट्स टाइम सिका प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर पुरीगाउँमा जाऊ।
4: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरीगाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया। सम्पर्क नम्बर 98-85-25-002।
5: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता। डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
5: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
4: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
5: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको। एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी। सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट भुरीगाउँ बजार बर्दिया।
6: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
7: अब

0: ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
1: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील राउत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
2: सूचना, समाचार अनि मनोरञ्जनको साथी।

0: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुनुहुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र कनकट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
1: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ढुङ्गुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असार पाँच गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: अब कोहलपुर नेपालगंज जानै नपर्ने गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
0: साथै रगत, सुगर, थाइराइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
0: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन। लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
5: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहेर तपाईँहरूलाई हार्दिक स्वागत गर्दै उपस्थित छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यक्त हुनेछ, के भन्छ फल ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बार राशिफल र तपाईँसँगका विशेष कुराकानी र भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधानको लागि उपस्थित भएका छौं। कार्यक्रमको शुरूवाती चरणमा छौं। खानबारी संघ सभाको बसाई आज पनि रहेको छ, हामी खानबारीमै छौं। धेरैले रिक्वेस्ट गर्नुभयो, धेरैले अनुरोध गर्नुभयो, रहनु है हामी आउँदैछौ भन्नुभएको छ। आज हामी तपाईँहरूसँग पूरै दिन रहन्छौ। भोलि मंगलबार भोजपुरतिरबाट मंगलबार चिना हेर्न मन लागेको छ गुरुदेवसँग, अरू दिन नहेर्ने हो भनेर हामीलाई भोजपुरतिरबाट पनि फोन आएको छ। उहाँहरूलाई पनि हामी पर्खेर भोलि पनि चिनाएर्छौं अनि हामी पर्सितिरको यात्रा भने अब आजको र भोलिको उपस्थित धेरै भयो भने भन्न सकिन्छ, नभएदेखि पर्सितिर नहुने नबस्ने हो कि भन्ने त धेरैलाई एउटा के कुरो के भएछ भने म जेठ महिनाभरि मात्रै बस्ने भनेको भएर गुरु गइसक्नु भयो भन्ने खालको चाहिँ एउटा त्यस्तो भान भएछ। हामी खाँदबारी शङ्खोपसभा चाँदनी चोकबाट फुलपाती चोक जाने बाटोमा होटल होराइजनमै छौं, आज पनि रहन्छौं। रेडियो सुन्नुभयो भने छिट्टो आउनुहोला, मान्छे कोही पनि हुनुहुन्न, म तपाईँहरूलाई पर्खेर बसेको हो किनभने थाहा पाएर पनि ला भन्ने नहोस् भनेर सबैलाई यसपालि चाहिँ आज पनि रहन्छौ भोलि पनि रहन्छौ। तपाईँहरू रेडियो सुन्दै हुनुहुन्छ भने छिट्टै दौडिहाल्नुहोस् अब है, तपाईँहरू आज आउनुभयो भने त्यस्तो धेरै बेर कुर्नु पर्दैन, जम्मा आधी घण्टा टाइम लिएर आउनुभयो भने तपाईँहरूको पालो आउन सक्छ। खानपारी बजारमा हुनुहुन्छ अथवा अन्य क्षेत्रमा हुनुहुन्छ तपाईँहरू आउन सक्नुहुन्छ भन्दै कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग र ग्रह गोचर।

आज मिति 2083 साल आज असार 1 गते हो आज सोमबार तदनुसार ईस्वी सन् 2026 आज जुन 15 तारिक नेपाल सम्मत 1146 रहेको छ आज अनलागा रौद्र नाम संवत्सर रहेको छ आज उत्तरायणी कृष्ण ऋतु आज अधिक ज्येष्ठ कृष्ण पक्ष आज विशेष गरी अधिक महिना हो आज अधिक महिनाको आज अन्तिम दिन आज सूर्योदयमा अमावस्या तिथि 10:05 होला बिहान 9:12 भनेको औंसी तिथि आज सोमबार परेको थियो आजलाई मौनी औंसी पनि भन्ने गरिन्छ सोमबारे औंसी पनि भन्ने गरिन्छ आजको दिन विशेष गरी तपाईँहरूलाई भन्नुपर्दा औंसीको दिन थियो औंसी विशेष गरी नबोलिकन नआउनु पर्थ्यो आज औंसीको स्नान गर्ने दिन हो भने आज सोमबारे औंसी भनिन्छ यसलाई मौनी औंसी पनि भनिन्छ होइन गाउँघरतिर आज हलो बार्ने हो है हिजो निसी बार्ने थियो आज हलो बार्ने दिन रहेको छ है यो जानकारी सहित अब मृगशिर नक्षत्र 39 घडी 53 पला 21:07 सूलयोग 13:37 पला किमस्तुग्नकरण 36:59 पला आज आनन्द युगमा आनन्द युग रहेको छ आजको दिन मानको समय 34:34 पला बिहान सूर्य उदय 5:10 जाँदा भयो साँझ सूर्यास्त 6:59 जाँदा रहनेछ आज आषाढ संक्रान्ति सोमबारे औंसी स्नान दानका लागि औंसी हलो बार्ने अधिक मास अपोपदान समाप्ति मत्स्यनारायण मेला समाप्ति आजको पञ्चाङ्गमा उल्लेख गरेको छ अब ग्रह गोचर सूर्य यतिखेर वृष राशिमा चन्द्रमा वृष राशिमा मंगल मेष राशिमा छन् भने बुध मिथुन राशिमा बृहस्पति कर्कट राशिमा त्यस्तै गरेर आजको दिनमा शुक्र कर्कट राशिमा छन् शनि मीन राशिमा छन् राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँको राशिले के भन्छ आज 1 गते भएकाले मलाई 1 महिनाको राशि पढाई भनेर चाहिँ धेरैजनाको चाहिँ म्यासेज आइरहेको छ हामी सबै सबैलाई आजको दिन विशेष गरेर हामी तपाईँलाई जानकारी गराउँछौ आजको तपाईँको दिन सहित यो असार महिना कसरी तपाईँको व्यापित रहनेछ तपाईँका राशिफल सबैभन्दा पहिलो राशि मेष राशि मेष राशिको लागि यो दिन सुखद बन्दै जानेछ महिना राम्रै छ आमदामी अलिकति मन आर्थिन सक्छ किनभने तृतीय स्थानको सूर्यले अलिकति मान्छेलाई धेरै दबाव दिन्छ अलिकति धेरै केही गरौं भन्ने जाँगर चलाउँछ लग्नमा मंगल पनि छ काममा पनि सफलता वृद्धिको लागि मेष राशिको यो असार महिना शुभ तर महिनाको 18, 19 र 20 गतेमा केही दुर्घटना चटपटेको सम्भावना देखिन्छ विशेष सावधानी अपनाउँदै हनुमान चालिसा पाठ गर्नु सबै दूर हुन्छ राम्रो छ वृष राशिको असार महिना धनस्थानको सूर्य यतिखेर देखिन्छ अब त्यसै हुँदा अलिकति ग्रहहरूमा लग्नमा आजको दिन त चन्द्रमा छ राम्रै दिनमा शुरूआत हुँदैछ आमदानीका वृद्धि सरकारी जागिरमा पद्धतिको सम्भावना लगायत काममा सफलता तेस्रो बृहस्पति उच्च हुँदा धार्मिक क्षेत्रमा पनि मन जान सक्छ वृष राशिको लागि विशेष गरी यो असार महिना शुभ र मंगलकारक आर्थिक अवस्थामा पनि उन्नति र प्रगतिको दिन छ मिथुन राशि हुनेको लागि आज मान सम्मानमा वृद्धि हुनेछ आर्थिक तकेका कामबाट पनि सफलता मिल्छ भने नभनेका कामहरू बन्दै जान सक्ने युग र सम्भावना धेरै राम्रो देख्न सकियो आज यो महिनाको लागि लग्नमा सूर्य आउँदा सरकारी जागिरमा रोकिएको कामहरू पूरा हुन्छन् भने आजको दिन र भोलिका दिनमा भने केही घाटा पनि बेहोर्नुपर्छ तत्पश्चात महिना शुभ मंगलकारक छ विशेष गरी मिथुन राशिको लागि यो महिना पशु र कृषिमा काम गर्ने व्यक्तिहरूको लागि भने असत्य राम्रो छ कर्कट राशि हुनेको लागि तपाईँको यो महिना अलिकति 12 सूर्य हुँदा राजकीय सम्मानबाट वञ्चित हुनुपर्ने दण्ड जरिवाना तिर्नुपर्ने पुलिस प्रशासनमा केस पर्ने लगायत विभिन्न कामबाट उल्झन आउन सक्ने योग छ भनेको काममा अलिकति अशुभ हुने खालको योग छ गर्दै आएका काममा थाकिराख्नुपर्नेछ भने मन धेरै आतिन सक्छ आफ्नो यात्रा कमजोरी बन्न सक्छ बोलीलाई विशेष ध्यान दिनुहोला यो महिनामा तपाईँले नारायण कवच पाठ गर्नुभयो भने कर्कट राशिको लागि महिना सुन्दर बन्न सक्ने योग छ विशेष गरी
सिंह राशिको लागि झन् अलिकति बाह्रौं बृहस्पतिले गर्दा धर्म कर्ममा भने अलिकति वञ्चित रहन सक्ने योग छ। काममा असफल पति पत्नी बीचको सम्बन्धमा केही खटपट यो महिनामा रहन सक्ने योग छ भने काममा विशेष विवादहरू आइपर्न सक्छन्। तपाईँले विशेष सावधानीका साथ अगाडि बढ्नु यो महिनाको लागि तपाईँको लागि शुभ संकेत देखिएन। यसै पनि सिंह राशिलाई राहुको प्रभाव बाह्रौं शुक्र र बृहस्पति महिनाभरि चल्ने हुन्छन्। यो महिनाको 9, 10 र 11 तीन दिनको लागि सुगत अवसर आए तापनि पूरा महिनाको लागि भने समग्रमा कमजोरी महिना देख्न सकिन्छ। कन्या राशि उनीहरूको लागि गर्दै आएका काम र सफलताहरूबाट राम्रो रहन सक्ने योग छ। उन्नति र प्रगति यो महिनामा रहनेछ भने आज भोलि र पर्सिमा अचानक महत्वपूर्ण वस्तुहरू पहाड प्राप्त हुन्छ। आफूले गुमाएका धनहरू प्राप्त हुने योगहरू संकेतमा राम्रो देख्न सकिन्छ। तुला राशि उनीहरूको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि रहनेछ। आँटेका ताकेका कामबाट पनि सफलता मिल्ने खालको योगहरू देख्न सकिन्छ भने उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। सातौं मंगल महिनाभरि रहनेछ। आजको दिन भने केही मनमुटाव मनमा शंका डर भए चिन्ता वृद्धि रहनेछ। कारण हो आठौं चन्द्रमा भएकाले आजको दिन सावधानीका साथ रहनु शुभ हुन्छ। वृश्चिक राशिको लागि तपाईँको लागि दिन सुन्दर मंगल कारकहरू बन्दै जान सक्छ। यो महिना तपाईँको लागि सुखद रहनेछ। आजको दिन झन् असाध्य मांगलिक कार्यमा शरीर पति पत्नी बीचको सम्बन्ध सुधार नयाँ प्रेमका प्रस्तावहरू आउन सक्ने यो महिना रहेको छ। विशेष गरी आज पनि राम्रो दिन छ। यात्राहरू गर्दै हुनुहुन्छ, शुभ छ। वैदेशिक यात्राको लागि तयारी गर्दै हुनुहुन्छ। बिग्रेको कामहरू आजबाट यो महिनाभरि बन्न सक्छन्। प्रयास जारी गर्नु शुभ हुन्छ। धनुराशि हुनेको लागि यो महिना सुखद बन्न सक्छ। पारिवारिक रमझम भेटघाटमा दिन व्यतीत रहन सक्छ भने आर्थिक क्षेत्रमा पनि प्रसन्न रहनेछ। सरकारी जागिरमा पद वृद्धिको सम्भावना पनि राम्रो छ। मन प्रसन्न रहन्छ। स्वास्थ्यमा भने केही अलिकति गडबड हुँदा औषधि मूल्यमा धन खर्च वृद्धि हुने हो कि भन्ने डर छ। धनुराशिले विशेष सावधानी अपनाउँदै अगाडि बढ्नु राम्रो हुन्छ।

0: पनि थपिँदै जानेछ, तर त्यसमा पनि आफ्नो जोश जागरहरू वृद्धि भएर जाने युग छ। तपाईँले सोचेका कामहरूबाट पनि सकारात्मक हुन सक्छ। उन्नति र प्रगतिको लागि यो महिना फलदायक नै रहन्छ। आजको दिनबाट पनि तपाईँको लागि शुभ देखिएको छ, किनभने तेस्रो चन्द्रमा पराक्रमिक छ, अलिकति आर्थिक चन्द्रमा भने विशेष चिन्ता वृद्धि रहनेछ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। हामी हरेक दिन सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा लाग्छौं। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न जानकारी र तपाईँहरूसँगका विशेष कुराकानीहरू गर्ने गर्छौं। आज हामी चिना पनि हेर्छौ, तपाईँहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा रहन्छौ। आज के छ भने मलमासको आज अन्तिम दिन, पुरूषोत्तम महिनाको आज अन्तिम दिन, तपाईँहरू जहाँ हुनुहुन्छ पुरूषोत्तम भगवानलाई पूजा गर्नको लागि आज विशेष गरी अन्तिम दिनसँग, आज भए पनि आज बेलुका साँझसम्म भए पनि अपुङ्ग के अरे मालपुवा दान गर्ने दिन, त्यसलाई अपु भनिन्छ हामी, त्यसमा पनि तपाईँहरूले

0: सकिन्छ भने काँसको थालमा दिने, काँसको थालले छोपेर दिने भन्छ शास्त्रले। सकिएन भने पनि हरियो पातमा, सालको पातमा अथवा के आफू के भन्छ त्यसलाई टपरी हुन्छ नि, टपरीमा चाहिँ दिनुभयो भने धेरै कुरामा राम्रो हुन्छ। काँसको थाल नसक्नेले के गर्ने भन्दा टपरीमा भयो भने दिनु, मालपुवा बनाएर अपुपदान अनिवार्य रूपमा गरौं, भगवान पुरूषोत्तमको नाम संकीर्तन ध्यान अवश्यमा गरौं। आजको दिनबाट 9:12 पछाडि अमावस्या तिथि सकिन्छ है। त्यसो भएको हुँदा तपाईँले के कुरो बुझ्नु पर्यो भने, अनि आज औंसीमा यतिखेर सूर्य ग्रह चाहिँ यतिखेर वृष राशिमा रहेको छ। यो सूर्य ग्रह आज विशेष गरी साँझको 8:35 पछि वृष राशिमा जान्छ। वृष राशिमा गइसकेपछि संक्रान्ति बल्ला शुरू हुन्छ विशेष गरी वैदिक हिसाबले। त्यही भएको भएर आज बिहान संक्रान्ति भए पनि वैदिक हिसाबले घडीपलाको हिसाबले चाहिँ राति 8:35 पछाडि बल्ल संक्रान्ति हुने भएको कारणले गर्दा आज पनि औंसी पर्यो, पहिले पनि औंसी पर्यो, दुईटा औंसी संक्रान्तिको बीचमा पर्यो भने मलमास हुन्छ भनियो। त्यही भएर बुझ्नुभयो कि बुझ्नु भएन? बुझ्नु भएको छ। आजबाट भरे साँझको 8:35 भन्दा पहिले तपाईँले जति कर्म गर्नुहुन्छ यी सबै मलमासभित्र गरेका कर्म हुन्छन्। 8:35 पछि गरेका कर्महरू भने विशेष गरी शुद्ध जेठ महिनाको शुक्ल पक्षको प्रतिपदामा गरिएको कर्महरू हुन्छन्। यसरी बुझौँ है। अब यसमा तपाईँलाई धेरै चर्चा र परिचर्चाहरू मैले धेरै दिनदेखि गरिआएको छु। आज अब हामी तपाईँलाई तपाईँको विशेष गरी केतन आज जिज्ञासाहरूलाई हामी सिधै तपाईँको जिज्ञासालाई निहाल्नेछौ। कार्यक्रम यतिखेर नेपालभरबाट सुनिरहनु भएको छ, हाम्रो पात्र एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कमा पनि धेरै भक्तहरूले कार्यक्रम सुनिरहनु भएको छ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग जोडिँदै प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। कोही हुनुहुन्छ म उहाँलाई कार्यक्रममा यतिखेर स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे। हजुर राधे राधे।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: शङ्खुवासभा
0: कहाँबाट? चैनपुरबाट। हजुरको शुभ नाम? शारदा खड्का। अनि शारदाजी कार्यक्रम सुन्दै हुनुहुन्छ, कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ? चैनपुरमा
1: सुन्छु गुरु।
0: दैनिक रूपमा सुन्नुहुन्छ?
1: दैनिक सुन्छु।
0: हाम्रो भेट त भइसक्यो कि अस्ति? है
1: भेट भइहाल्यो नि गुरु, अस्ति आइहरी।
0: शारदा खड्का भनेपछि चिना पनि कोर्नु भएको हो?
1: चिना दुइटा कोर्या हो।
0: ए त्यही त है।
1: हजुर
0: जियोस्, भेट भयो होइन, रेडियोले गर्दाखेरि भेट गराइदिनु जरुरत होइन, कहाँ कहाँ मान्छेले कहाँ होइन।
1: हजुर।
0: अनि के छ, आज भोलि कोही आउनुहुन्छ कि आउनु नै त थाहा छ हामी कहाँ छौँ अहिले? आज भोलि, अब आज भोलि प्याकम प्याक भयो भने फेरि एक दिन थपिन सक्छ, अन्यथा थपिँदैन। अहिले कसको बारेमा हेर्नुहुन्छ?
1: अहिले मेरो छोरीको बारेमा।
0: छोरीको साल महिना गते समय भन्नु त?
1: 2065 साल। साउनको 25 गते।
0: साउनको 25 गते।
1: 27 गते।
0: के बार पर्यो?
1: शुक्रबारको राति शनि।
0: माफ गर्नु होला, 65 सालको साउनको 27 गते शुक्रबार परेको छैन, म छुट्टिन्छु अहिले। राधे राधे।
1: 25 गते गुरु।
0: हामीलाई यतिखेर शङ्खुवासभाबाट हुनुहुन्थ्यो, तर उहाँको घरि 25 गते भन्नुभयो, घरि 27 गते भन्नुभयो, उहाँसँग हामी डिस्कनेक्ट भइसकेका छौँ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौँ। साल महिना गते समय बार कपीमा टक्क टिपेर राख्नुहोस् अनि फोन गर्नुहोस्, तपाईँ र मेरो कुराकानी प्रत्यक्ष रूपमा रहनेछ। फेरि पनि कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ, मलाई यतिखेर प्राविधिकबाट फोन आएको छ है भनेर इसारा मिलेको छ, को हुनुहुन्छ? राधे राधे। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? धनकुटाबाट। हजुरको शुभ नाम? भूमिकाजी। कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले? कार्यक्रम दैनिक रूपमा सुन्ने गर्नुहुन्छ कि कहिले काहीँ? कुन रेडियोमा सुन्नुहुन्छ कार्यक्रम? धनकुटा एफएममै छैन, अनि कसरी सुन्नुहुन्छ त? लाली गुराँसबाट सुन्नुहुन्छ। अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? छोरीको साल महिना गते समय भनिदिनु त।
1: 65
0: साल।
1: वैशाख
0: 15 गते
1: बेलुका
0: 11:47 राति कुन जिल्लामा भयो छोरीको जन्म? जिल्ला कुन पर्छ? धरान जिल्ला हो, ए सुनसरी जिल्ला। राशिको नाम चाहिँ उत्तर छाडा नक्षत्रको तेस्रो पावन नाम जुर्छ, जानकी नाम आउँछ, मकर राशि हुन्छ, सप्तमीको दिनमा जन्म भएको छ है। लग्न धनु लग्न देखिन्छ, लग्न कुमारीको बृहस्पति धनस्थानमा छ, निज भएर बसेको छ, अलिकति स्वास्थ्यमा निकै समस्या, पढाइमा राम्रै छ, सूर्य उच्च भएर पञ्चम स्थानमै बसेको छ, तर 15 वर्ष पछिको उमेरमा अलिकति ग्रहमा दोष लाग्न सक्छ। छोरी 18 वर्ष हुनुभएको छ, राहु भ्रमरले अलि मन चञ्चल हुन्छ, फेरि साथमा मांगलिक पनि पर्यो नि त, फेरि मांगलिक परेमा अलिकति बढी प्रेम सम्बन्धी विवाह सम्बन्धी अलिक बढी आकर्षण पनि हुन्छ है। त्यही भएको हुँदा विशेष तपाईँले ध्यान दिनुहोला, ग्रहको शान्ति स्वस्ति पूजा पाठहरू गर्ने कामहरू गर्नु राम्रो हुन्छ है। अनिखेर चाहिँ बिहिबारको व्रत बस्ने, गुरुचन्द्रलेको शान्ति गर्ने, त्यति गरेपछि राम्रो हुन्छ। स्वास्थ्यमा विशेष ध्यान दिनु र सङ्गतबाट छोरीहरू बिग्रिन सक्छन्, विशेष ध्यान दिनु है त। सबैभन्दा राम्रो रातो पूर्व दिशा 5 अङ्क राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। मांगलिकको शान्ति गर्नको लागि तपाईँले चाहिँ गुरुबारलाई भनेर अनिखेर चाहिँ सुनसँग विवाह गर्नुपर्छ है। बुवा मम्मीसँगको सम्बन्ध राम्रै छ, छोरीको सङ्गत बिग्रिएको छ, विशेष ध्यान दिनु है त। वास्तुको लागि ठिकै छ, नराम्रो छैन। हजुर, राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको वसाईमा धनकुटाबाट रेडियो लाली गुराँसको सहायताबाट कार्यक्रम सुनेर साथ दिनुभयो। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको जानकारी दिने प्रयासमा छौं। कोही जिज्ञासु तपाईँ पनि बन्न सक्नुहुन्छ, आउनुहोला। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू हामी तपाईँसँगबाट गर्ने नै छौं। यतिखेर कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ। राधे श्याम हजुर।
2: राधे रानी गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म ओखलढुङ्गाबाट रिन्जी शेर्पा।
0: रिन्जी शेर्पा
2: हजुर।
0: अनि कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ रिन्जीजी यतिखेर?
2: म खोटाङ।
0: खोटाङ बजिरहेको छ कि छैन?
2: बजिरहेछ गुरु।
0: बजिरहेछ
2: हजुर।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्नुहुन्छ तपाईँ आज?
2: म आफ्नै बारेमा गुरु।
0: आफ्नो साल महिना गते समय भनिदिनु त।
2: 2041 साल असार महिना 15 गते बिहिबार राति 12:10 गुरु।
0: 12:10 जन्म भयो राति। कुन जिल्लामा भयो जन्म?
2: ओखलढुङ्गा।
0: ओखलढुङ्गा कहाँनिर पर्यो घर?
2: मेरो ओखलढुङ्गा यो रमल डाँडादेखि अलिकति माथि 16 जाने रोडमा गुरु।
0: 16 जाने रोडमा अनि त्यहाँ खोटाङ सुन्नुहुन्छ हो। अनि रेडियो ओखलढुङ्गा बजेको छैन?
2: रेडियो ओखलढुङ्गा भन्दा पनि म चाहिँ अलिकति माथि बस्छ गुरु। रेडियो ओखलढुङ्गा भन्दा खोटाङ एफएम चाहिँ क्लियर सुनिन्छ।
0: ए 41 सालको असारको 15 गते 12:10
2: हजुर।
0: यो 12:10 राति भन्नुभयो कि दिउँसो? दिउँसो होइन,
2: रातिको गुरु। राति
0: 12:10 भनेको राति के बारको राति के बारको बिहान हो यो भन्नु त?
2: यो बिहिबारको राति शुक्रबारको बिहान।
0: ए राति है। रातिको समयमा हेर्दा त तपाईँको नाम कुबाट कुशल नाम आउँछ अथवा कुमार नाम आउँछ, मिथुन राशि हुन्छ, औँसी परे रहेछ। औँसीको शान्ति नगर्नु भएको भए पत्नी दुईटी बिहे गर्नु पर्थ्यो अथवा रोगी पत्नी पर्नु पर्थ्यो भन्छ यसले के भयो?
2: त्यस्तो दुईटी त ऊ छैन गुरु। अब त्यो औँसीको शान्ति भन्दा पनि तपाईँसँगैबाट कवचहरू चाहिँ लाएको गुरु। मैले
0: कवचहरू चाहिँ लाउनु भयो, कवचहरू तपाईँले चाहिँ लाउनु भएको छ भने मैले तपाईँलाई हेरेको थिएँ भने 8 मांगलिक परेको छ है, वैवाहिक जीवन बिग्रिन्छ, 8 बिहे गर्नु भनिन मैले भने त?
2: भन्नुभएको
0: खोइ त गरे अनि
2: अब
0: गर्नु पर्यो नि प्रभु, सबै कुरा एउटा कवचले मात्रै संसार धान्दैन नि प्रभु। कवच भनेको त मन्त्रको कवच हो। मैले तपाईँलाई त्यो मन्त्र किनिदिएको भने तपाईँलाई चाहिँ शनि ग्रह लागेको छ है 49 वर्षसम्म, होइन 49 वर्ष 11 महिनासम्म शनि छ। तपाईँले चाहिँ शनिको अलिकति चोटपटक बढी लाग्छ होइन, यो शनिको कवचहरू लाउनु भने। तर आँखसँग के मैले बिहे पनि गर्नु भने राजयोग परेको मान्छे सरकारी जागिरमा राजनीतिमा राम्रो हुन्छ भनेको थियो, होला के भएको थियो
2: जागिर त अब पहिला खाएर छोडेको
0: खाएर, अब त्यही त खाएर छोड्दाखेरि त बिचमा ग्रह बिग्रियो नि त होइन। तपाईँले खाने युक्ति राम्रो छ, तर यति गर्दै गर्दा पनि फेरि भने आँखसँग विवाह अनिवार्य रूपमा गर्नु है। मैले हजुरलाई पहिले के भनेको थिएँ, कुबाटै नाम आउँछ भनेको थिएँ नि, अनि औँसीको शान्ति पनि गर्नु भने नि, खै त गरे
2: त्यो औँसीको शान्ति चाहिँ गरेन गुरु। फोहोर तपाईँ यता ओखलढुङ्गा आउनु भएको थियो त्यतिखेर भेटेर गरौँला भने, त्यतिखेर म काठमाडौँतिरै भयो गुरु आउन।
0: अनि तपाईँले कवचहरू लगाइसकेपछि ग्रह शान्ति गरेपछि केही न केही सुधार के भयो? पहिलो भन्दा राम्रो भएको छ कि छैन?
2: सुधार त पहिला भन्दा धेरै सुधार भएको,
0: धेरै सुधार भएको छ होइन। अब सुन्नु, यति भइसकेपछि नि अझै एकचोटि के गर्नु भने औँसी शान्ति गर्नु, आँखसँग बिहे गर्नु, यसो घरमा कहिले काहीँ क्या कहिले अझ ग्रह शान्ति गर्दै गर्नु अझै धेरै राम्रो हुन्छ क्या है। यो आँखसँग बिहेर औँसी चाहिँ अनिवार्य गर्नुपर्छ बरु, शनिको शान्ति नगरे पनि, किनकि तपाईँलाई शनिको कवच लाउनु भएको छ घाँटीमा होइन, त्यसले तपाईँलाई सकारात्मक ऊर्जा दिएको छ नि पहिले भन्दा। कति कति महिना बोलाएको
2: यो भनेपछि? मङ्सिर फोर मङ्सिरमा लाग्यो गुरु, अब यो आउने मङ्सिरमा हुन्छ
0: यस 5-7 महिना भयो र पनि त्यति लगाइसकेपछि पहिले भन्दा एकदम सोच राम्रो आउने, परिवर्तन राम्रो भएको छ, सकारात्मक ऊर्जा ओल्लो घर पल्लो घरले पनि हेर्ने नजर अलिअलि केही न केही फरक छ। ठिक छ ठिक छ, अब यो एकचोटि औँसीको शान्ति माङ्गलिक शान्ति फेरि गरौँ, अरू कुरोमा तिनै हुन् राम्रै छ है। दाजुभाइसँग मैले कुरो मिल्दैन है, राहुको दोष छ, दाजुभाइलाई पैसा दिने ऋण दिने काम नगरौँ भनेको थिएँ हो। अनि तपाईँले खुसीको भन्न मिल्छ कति खास छन् दाजुभाइले? दाजुभाइबाट अलिअलि गएको पैसा फिर्ता होइन, कति गएको खुसीको भन्नु त?
2: त्यस्तो त ऊ भएको छैन गुरु, अब जे होस् अब त्यही त हो शान्तिमा, अब त्यही जग्गा जमिनमा अलिकति
0: के गरौँ भने अरू कुरो केही नगरौँ, सकारात्मक ऊर्जा गरौँ, सकारात्मक प्रचुरिक भाइ बोल्यौँ। अब कवच लाउनु भएको छ, अब आँखसँग बिहार औँसी शान्ति अनिवार्य रूपमा गरौँ है। यो गर्न तपाईँलाई तपाईँकोतिर सम्भव भएन भने कहिलेकाहीँ काठमाडौँ भरतपुर आएको बेला गुरुमा आए भनेर एउटा विवाहको लगनको दिन पारा भए पनि गरौँ होइन। त्यति गरिसकेपछि बरु म आफै गरिदिउँ न, त्यति गरेपछि सबै कुरो च्वाट्टे हुन्छ। फेरि मैले भनिहालेँ, मैले पहिले पनि भनेको थिएँ होला, माङ्गलिक परेको औँसी परेको मान्छेले आँखसँग बिहा गरेन अनि औँसी शान्ति गरेन भने यसो घरमा पत्नी हुँदाहुँदै कहिलेकाहीँ आफ्नो मन बिग्रियो भने फेरि त्यही कारणले घरबाट बिग्रिन सक्छ। मन त बिग्रिने हाल्छ, बिग्रिने अब अब चाहिँ बिग्रिने भएन है, उमेर पनि छिपिदिएको, अब त अलिक व्यवहारिक पनि हुनु पर्यो नि होइन हो नि। पहिले अलिअलि गल्ती गरे हो नि होइन, माङ्गलिकको कारणले। ठिक छ, अब चाहिँ गल्ती गर्न भएन, ठिकै छ। अरू कुरा फेरि पछि केही पर भने सम्पर्क गर्दै गर्नु होला, अहिले छुट्टिन्छु। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी नियमित रूपमा तपाईँहरूसँग भएका विशेष जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि सम्पर्कमा आउन सक्नुहुन्छ 98453 97658 र 98142-73601 तपाईँ सिधा सम्पर्कमा आएर हामीसँग भएका विभिन्न जिज्ञासाहरू लिन सक्नुहुनेछ। हरेक दिन हामी 8 बजेदेखि 9 बजेसम्म रहन्छौँ रेडियोको मार्फत भने। यतिखेर हामी खाँदबारी सङ्खुवा सभा जिल्लामा आएका छौँ, खाँदबारी सङ्खुवा सभा जिल्लामा हामी तपाईँहरूसँग रहन्छौँ, आज पनि रहन्छौँ, भोलि पनि रहन्छौँ। अब आज र भोलि आउन फुर्सदै नहुने मान्छेलाई अलिकति विशेष हेराउनु पर्ने छ भने फोन गर्नुभयो भने, आज र पनि आउनु भएर प्याकाम प्याक भयो भने, भोलि पनि प्याकाम प्याक भयो भने पर्छ रहन्छौँ, भएन भने चाहिँ फेरि फर्किनुपर्छ कि। अब के हुन्छ आजको कुरा भोलि कार्यक्रममा गराउनेछु। तपाईँहरू फोन पनि गर्दै गर्नुहोला, कतिजना आउँदै हुनुहुन्छ सल्लाह गर्नुहोला। हामी भोलि मंगलबारको दिन हामी रहने कुरा थिएन, तर हामीलाई सडानन्द भन्नैपर्छ मैले यहाँबाट, सडानन्द नगरपालिकाबाट हाम्रो उपप्रमुखजीले चाहिँ मलाई अलिकति अनुरोध गर्नुभयो मंगलबार चिना हेर्न पाउनुहुन्थ्यो। हाम्रो परिवारको सबैको 15-18 चिना छन्, हामी तपाईँलाई मंगलबार भेट्न पाएमा खुसी हुन्थे भने जस्तो उहाँको शब्दले मैले सुनेर मैले चाहिँ उहाँको लागि भनेर मैले मंगलबारको दिन 15-16 चिनाको लागि एक दिनको लागि उहाँको लागि बसेको, त्यस्तै गरी तपाईँहरू पनि मंगलबार अरू पनि आउन सक्नुहुन्छ भोलि, अनि त्यस्तै गरी 15-20 चिना हेर्ने टोली नै मिलेर ओल्लो घर पल्लो घर सबै सल्लाह गरेर हामी बुधबार आउँछौँ है भनेर भन्नुभयो भने पनि हुन सक्ने सम्भावना छ। त्यसपछि चाहिँ अलिक गाह्रो हुन्छ कि है, अब आजको उपस्थिति भोलि कार्यक्रममा जानकारी गराउने नै छु। आजको लागि कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु, भोलि बिहान उपस्थित हामी भइहाल्छौँ। यतिखेर छोटो विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुन्छ, हामी सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने फेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97648 98142 73 6001।
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: ज्ञातम आफ्ना गया दिन कि आपौने दिनकी बारेमा जान्न चाहन्छौ तसो हो भने आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढिबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौति वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्न रे जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखा ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठीलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउन कि लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। हरेक दिन हामी कार्यक्रम ज्योतिष दर्पणमा 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग रहन्छौं र तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिँदै तपाईँहरूलाई आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने क्रममा हामी लागिरहेका छौं। 98453 97 658 र 98142 73 601 सीधा सम्पर्कमा तपाईँ आउन सक्नुहुनेछ। हामीसँग भएका विभिन्न जानकारी र विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधानको लागि तपाईँ आउन सक्नुहुनेछ। हामीसँग यतिखेर 2 नम्बर खुल्ला गरेका छौं। खानबारी संखुव सभाबाट रेडियो संखुव सभा 95.5 MHz कार्यक्रम एकै साथमा हामीले प्रसारण गरिरहेका छौं। यतिखेर हामी खानबारीमा रेडियो संखुव सभाको स्टुडियोबाट हामी यतिखेर कार्यक्रमलाई सञ्चालन गरिरहेका छौं। तपाईँ आउन सक्नुहुन्छ, आज पनि खानबारी चाँदनी चोकमा तपाईँ र हाम्रो भेट हुन्छ। भोलि पनि भेट हुन सक्ने सम्भावना धेरै छ। भोलिभन्दा पछि चाहिँ फोन गरेर सम्पर्कमा रहेर आउनुभयो भने हामीलाई जानकारी गराउन सक्नुहुन्छ र आजको उपस्थिति राम्रै भयो भने हामी भोलिबाट फेरि पछि पनि बस्छौँ है, बुधबार भन्छौँ। भोलि पनि रेडियो चाहिँ सुनेर बस्नको लागि अनुरोध गरे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु, कोही जिज्ञासु यतिखेर आइसक्नु भएको मलाई जानकारी प्राप्त भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर। ए भगवान, जय श्री कृष्ण।
1: राधे राधे गुरु।
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुरको शुभ नाम?
1: म खोटाङबाट भीम कार्की भन्ने मान्छे गुरु।
0: खोटाङबाट भीम कार्की बोल्दै हुनुहुन्छ। खोटाङको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: दन्ते
0: ढुङ्गाबाट बोल्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: म मेरो ठुली छोरीको बारेमा गुरु।
0: ठुली छोरीको बारेमा, साल महिना गते समय भनिदिनु त।
1: 2059 साल फागुन दस गते शनिबार बेलुका 9:45 बजे
0: 9:45 बेलुका। कुन जिल्लामा?
1: खोटाङमा गुरु।
0: खोटाङ जिल्लामा। को हो यो मान्छे?
1: मेरो छोरी।
0: छोरी, तपाईँको छोरीको लागि यहाँबाट हेर्दा विशाखा नक्षत्रको दोस्रो पावबाट नाम जो छ, राशिको नाम तुबाट तुलसा नाम आउँछ, तुला राशि हुन्छ, सप्तमीको दिनमा जन्म भएको छ है। अब यो लग्नमा चन्द्रमा साह्रै राम्रो मान्छे, पढाइमा पनि बृहस्पति उच्च भएको मान्छे राम्रो छ, संगत अलि राम्रो भएन यतिखेर। यो बेला चाहिँ ग्रहमा 30 वर्षसम्म शनि भन्ने ग्रहले अलिक एकरो टाइपको है, अलिक घमण्डी टाइपको छैन नि छोरी?
1: अहिले पछिल्लो समय आएर त्यस्तो देख्यो गुरु।
0: यो शनिको प्रभाव हो, यो शनिको शान्ति तुरुन्तै गर्नु। अष्टम स्थानमा शनि छ, खुट्टामा चोटपटक लाग्ने, खुट्टामा घाउहरू हुने अथवा केही न केही दोषहरू हुन सक्ने सम्भावना बढी छ है।
1: कम्मरमा त घाउ
0: भइसक्यो, अब खुट्टा लाग्छ, खुट्टा भाँचिन्छ, अब कम्मर भनेको खुट्टैकै फेद हो नि त, जरा होइन, बिग्रिन्छ, खुट्टामा समस्याहरू आउन सक्छ। मंगलबार व्रत बस्ने, अङ्गारेको शान्ति गर्ने, महामृत्युञ्जय जपहरू गराउने, अब शनि लामो समय छ, त्यही भएर शनिको विशेष शान्ति गर्ने, झन् 25 वर्ष पछि है संकट प्रारम्भ, बुझ्नुभयो नि? अहिले त 24 हुनुहुन्छ, अब यो संकटहरू आएपछि शनि र संकटले झन् धेरै दुःख दिन्छ। संकट बिग्रिने, विवाह बिग्रिने, बेलैमा अलिकति शान्ति नगरे, कवचहरू नलाए, भोलि बिग्रिन सक्छ ग्रह है।
1: अनि गुरु, यताबाट गर्ने कि उताबाट गर्ने ग्रह शान्ति
0: भन्नाले माइतमा त गर्नै हुँदैन नि? हजुर, जागिरको सम्भावना मैले भने त बृहस्पति उच्च छ, पढाइ लेखाइमा राम्रो हुन्छ, मान्छे ज्ञानी नै हो, तर सङ्गत बिग्रियो, भोलि बिहा भएको मान्छे कतै प्रेम परेर बर्बाद होला फेरि है।
1: त्यस्तो कुरा छ गुरु?
0: हजुर, अलिकति ग्रहमा दोष परेको छ है। शनिको अब संकट पनि चल्दैछ, शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। अरू केही छ?
1: अरू ठिकै छ गुरु। त्यो पुत्री दोष छ भन्नुभएको, त्यसको लागि के गर्नु पर्छ?
0: सप्ताहहरू लाउने,
1: सप्ताह त एकचोटि लगाइसकेका थियौँ।
0: तपाईँ लगाएको सप्ताहले काम गरेन नि हजुर, लगाएर मात्रै भएन, विधि पुग्नु परेन, एकदमसँगले पुरै विशेष रूपमा चाहिँ ग्रह शान्तिहरू गर्ने, पूजापाठ गर्ने गरौँ। अहिले सुतिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग रहन्छौ र तपाईँहरूसँग भएका विशेष कुराकानी र तपाईँहरूसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौ। 98453 97658 र 98142-73601 सिधा तपाईँ र मेरो कुराकानी रहनेछ। आफ्नो र आफन्तहरूको बारेमा हामी रहन्छौ र हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा तपाईँ लाग्नुभयो भने हामी तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने प्रयास गरिरहन्छौ। कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर।
1: जय श्री राधे राधे।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म भोजपुरबाट चिरञ्जीवी राई बोल्दैछु।
0: चिरञ्जीवी राई भोजपुरको कुन ठाउँमा हुनुहुन्छ यतिखेर?
1: भोजपुरको सालपासिली छो गाउँपालिका।
0: सालपासिली छो कि चोङ?
1: सालपासिली छो।
0: सिली छो भोजपुर, सिली चोङ सङ्घसभा होइन?
1: हजुर, सिली चोङ सङ्घसभा।
0: लो अहिले भन्नु त, कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म मेरै बारेमा हेर्न चाहन्छु। 2060 साल,
0: 60 साल
1: भाद्र महिनाको 27 गते,
0: 27 गते
1: शनिबार बेलुकीको 7:30 बजे,
0: ठ्याक्कै 7 बजे। कुन जिल्लामा भयो जन्म चाहिँ?
1: भोजपुर जिल्लामा।
0: को हो यो मान्छे?
1: म स्वयं आफै।
0: आफै हो है? तपाईँको 60 सालको भदौको 27 गते 7 बजे बेलुका जन्मिनु भयो। राशिको नाम चिरञ्जीवी, मिन राशि हुन्छ, रेवती नक्षत्र पर्यो है। प्राय जसो रेवती नक्षत्र पर्नेको अलिअलि विवाहमा दोष लाग्ने परम्परा छ है, बुझ्नुभयो कि भएन? अनि अर्को एउटा कुरा के छ भने, धनस्थानमा राहु रिसाउनु छ धेरै, मन असत्य चञ्चल छ होइन? अहिले 23 वर्ष हुनुभएको छ, 21 वर्षदेखि केही कुरामा शुभ हुँदै गएको छ, सङ्कट सकियो। कृषिमा टेक्निकल लाइनमा अगाडि बढ्नु होला, राम्रै हुन्छ। राजयोग परेको छ, भोलिको दिनमा सरकारी जागिरमा देश विदेशमा राम्रै हुन्छ। के छ विशेष जिज्ञासा? वास्तुमा राम्रो छ, अब तपाईँको ग्रह पनि त्यस्तो अहिले 21 सम्म अलिकति बिग्रेको, अहिले राम्रै छ है। अरू केही छ कि छुट्यौ?
1: धनस्थानको राहुको शान्ति गर्नु पर्यो गुरु भाइ।
0: धनस्थानको राहुले अलिकति पैसाहरू धेरै खर्च गराउँछ, ऋण लाग्न सक्छ, भोलि व्यवहारहरू बिग्रिन सक्छ। सधैँभरिको लागि राहुको कवचहरू लाउने होइन, अहिले शान्ति गरौँ न, पछि अरू गरौँ न भन्ने हो नि राहुको शान्ति गर्ने है।
1: अरू कुराहरू त ठिकै देखिन्छ,
0: अरू कुराहरू ठिकै छ है त
1: हजुर। अनि एउटा कुरो, त्यो अस्ति पनि एउटा कुरो ठिकै थियो
0: हजुर, के
1: अस्ति सङ्घ सभामा आएर पनि भेटेर आएको हो कि?
0: मैले तपाईँलाई के भने, राहुको शान्ति गर्नु भने चाहिँ
1: हजुर, यो धनस्थानको राहुको शान्ति, अनि सिङ्गला पनि लाग्न आँटेको कि सिङ्गला जान आँटेको भन्ने, जान चाहिँ आँटेको
0: होइन, 22 वर्षदेखि 24 वर्षमा पिङ्गला पनि छ। पिङ्गला भनेको सूर्य हड्डीमा समस्या आउँछ, बाबासँग कुरो कमी हुन्छ भनेको थिएँ मैले, तातोबाट जोगिनु करेन्टबाट जोगिनु भनेको थिएँ, मुद्दाहरू पर्न सक्छ,
1: आगो पानीबाट
0: तातो भनेको त्यही त भन्यो होइन, अग्नि तत्त्वबाट
1: हजुर। अनि त्यो राहुको अनि सिङ्गला, अनि त्यो मेरो बाबुको र श्रीमतीको पनि हेराको, त्यो तातो माङ्गलिक दोष, अनि बाबुको चाहिँ के अरे गुरु चाण्डल युग, अनि महामृत्यु लगायत केतुको।
0: अब सुन्नु न, लामो कुराकानी गर्न हजुरले दिउँसो फोन गर्छ नि ल,
1: होइन त्यो शान्ति गर्नको लागि चाहिँ कतिजना गुरुले गर्नुपर्ने हो भनेर
0: सोधेँ। कम्तीमा पनि तपाईँले भने अनुसारले 5-7 जना लाग्ने भयो। अब त्यहाँ मैले फेरि एकचोटि के लेखाएको छु सबै लेखेर मलाई त्यो फोटो खिचेर मेरो फेसबुकमा हाल्नु होला, अझ म सबै कुरो जानकारी गराउँछु है त। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको जानकारी दिने एउटा प्रयास गरिरहेका छौँ। आज विशेष हामी तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी 98453 97658 र 98142376601 सिधा सम्पर्कमा भने हामी तपाईँसँग रहन्छौ। फोन गर्नुहोला 98453 97658 र 98142376601 सम्पर्क गरेर हामीसँग तपाईँ भेट्न आउन सक्नुहुनेछ। यतिखेर 98453 97658 कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ भन्दै थिए, फोन डिस्कनेक्ट भयो। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष कुराहरूको जानकारी दिँदै हामी तपाईँलाई धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं र हामी तपाईँ प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयास तपाईँ गर्न सक्नुहुन्छ। चिना बनाउन हेराउन आज चाहिँ पक्का पक्की, भोलि पनि पक्का पक्की छ, पर्सीदेखि चाहिँ अलिकति तपाईँहरूले विशेष ध्यान दिँदै अगाडि बढ्नुहोला, अन्यथा हामीसँग तपाईँको भेटघाट नहुन सक्छ। अब खानपारी आउन फेरि वर्षौं लाग्न सक्छ है। अब हामी 77 सालदेखि बल्ल अहिले आयौं, त्यही भएर अब फेरि पनि विशेष गरी एक दुई वर्ष कोर्नै पर्न सक्छ, किनभने अन्य अन्य जिल्लामा पनि जानु छ, अन्य जिल्लाका श्रोताहरूले पनि हाम्रोतिर पनि आइदिए हुन्थ्यो, चिना बनाउनु छ धेरैको भन्नुभएको छ। त्यसो भएको हुँदा अब आएको बेला आज भोलि सम्भवतः हामी भेटौं अनि हामी तपाईँसँग भएका विभिन्न जानकारी भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारी दिने प्रयास हुन्छौ। यतिखेर चाहिँ हामी विशेष गरी खानबारीमा रहेको छौं र खानबारीमा तपाईँले चाहिँ हामीलाई भेट गर्न सक्नुहुन्छ चाँदनी चोकमा, होटल होराइजनमा आजको बसाई र भोलिको बसाई भने चाहिँ पक्का पक्की भइरहेको छ। उपस्थिति कस्तो हुन्छ हेरौँ, आज पनि आउनुभयो भने हामी पर्सि पनि थप्न सक्छौं, अन्यथा हामी तपाईँसँगबाट चाहिँ छुट्टिनुपर्छ र फेरि खानपारी आउने एक दुई वर्ष टाइम लाग्न सक्छ। तपाईँको माया र सद्भावको लागि विशेष आभार। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधेश्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर? खोटाङको रावावेशीबाट समीक्षा झारमै हुनुहुन्छ? रावावेशी खोलाको तिरबाट बोल्दै हुनुहुन्छ, कुन रेडियो सुन्नुहुन्छ त्यहाँबाट? कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले? साल महिना गते समय भन्नु त?
2: 2059 साल
0: मङ्सिर महिना 2 गते बुधबार परेन, 59 सालको मङ्सिरको 2 गते बुधबार परेन है। अहिले छुट्टी राधे राधे कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी नियमित रूपमा तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने प्रयास गर्छौ। फेसबुकमा पनि जोडिनु होला, हामीलाई फेसबुकमा पनि तपाईँ सुन्न सक्नुहुन्छ, वाट्सएपमा पनि तपाईँ सम्पर्क गर्नुहोला हामीलाई। तपाईँले हाम्रो पात्रो एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कबाट पनि सुन्न सक्नुहुन्छ, विभिन्न रेडियो स्टेशनहरूबाट हामी कार्यक्रम एकै साथमा प्रसारण गरिरहेका छौं हरेक दिन 8 बजेबाट 9 बजेसम्म। आजको लागि खानबारीमा रहेको रेडियो सङ्घको सभाको स्टुडियोबाट कार्यक्रम सञ्चालन हुँदै गर्दा कार्यक्रमको समयको अवधि सकिसकेको छ। भोलि बिहान 8 बजे तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरङ्गमा रहनेछ। आज पनि खानबारीमा, भोलि पनि खानबारीमा, सम्भव भयो भने पर्सि पनि खानबारीमा रहन सक्छौ। सम्पर्क कसले गर्नुहुन्छ हेरौँ, दिनैभरि फोन आयो भने हामी रहन सक्छौ भन्दै आजको लागि भने कार्यक्रमबाट उजेल पर्छु। भोलि बिहान भेट हुनेछ, हामीसँगै रहनुहोला, रेडियोसँगै रहनुहोला।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाप चाहिँ।
1: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
2: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
1: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 4 86 66 8 57 र 98 1 95 45 5 22। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
3: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाज छ।
0: रेडियो टाइगर स्टुडियो टाइम।
4: यति बेला बिहानको 9 बजेको छ।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुशासन र उत्पादनमा जोड़ दिँदै 7 वटै प्रदेशले आज बजेट ल्याउँदै, बजेटको आकार ठूलो भए पनि खर्च गर्ने क्षमता भने कमजोर। बर्ड फ्लू पुष्टि भएका 7 लाख पंक्षी नष्ट, किसानले क्षतिपूर्ति पाउने। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आज तातो दिन, हिमाली तथा पहाड़ी भेगमा वर्षाको सम्भावना। अमेरिका र इरान बीच शान्ति सम्झौता घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव। र विश्वकप फुटबलमा स्वीडेन र ट्युनिसियाको खेल चल्दै, स्वीडेन 2-1 गोलले अगाडि, आइभरी कोस्टले इक्वेडरलाई 1 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। 7 वटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछन्। सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरूको तयारी छ। कुनै प्रदेशले अघिल्ला वर्षको भन्दा आकार बढ़ाएर र कुनैले त घटाएर त्यही हाराहारीमा बजेट ल्याउँदैछन्। चालू आर्थिक वर्षमा 7 प्रदेशले कुल झण्डै 3 खर्ब 20 अर्ब रूपियाँ भन्दा बढ़ी बजेट ल्याएका थिए। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको बजेट सबैभन्दा ठूलो र

0: भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढ़ेको हो। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ। राति भने कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा समेत हल्का वर्षा हुन सक्ने अनुमान छ। अन्य देशका पहाड़ी भूभाग तथा कोशी मधेस बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। झापा जिल्लाको बुद्ध शान्ति गाउँपालिका छ टिमाई खोलामा एक्कासी आएको बाढ़ीमा फँसेका सात जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। हिजो दिउँसो 4:30 बजे गर्मी छल्न तथा नुहाउन खोलामा गएका सात जना बाढ़ीका कारण खोलाको बीच भागमा फँसेका थिए। उनीहरू फँसेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मंगलबारे तथा भूटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको सशस्त्र प्रहरी बल सहितको संयुक्त टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो। वर्षायाममा खोला नाला तथा नदीमा पानीको सतह अचानक बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत प्रहरीले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विश्व शान्ति, करूणा र मैत्रीको सन्देश फैलाउने उद्देश्य सहित सञ्चालन भइरहेको वाक फर पीस अभियान अन्तर्गत भियतनामी भिक्षु पन्याकरको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय पदयात्रा टोली बुद्ध जन्मस्थल लुम्बिनी पुगेको छ। टोलीमा 18 जना भिक्षु तथा उपासक उपासिका सहित अलोका नामक कुकुर पनि सहभागी भएको छ। यसले यात्रामा विशेष ध्यान आकर्षण गरेको छ। शान्ति, अहिंसा र करूणाको सन्देश बोकेर अघि बढ़िरहेको टोलीले लुम्बिनीमा विशेष धार्मिक तथा आध्यात्मिक कार्यक्रम समेत सम्पन्न गरेको छ। नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम दिवस आज विभिन्न कार्यक्रममा आयोजना गरी मनाइँदैछ। 2004 असार 1 गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोल लगायत विषय पनि पढ़न पाउनुपर्ने माग गर्दै राणा शासकका विरूद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम दिवस मनाउने गरिन्छ। अब विदेशको खबर। एसियाली बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। पाकिस्तानले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित सम्झौता भएको घोषणा गरेसँगै विश्व बजारमा सकारात्मक असर देखिएको हो। बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै 4% घट्दै प्रति ब्यारेल 83 अमेरिकी डलर 81 सेन्टमा झरेको छ। यस्तै अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य झण्डै 4.7% घटेर प्रति ब्यारेल 80 डलर 99 सेन्टमा

0: भएको छ। विशेषज्ञका अनुसार आउँदा केही दिन तेल बजार अत्यन्तै अस्थिर रहने अनुमान छ। इरान नजिकै रहेको महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलमार्ग युद्धका कारण आंशिक रूपमा अवरूद्ध भएको थियो। त्यहाँबाट विश्वको झण्डै 20% कच्चा तेल र एलएनजी आपूर्ति हुने गर्छ। ऊर्जा विश्लेषकहरूका अनुसार यो मार्ग पुनः सञ्चालनमा आउन केही समय लाग्न सक्नेछ। युद्धका कारण कच्चा तेलको मूल्य पहिले प्रति ब्यारल झण्डै $70 बढ़ेर $120 पुगेको थियो। मध्य पूर्वमा ऊर्जा आपूर्तिमा देखिएको सुधारको संकेतले एसियाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको भए पनि दीर्घकालीन स्थायित्व अझै अनिश्चित रहेको खबरमा उल्लेख छ। अब खेल खबर। आइभरी कस्टले इक्वेडरलाई 1-0 गोलले पराजित गरेको छ। फिलाडेल्फियामा केही बेर अघि सम्पन्न खेलमा आइभरी कोस्टका अहमद डियालोले अन्तिम समयमा गरेको गोल निर्णायक बन्यो। अहमद डियालोले 90 मिनटमा गोल गर्दै टोलीलाई जित दिलाएका थिए। जितसँगै आइभरी कोस्टले विश्वकप अन्तर्गत समूह ईमा महत्वपूर्ण 3 अंक जोडेको छ। यस समूहमा जर्मनीले आफ्नो पहिलो खेलमा गइराती कुराकाउलाई 7-1 गोलले हराएको छ। समान 3 अंक भए पनि गोल अन्तरका आधारमा जर्मनी शीर्ष स्थानमा छ। इक्वेडर र कुराकाउ भने अहिलेसम्म अंक विहीन छन्। अब आइभरी कोस्टले आफ्नो दोस्रो खेलमा जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै अहिले चलिरहेको समूह एफ अन्तर्गतको खेलमा स्वीडेनले ट्युनिसिया विरूद्ध 3 गोल गरेको छ। स्वीडेनका लागि अलेक्जेन्डर इजाकले खेलको 30 मिनटमा गोल गरे। त्यसअघि उनले 7 मिनटमा यासिन आयारीले पहिलो गोल गर्न सफल भएका थिए। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुशासन र उत्पादनमा जोड़ दिँदै 7 प्रदेशले आज बजेट ल्याउँदै बजेटको आकार ठूलो भए पनि खर्च गर्ने क्षमता भने कमजोर। बर्ड फ्लू पुष्टि भएका 7 लाख पंक्षी नष्ट, किसानले क्षतिपूर्ति पाउने। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आज तातो दिन, हिमाली तथा पहाड़ी भेगमा वर्षाको सम्भावना। अमेरिका र इरान बीच शान्ति सम्झौता घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव। र विश्वकप फुटबलमा स्वीडेन र ट्युनिसियाको खेल चल्दै स्वीडेन 3-1 गोलले अगाडि, आइभरी कोस्टले इक्वेडरलाई 1 गोलले हरायो।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाजै।
2: केपी पोली क्लिनिक घुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
3: यही असार 5 गते शुक्रबारको दिन
2: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
4: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
5: ए लिनुहोस् त।
4: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
5: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
4: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
5: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
4: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा भएको बम्बई टेलर्समा सिलाएको हो नि।
6: हाम्रो यहाँ हान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
7: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-84-45-875।
8: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
9: तपाईँ मात्रै चुरोट स्तुति गाजा पुकार जाँड दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान परिवार समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति पुकार सेम्बहार गाजा चुरोट खाई दीर्घ रोगी कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
10: यदि आफ्ना सन्तति परिवार स्वस्थ निरोगी आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
11: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
12: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: हिँड्नु बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भोलिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
2: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रचाइनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9843683858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
3: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
2: अनि टिभीएस कम्पनी चाहिँ किन नि?
3: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
2: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
3: अब कता हुनु नि, हाम्रै भूमिका रहेको लाथा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
2: ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, प्रोपराइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 9154712681 र 9164124650।
4: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
5: Radio Tiger Studio Time. अहिले बिहानको 10 बजेको छ।
6: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
7: अन्त कहाँ हुनु नि, नमन शपिंग सेन्टरमा हो।
6: अरे अरे सपना, तिमी कता जान लाग्यो कि?
1: कहाँ हुनु, नमन शपिंग सेन्टरतिर।
6: ए रमेश, पर्ख न, कता हिँडेको के?
8: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइने सबै सामान नमन सपिङ सेन्टरमा पाजाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
6: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
8: के छैन र त्यहाँ, खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
6: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
7: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।

0: दुबई हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चालित स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चालित स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अङ्कल सेवाहरू,
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको

0: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
1: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोडनी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
2: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
2: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सँगै सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिगाउँ बर्दिया
3: प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974774
4: नमस्कार तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाजै

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
1: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
2: यसका लक्षणहरू के हुन्?
1: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।

0: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
1: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
0: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सँगै सबैलाई सचेत गराउँ है।
1: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
2: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: केपी पोली किन्नी गुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
5: यही असार 5 गते शुक्रबारको दिन
4: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
6: आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
7: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
6: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
8: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारेन नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
9: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz। गर्जन त सधैँ बाजे।
10: Radio Tiger Studio Time. अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू। खर्च कटौतीका 12 प्रस्ताव पेश। बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न। निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द। सयौं मजदूर र चियापत्ती बेच्ने किसान पनि मर्कामा। यति ठूलो समस्या पनि सरकारले कूटनीति पहल नगरेको गुनासो। बितेको 45 वर्षमा 2300 भन्दा बढ़ी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम। नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या। युरोपेली संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढ़ायो। पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण। र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको छलफल शुरू भएको छ। आजको बैठकमा विभिन्न 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो। बैठकमा 9 मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रूपियाँ कायम गर्न प्रस्ताव दर्ता गराएका छन्। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम वर्गका किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आएको छ। सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाड़ी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तोष जनाउँदै सूचना तथा संचार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रूपियाँ वा 100 रूपियाँ कायम गर्न सांकेतिक कटौती प्रस्ताव दर्ता गराएका छन्। यस्ता प्रस्तावलाई सरकारप्रतिको असन्तोष र जवाफदेहिता माग्ने सांकेतिक अभिव्यक्तिका रूपमा लिइन्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गएको जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्नुभएको थियो। यसअघि प्रतिनिधि सभामा बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीबाट जवाफ दिने काम सम्पन्न भइसकेको छ। राष्ट्रिय सभामा भने बजेटमाथिको सामान्य छलफल आजदेखि शुरू भएको छ। बजेटमा अझै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय भन्सारमा नेपाली चियाको नमूना संकलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15 देखि 20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगाएका छैनन्। मौजदात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सीटीसी चिया उद्योगहरू असार 4 गतदेखि बन्द हुनेछन्। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीति पहल नगरेको उद्योगीहरूको गुनासो छ। उद्योग बन्द हुँदा हजारौं मजदूर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन्। ताप्लेजुङको 8 राई त्रिवेणी गाउँपालिकामा यही असारको 12 र 13 गते प्रदेश स्तरीय अलैँची महोत्सवको आयोजना हुने भएको छ। अलैँची प्रवर्धन गर्ने उद्देश्यले ताप्लेजुङमा पहिलो पटक महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ बुहाङले बताउनुभयो। 8 राई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको महोत्सवमा अलैँचीका बोट बिरूवा तथा फल प्रदर्शनी, अलैँचीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैँची बगान तथा कमजोर अलैँची बगानको प्रदर्शन र अवलोकन लगायत गतिविधि हुने आयोजकले जनाएको छ। ताप्लेजुङमा 3700 हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2315 गोहीलाई नदीमा छाडेको छ। केन्द्रका अनुसार सन् 1981 यता विभिन्न 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा धेरै 1560 गोही छाडिएको छ। यस्तै अहिलेसम्म नारायणी नदीमा 419, सप्तकोशीमा 115, बबहीमा 110, कर्णालीमा 41, कालीगण्डकीमा 35, शुक्लाफाटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 गोही छाडेको निकुञ्जका सूचना अधिकारी विनाश थापा मगरले जानकारी दिनुभयो। हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ्न सकेको छैन। गएको वर्ष राप्ती र नारायण नदीमा गोही गणना गर्दा 366 मात्र भेटिएका थिए। घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो। विगतमा पाकिस्तान, बंगलादेश, भूटान, म्यानमार लगायत देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छ। नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित बनिरहेका विज्ञहरू बताउँछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कैलालीमा वन कार्यालयका कर्मचारीले भीड़बाट टेम्पो खसालिदिएको घटनाबारे छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। वन कर्मचारीको कार्यशैलीप्रति सामाजिक सञ्जाल र संचार माध्यममा तीव्र आलोचना भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले 5 सदस्यीय समिति गठन गरेको हो। वन निर्देशक हिमराज विष्टको समेत जगतमा गठन भएको समितिले 7 दिनभित्र प्रतिवेदन बुझाउनेछ। घटनाको पृष्ठभूमि र दोषीको पहिचान गर्न सरकारले प्रशासनिक, प्राविधिक र कानूनी विज्ञहरूलाई समितिमा राखेको छ। गोदावरी नगरपालिका नम्बर 4 को चुरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एउटा टेम्पो भीड़बाट खसालीले दिएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि वन कर्मचारीहरूको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त भइरहेको थियो। अब विदेशको खबर। लामो समयको अवरोधपछि युरोपेली संघ ईयूले युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको छ। ईयूका 27 सदस्यीय राष्ट्रका विदेश मन्त्रीहरूले युक्रेन तथा छिमेकी मोल्डोभासँग ईयूको कानून र मापदण्डसँग समायोजन गर्ने पहिलो चरणको औपचारिक वार्ता शुरू गर्ने निर्णय गरेका हुन्। हंगेरीका नेता भिक्टर ओर्बानले लामो समयदेखि यो प्रक्रियामा अवरोध सूचना गर्नुभएको थियो, तर अप्रेलमा चुनावी पराजय भोगेपछि सदस्यता प्रक्रियाले पुनः गति लिएको हो। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले युक्रेन र मोल्डोभाले कठिन परिस्थिति पनि सुधार जारी राखेको भन्दै प्रशंसा गर्नुभएको छ। रूसको आक्रमणपछि आवेदन दिएको 4 वर्षपछि युक्रेनले उल्लेखनीय प्रगति हासिल गरे पनि पूर्ण सदस्यताका लागि कानूनी संरचना र प्रशासनिक मापदण्डहरू यो अनुरूप बनाउन अझै धेरै चुनौती बाँकी छन्। जर्मन चान्सलर फ्रेडरिक मोर्जले मतदान अधिकार बिनाको सहयोगी सदस्यको अवधारणा अघि सारे पनि युक्रेन राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पूर्ण अधिकारसहितको सदस्यतामा मात्र सहमत हुने अडान लिनुभएको छ। अब खेल खबर. विश्वकप फुटबलमा खेलको रोमाञ्चक सँगै जापानी समर्थकहरूको व्यवहारले अन्तर्राष्ट्रिय ध्यान तानेको छ. अमेरिकाको टेक्सासमा नेदरल्याण्डसँग 2-2 गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रंगशाला सफा गरेपछि उनीहरूको सफाई संस्कृति फेरि चर्चाको केन्द्रमा आएको हो. खेलपछि दर्शकहरूले केही समय रंगशालामै बसेर आफ्ना सीट वरिपरिका फोहोर संकलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए. उनीहरूको यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्. जापान लगातार 8 विश्वकपमा सहभागी भइरहेको छ र यस क्रममा समर्थकहरूको अनुशासित व्यवहार विश्वभर चिनिने विशेषता बनेको छ. जापानमा बाल्यकालदेखि नै सरसफाई शिक्षामा जोड़ दिइन्छ. विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षा कोठा र विद्यालय परिसर आफै सफा गर्ने अभ्यास गर्छन्. सार्वजनिक फोहोर फाल्ने भाँडाहरू कम हुने भएकाले मानिसहरूले आफ्नो फोहोर आफै घर फर्काएर व्यवस्थापन गर्ने परम्परा पनि जापानमा स्थापित छ. चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू. खर्च कटौतीका 12 प्रस्ताव पेश. बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न. निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द. सयौं मजदूर र चियापत्ती बेच्ने किसान पनि मर्कामा. यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो. बितेको 45 वर्षमा 2300 भन्दा बढी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम. नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या. युरोपीय संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढ़ायो. पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण. र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा.
5: गर्जन छ सधैँ बाघ झैं. रेडियो टाइगर 99.2 मेगाहर्ज.
6: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना. नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुई फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुनुहुन अनुरोध गर्दछौ. शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र निउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1. असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनपट्टी वडा नम्बर 5. असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 4. असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9. र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया. नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ. नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म. समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया. आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज. बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ. रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ. यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्. जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं. स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो. स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश.
7: खबर
8: अब कोहलपुर नेपालगंज जानै नपर्ने. गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको 2 र अन्तिम शनिबार 2 रेडियोलोजिस्टबाट भिडियो एक्सरे सुरुवात भएको छ.
7: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
9: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ.
7: साइना मेडिकल हलका सेवाहरू,
10: भिजियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
9: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
8: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, A1C, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
9: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
7: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
8: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैङ्कको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
11: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
12: विजय सुनचाँदी पसलमा नै किन नि?
11: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरी गाउँ बर्दिया। सम्पर्क नम्बर 98 483 68 58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ बाघ छ।

0: सबैजनालाई नमस्कार छ है।
1: नमस्कार।
0: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
2: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोड्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
2: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
2: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरीगाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98585002।
6: सूचना, समाचार अनि मनोरञ्जनको साथी।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98482-66857 र 98195-45522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया। मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, स्तुति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्वसनीमा फसेको स्तुति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको 1 घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाँच्छ।

0: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरीगाउँमा
1: यही असार 6 गते शनिबारको दिन
0: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98582500002।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्दै।

मुस्कुराती है नजर, दिल तड़प के रोता है, और चोट जब लगती है

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसारी स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 9869771777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: मरेमी के हो
1: हेर त रगत त्यही रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: होइन अञ्जना पैसा छन् शान्ति गनेर बसेकी छौ त कताको तयारी हो
5: तयारी त तयारी नै हो यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु
4: अनि टिभीएस कम्पनीकै किन नि
5: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने पाठ पूर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो
4: ओहो टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु बरु किन्न पो कता जाने हो
5: अब कता हुनु नि हाम्रै भूमिका रहेको लाखा मोटरसाइकल वर्ल्ड कसपमा जाने नि त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ यति मात्रै कहाँ हो र आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पूर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ तपाईँ पनि छिटो गर्नुहोस् है यो अफरबाट छुट्नु होला नि फेरि
4: ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया प्रोप्राइटर टोप बहादुर थारू सम्पर्क मोबाइल नम्बर 9814-72681 र 9814-24650
6: तपाईँको मन मनको साथी रेडियो टाइगर 96.2 मेगाहर्ट्ज

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंग सत्ता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: यो हो रेडियो टाइगर 90.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ। खुसीको खबर: के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053-00-450।
4: पैसा दिनुहोस् न त, केही गिफ्ट किनेर लिएर जान्छु। उहाँहरू कति धनी हुई बक्सिन्छ, कस्तो राम्रो घरमा बसी बक्सिन्छ, कस्तो गाडी चढी बक्सिन्छ।
5: मान्छे धनी देखे कि खाइ बक्सिन्छ, गई बक्सिन्छ, चढी बक्सिन्छ, तर त्यो पैसा कसरी कमायो, त्यसको पछाडि के छ, केही मतलब छैन है, कसरी बिग्रियो हाम्रो समाज।
4: अनि यो 500 के आउँछ र के किनेर लिएर जानु के बाबा?
5: त्यसो भए नजाऊ न, तिम्रो साथीको बुवा र म एउटै अफिसको, म भन्दा जुनियर हो, तर उसले पैसा कसरी कमायो, के गरी कमायो सब थाहा छ मलाई, तर म त्यसरी कमाउन चाहन्न।
4: ए हजुर, जहिले यस्तै गर्नुहुन्छ के, बस्नु एक्लै
6: किन अफियर जाने र मैले के गरेको छ र,
7: के गर्नु भएको छ, के गर्नु भएको छैन उहाँ गरेर थाहा हुन्छ, हिँड्नुहोस् न खुरुक हामीसँग।
4: के भो
8: ड्याडी? आम्दानीको स्रोत भन्दा धेरै गुणा सम्पत्ति
5: छोरी आयो बर्थडे पार्टीमा गएर, मैले टिभीमा हेरेको छु तिम्रो साथीको बुवा।
4: हजुरले हिँड्नु भएको बाटो ठिक रहेछ बाबा, तिम्रो बाबालाई आज यस्तै गरी नगएको भएदेखि हाम्रो कसो बेजित हुनुहुन्छ हेर त छोरी।
9: इमानदारी त नि सबभन्दा ठुलो सम्पत्ति हो, आफ्नो पदको दुरुपयोग नगरौं।
0: अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौँ।
10: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
11: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
10: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
0: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
12: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
10: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछ नि त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया
3: प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
4: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज

0: यति बेला साँझको 6 बजेको छ। गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz
1: 56.66 र 98.41 29.54 81 वेबसाइट झुले.com.np

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: महाप्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथि छलफल शुरू, खर्च कटौतीका 12 प्रस्ताव पेश, चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै,
0: निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द, मजदूर र चियापत्ती बेच्ने किसान मर्कामा, यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो,
1: कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीका लागि खाना व्यवस्थापनमा समस्या, कैलालीमा टेम्पो खसालेको घटनाबारे छानबिन गर्न समिति गठन, ठेकेदारलाई भौतिक कार्यवाही गर्न मन्त्री लम्सालले दिएको निर्देशन विवादमा,
0: अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 महिना यताकै न्यून, तेल आपूर्ति युद्धको अवस्थामा फर्कन भने समय लाग्ने,
1: र विश्वकप फुटबलमा विश्व विजेता स्पेन र नवप्रवेशी केव भर्डे खेल्दै जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको छलफल शुरू भएको छ। आजको बैठकमा विभिन्न 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो। बैठकमा 9 मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रूपियाँ कायम गर्न प्रस्ताव दर्ता गराए। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम वर्गका किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आयो। सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाड़ी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तुष्टि जनाउँदै सूचना तथा संचार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रूपियाँ वा 100 रूपियाँ कायम गर्न सांकेतिक कटौतीको प्रस्ताव दर्ता गराए। यस्ता प्रस्तावलाई सरकारप्रतिको असन्तोष र जवाबदेहता माग्ने सांकेतिक अभिव्यक्तिका रूपमा लिइन्छ। सांसदहरूले शिक्षा र स्वास्थ्यमा बजेट बढ़ाउन माग गरेका छन्।
1: आर्थिक वर्षको 11 महिना सकिँदा सरकारले बजेट विकास बजेट भनिने पूँजीगत बजेटको 32.53% मात्र खर्च गरेको छ। पूँजीगत तर्फको 4 खर्ब 7 अर्ब रूपियाँ मध्ये 11 महिना सकिँदा 1 खर्ब 32 अर्ब रूपियाँ मात्र खर्च भएको हो। गएको वर्ष 3 खर्ब 52 अर्बको बजेटमा यही समयमा 1 खर्ब 43 अर्ब पूँजीगत खर्च भएको थियो। नयाँ सरकार आएपछि विकास निर्माणको कामलाई प्राथमिकता दिने भने पनि खर्च भने बढ्न सकेको छैन। सरकारले चालू आर्थिक वर्ष कुल 19 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँ बजेट बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ मसान्तसम्म कुल बजेट खर्च लक्ष्यको 68.56% बराबर भएको छ। चालू खर्च लक्ष्यको 76.91% र वित्तीय व्यवस्थापनतर्फ 81.74 4-7% बराबर खर्च भएको छ। सरकारले चालू र वित्तीय व्यवस्थापनतर्फ उल्लेखीय खर्च गरे पनि विकासतर्फ भने काम गर्न नसकेको हो। विकास बजेट खर्च नहुँदा विकास निर्माणका काम नहुनुको साथै बजार चलायमान समेत हुँदैन। सधैँ जसो आर्थिक वर्षको अन्तिममा अर्थात असारमा हतार हतार बजेट खर्च गर्दा अनियमितता बढ़ेको गुनासो आउने गरेको छ। यसपालि पनि अवस्था उस्तै देखिएको छ। यस्तै राजस्व र आमदानी समेत 11 महिनामा लक्ष्यको 72.42% मात्र भएको छ। 11 महिनामा सरकारले 11 खर्ब 10 अर्ब रूपियाँ आमदानी गर्दा 13 खर्ब 46 अर्ब रूपियाँ खर्च पुगेको छ। अपुग 2 खर्ब 36 अर्ब रूपियाँका लागि सरकारले ऋण लिएको छ।
0: यसैबीच प्रदेश सरकारहरूले अहिले आफ्नो बजेट सार्वजनिक गरिरहेका छन्। मध्य प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 41 अर्ब 13 करोड़ 86 लाख रूपियाँको बजेट ल्याएको छ। आज अर्थमन्त्री युवराज भट्टराईले मध्य प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेटमा चालू गत 14 अर्ब 66 करोड़ 32 लाख 29 हजार र पूँजीगत तर्फ 26 अर्ब 47 करोड़ 53 लाख 71 हजार रूपियाँ खर्च प्रस्ताव गर्नुभएको छ। बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। स्रोतका लागि 1 अर्ब 50 करोड़ रूपियाँ आन्तरिक ऋणबाट उठाउने उल्लेख छ। यस्तै कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 40 अर्ब 44 करोड़ 98 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ। आज बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपले आउँदो आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो। सरकारले प्रस्तुत गरेको कुल बजेट मध्ये चालूतर्फ 13 अर्ब 97 करोड़ 63 लाख रूपियाँ र पूँजीगत तर्फ 20 अर्ब 75 करोड़ 99 लाख रूपियाँ विनियोजन गरेको छ। यस्तै वित्तीय व्यवस्थापन शीर्षकमा 15 करोड़ रूपियाँ छुट्याइएको छ। यस्तै गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 32 अर्ब 99 करोड़ 99 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा विनियोजित कुल बजेट मध्ये विकास खर्चका लागि 60% भन्दा बढ़ी रकम छुट्याएको छ। कुल बजेट मध्ये पूँजीगत तर्फ 20 अर्ब 2 करोड़ 61 लाख 22 हजार रूपियाँ विनियोजन गरेको छ। मन्त्री श्रेष्ठले चालू खर्चलाई वाञ्छित सीमाभित्र राख्दै पूँजीगत खर्च गर्ने क्षमता बढ़ाइने बताउनु भएको छ। यस्तै कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेशमा अहिले बजेट प्रस्तुत गर्ने काम चलिरहेको छ। सुदूरपश्चिम प्रदेशमा सत्तारूढ़ नेपाली कांग्रेस र नेकपा एमाले बीच भागवण्ड नमिल्दा प्रदेश सभाको बैठक अनिश्चित बनेको छ।
1: इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय भन्सारमा नेपाली चियाको नमूना संकलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15-20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन्। रिपोर्टमा सामान्य कमजोरी देखिए चिया नै नष्ट गरिदिने डरले पनि भारतीय व्यापारीहरू नेपाली चिया किन डराइरहेका छन्। मौजदात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सीटीसी चिया उद्योगहरू असार 4 गतेदेखि बन्द हुनेछन्। इलाममा वार्षिक 65 लाख किलो र झापामा वार्षिक 2 करोड़ किलो चिया उत्पादन हुँदै आएको छ। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। उद्योग बन्द हुँदा हजारौं मजदूर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन्। चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीतिक पहल नगरेको उद्योगीको गुनासो छ। यो विषय आज प्रतिनिधि सभामा पनि उठेको छ।
0: काठमाडौँ उपत्यका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफ्नो स्थायी पुनर्स्थापना र जमीनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। कृतिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यानकर्षण गराएका हुन्। उनीहरूले उचित विकल्प, कानूनी प्रक्रिया र क्षतिपूर्ति बिना नै राज्यले आफूहरूलाई जबरजस्ती विस्थापित गरेको आरोप लगाएका छन्। सेन्टरमा आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य उपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको उनीहरूको भनाइ छ। सेन्टरमा पर्याप्त सुरक्षा र गोपनीयता नहुँदा महिला तथा बाल बालिकाहरू चरम असुरक्षाको जोखिममा परेको पनि ज्ञापन पत्रमा भनिएको छ। पीड़ितहरूले 1 हप्ताभित्र भू स्वामित्व सहितको पुनर्स्थापना र उचित व्यवस्थाबारे निर्णय नभए यस अघि हटाएकै ठाउँमा पुनः बसोबास गर्न बाध्य हुने चेतावनी दिएका छन्। उनीहरूलाई खानाको व्यवस्था गर्दै आएको टोली गैराति हिँडेपछि बिहान उनीहरू भोकै परेका थिए। बिहानभरि पानी समेत नपाएका उनीहरूले आफै पैसा उठाएर चिउरा र दालमोठ ल्याई भोक मेटाएका छन्। बिहान खाना नपाएकाले बाल बालिकाहरू विद्यालय जान समेत नपाएका उनीहरूको गुनासो छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
8: एयरटेल अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
9: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथि छलफल शुरू, खर्च कटौतीका 12 प्रस्ताव पेश, चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै, निर्यातमा अवरोध भएपछि इलामका चिया उद्योग बन्द, मजदूर र चियापत्ती बेच्ने किसान मर्कामा, यति ठूलो समस्या पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो, कीर्तिपुरको होल्डिङ सेक्टरमा रहेका सुकुम्बासीका लागि खाना व्यवस्थापन समस्या लगायतका खबर प्रस्तुत गर्यो।
1: कैलालीमा एउटा टेम्पो भीरबाट खसालेको विषयमा व्यापक आलोचना भएपछि सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। वन क्षेत्रभित्र निर्माण गरिएका व्यापारिक संरचना खाली गर्ने क्रममा पसलका लागि प्रयोग भएको टेम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न वनरक्षक सहित 12 कर्मचारीलाई प्रहरीले पक्राउ गरेपछि सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले छानबिनको निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता भरत प्रसाद श्रेष्ठका अनुसार प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा गठित छानबिन समितिलाई 1 साताको समय दिइएको छ। टेम्पो धनीले क्षतिपूर्तिको माग गरेका छन्। गृहमन्त्री सुदन गुरूङले कर्मचारीहरू पक्राउ परेको प्रहरीको फेसबुक पोस्ट शेयर गर्दै टेम्पो खसालेको घटनालाई अमानवीय कार्य भन्नुभएको छ। अस्ति शुक्रबार गोदावरी नगरपालिकामा रहेको गोदावरी सामुदायिक वनमा पर्ने सड़क किनारमा पसलका लागि राखेको टेम्पो सड़कबाट खसालिएको भिडियो सामाजिक सञ्जालमा व्यापक फैलिएको थियो।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु भनी सार्वजनिक रूपमा दिएको निर्देशन विवादमा परेको छ। नौबिसी मलेकु सड़क खण्डको अनुगमनका क्रममा हिजो मन्त्री लम्सालले बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारको खुट्टा भाँच्ने निर्देशन दिनुभएको थियो। उहाँले निर्देशन दिँदा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे र प्रहरी उपरीक्षक सुमित खड्का सँगै हुनुहुन्थ्यो। अहिले यो भिडियो सामाजिक सञ्जालमा फैलिएको छ। धेरैले मन्त्रीको भनाईको विरोध गरेका छन्। कान्तिपुरले पोस्ट गरेको भिडियोमा कमेन्ट गर्दै पूर्व आईजीपी चन्द्र कुबेर खापुङले कानून बमोजिम नै त होला नि मन्त्रीज्यूको आदेश भनेर टिप्पणी गर्नुभएको छ। नेपाली कांग्रेसको उपसभापति विश्वप्रकाश शर्माले भिडियो सार्वजनिक गर्दै आफ्ना मन्त्रीको बोलीमा लगाम लगाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ।
1: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 12.26 अंकले घटेर 2711.76 बिन्दुमा पुगेर झरेको छ। शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको हो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेकोमा अन्य समूहको सूचक 1.82% ओह्रालो लागेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। गएको शुक्रबार 4.34 अर्ब कारोबार भएकोमा आज 350 कम्पनीका 1.07 करोड़ किता शेयर 4.41 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: सुर्खेतको भेरीगंगा नगरपालिकामा रहेको साज गोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतारा सहित 3 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महतारा सहित समूहकी सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दल बहादुर बुढा विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। रूख कटान गरी बिक्रीबाट प्राप्त भएको रकम उनीहरूले हिनामिना गरेको आरोप पत्रमा उल्लेख छ। अख्तियारले उनीहरूसँग 7,15,916.05 रूपियाँ बिगो माग दाबी गरेको छ।
1: लोकसेवा आयोगले सार्वजनिक प्रशासनको सुदृढीकरण र योग्यता प्रणालीको सुनिश्चितताका लागि संघीय निजामती सेवा ऐन अविलम्ब जारी गर्न सरकारको ध्यान आकर्षण गराएको छ। आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले संघीयता कार्यान्वयनको लामो समय बितिसक्दा पनि छाता कानूनको रूपमा रहेको ऐन नआउँदा समग्र प्रशासनिक क्षेत्रमा असर परेको बताउनुभयो। अध्यक्ष रेग्मीका अनुसार संघीय कानूनको अभावमा प्रादेशिक निजामती ऐनहरूमा एकरूपता आउन सकेको छैन, जसले गर्दा कर्मचारी पद प्रक्रिया समेत प्रभावित भएको छ। उम्मेद्वार छनौट प्रक्रियालाई स्वच्छ निष्पक्ष र विश्वसनीय बनाउन आयोगले निर्धारण गरेको सिद्धान्त र मापदण्ड प्रदेश लोकसेवा आयोगहरूले समेत अनिवार्य रूपमा पालना गर्नुपर्ने उहाँले बताउनुभयो। यस्तै विश्वविद्यालयहरूको जनशक्ति व्यवस्थापनलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आयोगले विशेष चासो देखाएको छ। अहिले सम्बन्धित विश्वविद्यालयको अनुरोधमा आयोगले लिखित परीक्षा सञ्चालन गर्दै आएको भए पनि पदपूर्ति प्रक्रियालाई पूर्ण रूपमा योग्यतामा आधारित बनाउन ठोस कदम चाल्नुपर्ने आयोगको ठम्याई छ। आयोगले आफ्नो वार्षिक प्रतिवेदन मार्फत विश्वविद्यालयहरूको पदपूर्तिको सम्पूर्ण जिम्मेवारी लोकसेवा आयोगलाई दिन वा सबै विश्वविद्यालयका लागि एउटै एकल विश्वविद्यालय सेवा आयोगको अवधारणा कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ।
0: सरकारले थप 5 अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष माझी समुदायको लद्दी पूजा, मगर समुदायको भूमि पर्व, भक्तपुरका निवास समुदायको जिब्रो छेर्ने जात्रा, भक्तपुरका निवास समुदायकै श्री निल बाराही गणनाश र रोल्पाको माडी गाउँपालिका 6 मगर समुदायको नचारु स्याई नासलाई राष्ट्रिय सूचीकरण गरेको हो। मन्त्रालयले यसअघि आर्थिक वर्ष 2081-82 ललितपुरका निवास समुदायले बनाउने यो मरिलाई अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण गरेको थियो। 2067 साल असार 1 नेपालले अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि अनुमोदन गरेको थियो। त्यही महासन्धि अनुसार आर्थिक वर्ष 2081-82 आवेदन आह्वान सूचीकरणको काम शुरू गरेको हो। गएको वर्ष सूचीकरणमा परेको ललितपुरका निवास समुदायको यो मरिलाई यस वर्ष संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोमा अन्तर्राष्ट्रिय सूचीकरणका लागि पठाएको छ।
1: चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2,315 गोहीलाई नदीमा छाडेको छ। केन्द्रका अनुसार सन् 1981 यता विभिन्न 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा बढ़ी 1,560 गोही छाडिएको छ। अहिलेसम्म नारायणी नदीमा 419, सप्तकोशीमा 115, बबईमा 110, कर्णालीमा 41, कालीगण्डकीमा 35, शुक्ला फाटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 गोही छाडिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ्न सकेको छैन। गएको वर्ष राप्ती र नारायणी नदीमा गोही गणना गर्दा 366 मात्र भेटिएको थियो। घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्रणाली हो। विगतमा पाकिस्तान, बंगलादेश, भूटान, म्यानमार लगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन्। नदीमा बढ़दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित बनिरहेको विज्ञहरू बताउँछन्।
0: पश्चिमी वायुको कारण वर्षा भइरहे पनि नेपालमा मनसुनी वायु भित्र नभने अझै केही समय लाग्ने देखिएको छ। भारतीय मौसम विज्ञान विभागले केही सूचकका आधारमा नेपालतर्फ पनि मनसुनी वायु सरेको देखाए पनि जलस्थ मौसम विज्ञान विभागले नेपालमा मनसुन भित्रेको घोषणा गर्न सूचक नपुगेको जनाएको छ। मौसमविद डेभिड ढकालले मनसुन भित्र न अझै केही समय लाग्ने जानकारी दिँदै मनसुन भित्रिसकेको घोषणा गर्न आवश्यक मापदण्डहरू पूरा भइ नसकेको बताउनुभयो। नेपालमा सरदर जून 13 तारीखमा मनसुनी भित्रिने गरेकोमा 2 दिन ढिला भइसकेको छ। जलस्थ मौसम विज्ञान विभागले मनसुनी वायुको आगमन आक्रमण, त्यसको फैलावट, तीव्रता, वायु जलवाष्पको मात्रा, बादल र वर्षाको व्यापकता आदिका आधारमा मनसून भित्रिएको वा नभित्रिएको घोषणा गर्छ। यसमध्ये केही सूचकले मात्र मनसून भित्रिएको संकेत दिइरहेका विभागले बताएको छ। प्रशान्त महासागरमा विकास भएको एलनिनो प्रणालीका कारण पनि मनसूनको आगमन प्रभावित भएको हुन सक्ने मौसमविदको अनुमान छ। यसबारे विभागले आधिकारिक धारणा भने सार्वजनिक गरिसकेको छैन। नेपाल दर्पणमा यसपालि विश्वकप फुटबल चलिरहेका रंगशाला बारेको जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
2: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
10: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
2: यसै क्रममा यही असार तीन गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय: बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
11: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी कथा रामायणको नेपाली भाषामा।

0: छन्। यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका अनुसार दुवै देश बीचको समझदारीमा आउँदो शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने तय भएको छ। गएको फेब्रुअरी 28 शुरू भएको अमेरिका इजरायल र इरान बीचको युद्धका कारण हर्मुज जलमार्ग अवरूद्ध हुँदा विश्व बजारमा तेल र ग्यास आपूर्ति प्रभावित भएको थियो। यो मार्ग भएर विश्वको झण्डै 20% तेल र ग्यास आपूर्ति हुने गर्छ।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति स्पेन र केप भर्डेले खेल्दैछन्। समूह एसको यो खेल राति 9:45 अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। स्पेनले 2010 एकपटक उपाधि जितेको छ। स्पेनले त्यसैता राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। स्पेन 2014 समूह चरणबाट बाहिरिएको थियो भने 2018 र 2022 अन्तिम सोह्रबाट अघि बढ़न सकेको थिएन। स्पेन फिफा वरियतामा 2 स्थानमा छ। केप भर्डेले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। केप भर्डे फिफा वरियतामा 7 स्थानमा छ। यस्तै आजै राति समूह जीका बेल्जियम र इजिप्ट खेल्दैछन्। यो खेल राति 9:45 अमेरिकाको सिएटल रंगशालामा शुरू हुनेछ। यस्तै बिहान 4:15 अमेरिकाको मियामी रंगशालामा समूह एचका साउदी अरेबिया र उरुग्वे खेल्दैछन्। यसै गरी बिहान 7:15 अमेरिकाको लस एन्जेलस रंगशालामा समूह जीका इरान र न्यूजील्याण्ड खेल्दैछन्।
0: विश्वकप फुटबलमा खेलको रोमाञ्चक सँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ। अमेरिकाको टेक्सासमा नेदरल्याण्डसँग 2-2 गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रंगशाला सफा गरेपछि उनीहरूको सफाई संस्कृति फेरि चर्चाको केन्द्र बनेको हो। खेलपछि दर्शकहरूले केही समय रंगशालामै बसेर आफ्ना सीट वरिपरिका फोहोर संकलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए। उनीहरूले यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्। जापानमा बाल्यकालदेखि नै सरसफाई शिक्षामा जोड़ दिइन्छ। विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षा कोठा र विद्यालय परिसर आफै सफा गर्ने अभ्यास गर्छन्।
1: र विश्वकपमा यसपटक 48 टोली सहभागी छन्। 104 खेल र 39 दिनको यात्रापछि विश्व फुटबलले नयाँ विजेता पाउनेछ। चार पटकको विजेता इटाली लगातार तीसरो पटक फाइनल चरणमा छैन भने केप भर्डे कुराकाओ जोर्डन र उज्बेकिस्तान पहिलो पटक विश्वकप खेल्दैछन्। प्रतियोगिता अमेरिका मेक्सिको र क्यानाडाका 16 शहरमा हुँदैछ भने जुलाई 19 फाइनल खेल न्यूयोर्कको मेट लाइफ रंगशालामा हुनेछ। अहिले चलिरहेको विश्वकप फुटबल कुन कुन रंगशालामा हुँदैछन् त सुनौ थप जानकारी।
0: फिफा विश्वकप 2026 गएको बिहिबार मध्यरातीदेखि शुरू भएको छ। इतिहासमै पहिलो पटक 48 टोली सहभागी भएको यो संस्करणमा कुल 104 खेल 39 दिनसम्म चल्नेछन् र जुलाई 19 अमेरिकाको न्यू जर्सीमा रहेको मेट लाइफ रंगशालामा फाइनल हुनेछ। चार पटकको विजेता इटाली लगातार तेस्रो पटक विश्वकपमा छनौट हुन सकेन भने केप भेर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकप खेलिरहेका छन्। यसपालि विश्वकप अमेरिका, मेक्सिको र क्यानाडाका 16 रंगशालामा आयोजना भइरहेको छ। अमेरिकामा 11, मेक्सिकोमा 3 र क्यानाडामा 2 रंगशाला रहेका छन्। उद्घाटन खेल मेक्सिको सिटीको एस्टेका रंगशालामा भएको हो। अमेरिकाका मुख्य रंगशाला मध्ये एटीएनडी डालास सबैभन्दा ठूलो हो, जहाँ 94,000 दर्शक अट्छन् र 9 खेल हुनेछन्। मेटलाइफ रंगशालाले फाइनल सहित 8 खेल आयोजना गर्नेछ। मर्सिडिज बेन्च अर्थात एटलान्टा यसपालि सबैभन्दा धेरै चर्चा कमाएको रंगशाला हो। 75,000 दर्शक क्षमता रहेको यस रंगशालाको लेआउट एकदमै फरक र हेर्न लायक छ। 2017 तयार भएको रंगशालाको छतमा मर्सिडिजको लोगो छ। अत्यधिक खर्च हुने भएकाले फिफाले विश्वकपका लागि लोगो नहटाउने निर्णय गरेको थियो। अमेरिकाको टेक्सासमा रहेको ह्युस्टन शहरमा यसपालि समूह चरणमा केही ठूला टोलीले प्रतिस्पर्धा गर्नेछन्। जर्मनी, नेदरल्याण्ड्स र पोर्चुगलले यो रंगशालामा खेल्नेछन्। 72,000 दर्शक क्षमता रहेको यस रंगशाला 2002 उद्घाटन भएको हो। मेक्सिको स्टाडियो मुन्टेरीमा 53,500 दर्शक अट्छन्। 2015 उद्घाटन भएको रंगशाला प्रतियोगिताको सबैभन्दा धेरै गर्मी हुने ठाउँका रूपमा पनि लिइएको छ। न्यूनतम तापक्रम 32 भन्दा धेरै रहने अनुमान छ। सोफी अर्थात लस एन्जलस, हार्ड रक अर्थात मियामी, लिवाइस अर्थात सान फ्रान्सिस्को बे एरिया, लुमेन फिल्ड अर्थात सियाटल, लिंकन फाइनेन्सियल फिल्ड अर्थात फिलाडेल्फिया, जिलेट अर्थात बोस्टन र एरोहेड अर्थात केन्सान्समा पनि समूह र नकआउट चरणका खेल हुँदैछन्। मेक्सिकोमा उद्घाटन भएको एस्टेका रंगशाला सहित स्टाडियो एक्रोन र स्टाडियो बीबीभीएमा खेल हुनेछन्। एक्रोन सबैभन्दा सानो मध्येको एक हो भने मोन्टेरीलाई सबैभन्दा गर्मी हुने ठाउँका रूपमा

0: भनिएको छ। क्यानाडामा बीएमओ फिल्ड अर्थात टोरन्टो र बीसी प्लेस अर्थात भ्यानकुभरमा खेल हुँदैछन्। बीएमओ फिल्ड विश्वकपकै सबैभन्दा कम दर्शक क्षमता भएका रंगशाला मध्येको एक हो। विश्वकप 2026ले बढ़ी टोली, बढ़ी खेल र 3 दशकको संयुक्त आयोजना सहित नयाँ इतिहास बनाएको छ।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: प्रतिनिधि सभामा मन्त्रालय गत बजेटमाथि छलफल शुरू, खर्च कटौतीका 12 प्रस्ताव पेश। चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै।
1: निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द, मजदूर र चियापत्ती बेच्ने किसान मर्कामा। यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो।
0: कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीका लागि खाना व्यवस्थापनमा समस्या। कैलालीमा टेम्पो खसालेको घटना बारे छानबिन गर्न समिति गठन। ठेकेदारलाई भौतिक कारवाही गर्न मन्त्री रमसाले दिएको निर्देश पर्ने विवादमा।
1: अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 महिना यताकै न्यून, तेल आपूर्ति युद्धको अवस्थामा फर्कन समय लाग्ने।
0: र विश्वकप फुटबलमा विश्व विजेता स्पेन र नवप्रवेशी केप भर्दे खेल्दै जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास थापागाई र भोजन र बस्ने पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा
1: मध्यपश्चिम विश्वविद्यालय एमयूको चौथो दीक्षान्त समारोह पर्सि 3 गते हुने 1928 जना विद्यार्थी दीक्षित हुँदै
0: र वीरनगरमा सम्पन्न 19 वर्ष मुनिको राष्ट्रिय क्रिकेटको उपाधि मध्य प्रदेशले जित्यो
1: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ
0: अब खबर विस्तारमा कर्णाली सहित 7 प्रदेशले आज आगामी आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछन् प्रदेशहरूले केन्द्र सरकार जस्तै सुशासन कृषि शिक्षा स्वास्थ्य र पूर्वाधार जस्ता विषयलाई प्राथमिकता दिएर नयाँ बजेट तयार पारेका छन् कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राज्य विक्रम शाहले बजेट प्रस्तुत गरिरहनु भएको छ प्रदेश सरकारले सीमित स्रोत साधन बढ़दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी प्रदेश गौरवका आयोजना बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेटको तयारी गरेको जनाएको छ
1: कर्णालीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको बजेट घटेको छ चालू आर्थिक वर्षमा यो मन्त्रालयका लागि 2,57 करोड़ बराबर बजेट थियो आगामी आर्थिक वर्ष 2083-84 का लागि 2,52,87,68,000 विनियोजन गरिएको अर्थमन्त्री राजीव विक्रम शाहले बताउनु भएको छ शाहका अनुसार आगामी वर्ष कृषिको आधुनिकीकरण उत्पादन लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि गर्न कृषि यान्त्रिकीकरण कार्यक्रमलाई निरन्तरता दिन 1,96,00,000 विनियोजन गरिएको छ यस्तै 5 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा कृषि व्यवसाय गर्ने उद्यमीहरूलाई ब्याजमा 100% सहुलियत प्रदान गरिने 5 हेक्टर भन्दा कममा व्यावसायिक खेती तथा पशुपालन गर्ने कृषक समूह र सहकारीका लागि 7,62,80,000 विनियोजन गरिएको छ एक गाउँ एक व्यावसायिक फलफूल बगैंचा कार्यक्रमलाई निरन्तरता दिइएको छ भने स्याउ ओखर सुन्तला किवी ड्रागन फ्रूट एभो काडो लगायतका फलफूल विकासका लागि 19,22,52,000 विनियोजन गरिएको छ सुर्खेत र मुगुमा कपास खेती प्रवर्धन र विभिन्न जिल्लामा कृषि तथा पशुपन्छी स्रोत केन्द्र स्थापनाका लागि 7,15,00,000 छुट्याइएको छ गरीब सीमान्तकृत र भूमिहीन लक्षित जीविकोपार्जन कार्यक्रमका लागि 4,80,00,000 विनियोजन गरिएको शाहले बताउनु भएको छ अर्थमन्त्री शाहले अहिले बजेट प्रस्तुत गरिरहनु भएको छ यसैबीच भौतिक पूर्वाधार मन्त्रालयको पनि बजेट घटेको छ शाहले प्रस्तुत गर्नुभएको बजेटमा यसअघि सबैभन्दा धेरै प्राथमिकतामा रहँदै आएको यो मन्त्रालयका लागि आर्थिक वर्षमा 10,93,81,10,000 छुट्याइएको छ चालू आर्थिक वर्षमा यो मन्त्रालयका लागि 11,01,00,000 विनियोजन गरिएको थियो अर्थमन्त्री राजीव विक्रम शाहले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै पूर्वाधारतर्फ विगत धेरैजसो आयोजनालाई बजेटमा विनियोजन गर्नुभयो ती आयोजनालाई सम्पन्न गर्न आगामी वर्ष सरकारले प्राथमिकता दिएको छ 14 रणनीतिक सड़क आयोजनाका लागि 65 करोड़ र 122 नयाँ झोलुङ्गे पुल निर्माणका लागि 36,75,00,000 विनियोजन गरिएको छ प्रदेशको एकीकृत प्रशासनिक भवन निर्माणमा उच्च प्राथमिकता दिँदै 75 करोड़ छुट्याइएको छ वीरेन्द्रनगर नारायण र दुनै लगायतका शहरलाई स्मार्ट सिटीका रूपमा विकास गर्न 37 करोड़ विनियोजन गरिएको छ भूकम्प पुनर्निर्माण र आवासतर्फ जाजरकोट र रूकुम पश्चिमको भूकम्पपछिको पुनर्निर्माण तथा विपन्न आवास कार्यक्रमका लागि सरकारले 34 करोड़ भन्दा बढ़ी रकम खर्च गर्ने भएको छ
0: जुम्लाको तातोपानी गाउँपालिका एक राकाका 8 वर्षीय समिता कामीको रेबिज विरूद्धको खोप समयमा नपाउँदा मृत्यु भएको छ बाल रोग विशेषज्ञ डाक्टर कमल थानीले करिब 2 महिना अघि कुकुरले टोकेको उहाँलाई समयमा खोप नलगाउँदा संक्रमण गम्भीर बन्दै गएको र अन्तिम अवस्थामा मात्र फरिवाल अस्पतालमा पुर्याएका कारण उहाँको मृत्यु भएको बताउनु भएको छ रेबिज इन्सेफलाइटिसको कारण भएको यो मृत्युले जुम्लामा रेबिज खोपको अभाव र जनचेतनाको गम्भीर समस्यालाई पुनः उजागर गरेको छ डाक्टर खानीले संहितालाई टोकेको कुकुरले थप 3-4 जनालाई पनि टोकेको जानकारी प्राप्त भएको बताउनुभयो। ती सबैले खोप लगाए वा नलगाएको तत्काल पहिचान गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन जरूरी रहेको उहाँको भनाइ छ। रेबिज लागेपछि उपचार अत्यन्त कठिन हुने भन्दै उहाँले कुकुर वा स्यालले टोके लगतै लगाइने खोपले मात्रै ज्यान बचाउन सकिने बताउनुभयो। यो घटनालाई केवल एउटा दुःखद मृत्यु मात्र नभई सार्वजनिक स्वास्थ्यसँग जोडिएको गम्भीर राष्ट्रिय विषयका रूपमा लिनुपर्ने उहाँको भनाइ छ। रेबिज 10% ज्यान लिन सक्ने रोग भए पनि समयमै खोप लगाए पूर्ण रूपमा रोकथाम गर्न सक्ने डाक्टर थानेको भनाइ छ। जनस्वास्थ्य सेवा कार्य जुम्लाका प्रमुख किरण शर्माले समयमै टेन्डर प्रक्रिया पूरा हुन नसक्नु नै खोप अभावको मुख्य कारण रहेको बताउनु भएको छ।
1: हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ। सिमकोटका 8 वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि हालै एक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। आर्थिक वर्ष 2082-83 सिमकोट गाउँपालिकाभित्र रहेका जन्मदेखि 23 महिनासम्मका बालबालिका मध्ये 95% बालबालिकाले सरकारले तोकेका सबै खोप प्राप्त गरेको भन्दै गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको छ। नियमित खोप सेवाको पहुँच विस्तार गर्दै सबै बालबालिकालाई खोपको दायरामा ल्याउने अभियान सफल भएको स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले बताउनुभयो। पूर्ण खोप गाउँपालिका घोषणा गर्न स्वास्थ्य कर्मी तथा महिला स्वास्थ्य स्वयं सेविकाको महत्वपूर्ण भूमिका रहेको छ। खोज र खोप भन्ने अभियानका साथ सञ्चालन गरिएको कार्यक्रमले खोपबाट वञ्चित हुन सक्ने बालबालिकालाई पहिचान गरी आवश्यक खोप उपलब्ध गराउन सहयोग पुगेको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताउनु भएको छ। बालबालिकालाई रोगबाट सुरक्षित राख्न नियमित खोप सेवा अत्यन्त महत्वपूर्ण रहेको छ। पूर्ण खोप सुरक्षित भविष्य भन्ने मूल नाराका साथ प्रत्येक वडामा अभियान सञ्चालन गरिएको संयोजक भण्डारीको भनाइ रहेको छ।
0: मेरी खबरमा खबरको सिलसिला जारी नै छ। लगभग छोटो विश्राम।
2: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध। वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
3: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
3: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात फतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
3: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
4: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484-20-156।
5: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
3: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
3: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
7: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाँझै।
8: सूचना: वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
9: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
10: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
9: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
10: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
12: सबैको मन सुने
11: रेडियो भेरी FM।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै 34 अर्ब हाराहारीमा बजेट ल्याउँदै रेबिज विरूद्धको खोप समयमै नपाउँदा जुम्लाको तातोपानी गाउँपालिका 8 वर्षीय बालिकाको मृत्यु, हुम्लाको सिमकोट गाउँपालिका पूर्ण खोप विगोपना सुनिश्चित गाउँपालिकाको घोषणा लगायतका खबर प्रस्तुत गरिन्।
0: अब बाँकी खबर: मध्यपश्चिम विश्वविद्यालयको 4th दीक्षान्त समारोह यही असार 3 गते हुने भएको छ। आज पत्रकार सम्मेलन गरी विश्वविद्यालयको 4th दीक्षान्त समारोह 18 विश्वविद्यालय सभा र 16 वार्षिक उत्सव एकै दिन आयोजना गर्न लागि जानकारी गराइएको छ। 4th दीक्षान्त समारोह तथा विश्वविद्यालय सभा 2083 संचार तथा प्रचार प्रसार उपसमितिका संयोजक डाक्टर विष्णु कुमार खड्काले दीक्षान्त समारोहमा ग्रेस लिस्टमा रहेका 1928 विद्यार्थी दीक्षित हुन लागेको बताउनुभयो। उहाँले कुल विद्यार्थी मध्ये 455 विद्यार्थीहरूले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएको बताउनुभयो। ग्रेजुएट स्कूल अन्तर्गत विभिन्न तहको शैक्षिक उपाधि हासिल गरेका विद्यार्थीहरूलाई दीक्षित गर्ने गरी तय गरिएको समारोहको अध्यक्षता शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्नुहुने भएको छ। समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति शिक्षाविद, पूर्व उपकुलपति शिक्षाविद केदार भक्त माथेमाको प्रमुख आतिथ्य रहने खड्काले बताउनु भएको छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक नारायण प्रसाद पौडेलले दीक्षान्त समारोहसँगै आयोजना हुने 18 विश्वविद्यालय सभामा चालू आर्थिक वर्षको आमदानी र खर्चको जानकारी गराउने भएको छ। विश्वविद्यालयको आगामी आर्थिक वर्ष 83-84 को वार्षिक नीति कार्यक्रम तथा बजेट स्वीकृतिको प्रस्ताव समेत सभामा प्रस्तुत गरिनेछ। पौडेलले आगामी आर्थिक वर्षका लागि 1,39 करोड़ रूपियाँ बराबरको बजेट प्रस्ताव गरिएको बताउनु भएको छ।
1: बसको ठक्करबाट सल्यानमा एक महिलाको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका 7 का 46 वर्षीय उमा रेउलेको बसको ठक्करबाट ज्यान गएको सल्यान प्रहरीले जनाएको छ। सल्यानका प्रहरीका अनुसार शारदा नगरपालिका 1 श्रीनगर स्थित बस पार्क नजिक राप्ती राजमार्गमा बसको ठक्करबाट उनको मृत्यु भएको हो। दाङबाट कुमा गाउँपालिकातर्फ जाँदै गरेको नातिन ख 66-16 नम्बरको बसले उमालाई ठक्कर दिएको थियो। उहाँलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिए पनि चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए। बस चालक कुमार गाउँपालिका 3 का करिब 30 वर्षीय दिल्ली बुढालाई प्रहरीले नियन्त्रणमा लिएर छानबिन थालेको जनाएको छ।
0: बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त रूपमा अस्थायी सुरक्षा बेस स्थापना भएको छ। बाजुरा र हुम्ला बेस उत्पन्न विवादले अशान्त बनेको बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरेको हो। लामपाटा क्षेत्र बाजुरा सदरमुकाम मार्गबाट कम्तीमा 3 दिनको दूरीमा रहेको छ। यसअघि जेठ 27 गते सदरमुकाम मार्गबाट हिँडेको सुरक्षा कर्मीहरूको टोली 3 दिन लगाएर शनिबार त्यहाँ पुगेको हो। लामपाटामा सुदूरपश्चिम प्रदेश सरकारले अस्थायी प्रहरी चौकी स्थापना गर्न शुरू गरेपछि विवाद शुरू भएको थियो। पछिल्लो समय विवाद झन् सतहमा आएपछि सरकारले सुरक्षाका लागि संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरेको हो।
1: नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले सूचना र विज्ञापन सरकारी संचार माध्यमलाई मात्र दिने सरकारको निर्णयको विरोधमा धरना कार्यक्रम गरेको छ। कर्णालीका मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय परिसरमा निर्णय खारेजीको माग गर्दै 1 घण्टा धरना दिइएको हो। सरकारी विज्ञापन निजी संचार माध्यमलाई नदिने निर्णय विरूद्ध महासंघ करिब 1.5 महिनादेखि देशव्यापी रूपमा आन्दोलनमा छ। महासंघले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गत चैत 18 गते गरेको विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेजीको माग गर्दै आएको छ। सरकारको यो निर्णय प्रेस स्वतन्त्रताको सिद्धान्त, सूचनाको हक, खुल्ला अर्थनीति र संघीयता विपरीत रहेको महासंघको ठहर छ। प्रदेश समितिले आयोजना गरेको विरोध कार्यक्रममा महासंघ केन्द्र प्रदेश र जिल्लाका प्रतिनिधि तथा संचार सम्बन्ध संगठन एवं क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो।
0: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। लग्नहरूको छोटो विश्राम।
12: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
13: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्षा सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र चौधरी नरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलेरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोप राइटर सुनिता कुमारी शाही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
14: सबैजनालाई नमस्कार छ है।
15: नमस्कार।
14: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त। सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
16: यसका लक्षणहरू के के हुन्?
14: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोडनी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
16: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
14: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
16: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सँगै सबैलाई सचेत गराउँ है।
14: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
17: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
6: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
18: यो हो रेडियो टाइगर 90.2 मेगा।

0: 38 अर्ब 38 करोड 45 लाख रुपियाँ पुगेको हो। चालु आर्थिक वर्ष 2082-83 प्रदेश सरकारले 38 अर्ब 91 करोड रुपियाँको बजेट ल्याएको थियो।
1: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अबको दुई दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा गर्मी बढ़ने बताएको छ। आज देशको हिमाली भूभागमा साथै कोशी प्रदेशका पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। यस्तै पहाड़ी भूभागमा तथा कोशी मधेस बागमती र गण्डकी प्रदेशमा तराई भूभागमा आंशिक बदली भएको छ। भोलि देशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लागे पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहने भएको छ। भोलि र पश्चिम देशका हिमाली र पहाड़ी भेगमा केही ठाउँमा मेघगर्जन चट्याङसित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: भेरी खबरमा अब विदेशको खबर। झण्डै 3.5 महिनादेखि मध्यपूर्वमा चलिरहेको अमेरिका इरान युद्ध अन्त्य हुने संकेत देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भएको घोषणा सँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले त्यसलाई महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा स्वागत गरेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भइसकेको र दुवै पक्षले लेबनान सहित सबै मोर्चामा तत्काल तथा स्थायी रूपमा सैन्य कार्यवाही अन्त्य गर्न सहमति जनाएको बताउनु भएको छ। उहाँका अनुसार सम्झौतामा आउँदो शुक्रबार स्विजरल्याण्डमा औपचारिक हस्ताक्षर हुनेछ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल मार्फत सम्झौता सम्पन्न भएको घोषणा गर्दै हर्मुज जलमार्गमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाइने र अन्तर्राष्ट्रिय जलमार्ग पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताउनु भएको छ।
1: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। कप्तान साना प्रवीणको उत्कृष्ट ब्याटिङ सँगै मध्य प्रदेशले सुर्खेतको वीरनगरमा सम्पन्न 19 वर्ष मुनिको राष्ट्रिय माया क्रिकेट उपाधि जितेको छ। कालञ्च क्रिकेट मैदानमा भएको निकै रोमाञ्चक फाइनलमा सुदूरपश्चिम प्रदेशलाई सुपर ओभरमा मात्र 1 रनले हर्दै मध्य उपाधि जितेको हो। 130 रनको लक्ष्य पाएको सुदूर निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 129 रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरको अन्तिम 2 बलमा 7 रन चाहिएको बेला सानाले लगातार 2 चौका प्रहार गर्दै टोलीलाई उपाधि दिलाउनु भयो। टस हारेर ब्याटिङ गरेको मध्यस्थले साना प्रवीणले 60 बलमा 10 चौका प्रहार गर्दै अभिजित 67 रनको अर्धशतकी पारी खेले पनि 20 ओभरमा 3 विकेट गुमाएर 129 रन राउण्ड बनाएको हो। 130 रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले अन्तिम बलसँगमा संघर्ष गर्दै 20 ओभरमा 7 विकेट गुमाउँदै 129 रन बनाएको थियो। सुदूरलाई जितका लागि अन्तिम ओभर 9 रन आवश्यक परेका बेला पहिलो बलमै रविनाथ धामीले चौका प्रहार गरे पनि दोस्रो बलमा रन आउट हुनुभयो। यस्तै अन्तिम बल मात्र 1 रन आवश्यक पर्दा स्नेहा महरा पनि रन आउट भएपछि खेल सुपर ओभरमा पुगेको हो।
0: फिफा विश्वकप 2026 अन्तर्गत स्वीडेनले ट्युनिसियालाई 5-1 पराजित गर्दै शानदार शुरूआत गरेको छ। बिहान मोन्टेरेमा भएको समूह एफको खेलमा स्वीडेनले सहज जित निकालेको हो। यसैगरी समूह ईको खेलमा आइभरी कोस्टले इक्वेडरलाई 1-0 पराजित गर्दै प्रतियोगितामा सुखद शुरूआत गर्यो। फिलाडेल्फियामा भएको खेलको निर्णय 90 मिनटमा भएको गोलले गर्यो। वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका आमाद डियालोले उत्कृष्ट फिनिशिङ गर्दै आइभरी कोस्टलाई महत्वपूर्ण जित दिलाउनुभयो। यसै गरी एसियाली पावर हाउस जापानले 2 पटक पछि परेको स्थिति उल्टाउँदै नेदरल्याण्ड्स र 2-2 बराबरी खेलेर पहिलो खेलबाट अंक बटुलिएको छ। डालासमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा खेल तीव्र गतिमा लिएको थियो। त्यसै गरी 4 पटकको विश्व विजेता जर्मनीले फिफा विश्वकप 2026को समय यी अन्तर्गत आफ्नो पहिलो खेलमा डेब्यू टोली कुरासाओको माथि 7-1 फराकिलो जित दर्ता गरेको छ। कुरासाओले विश्वकपमा पहिलो पटक सहभागिता जनाएको थियो। करिब 1,55,000 जनसंख्या रहेको क्यारिबियन टापु राष्ट्रले केही समय जर्मनीलाई चुनौती दिए पनि अन्तत युरोपेली शक्तिशाली टोलीले दबाव थेक्न सकेन। यसैबीच आज राति स्पेन एटलान्टाको मार्सिडिज भेन्स स्टेडियममा आफ्नो पहिलो खेलमा डेब्यू गर्ने टोली क्याप भर्डे विरूद्ध खेल्दैछ। खेल नेपाली समय अनुसार आज राति 9:45 हुनेछ।
1: खेल खबरसँगै साँझको भेरी खबर सकियो। विदा हुन गएसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: कर्णाली प्रदेश सरकारले

0: आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मन्त्रालयगत बजेट गत वर्षको तुलनामा घट्यो।
1: रेबिज विरूद्धको खोप समयमै नपाउँदा जुम्लाको तातोपानी गाउँपालिकाका 8 वर्षीय बालिकाको मृत्यु। हुम्लाको सिमकोट गाउँपालिका पूर्ण खोप दितोपना सुनिश्चित गाउँपालिका घोषणा।
0: मध्यपश्चिम विश्वविद्यालय एमयूको चौथो दीक्षान्त समारोह पर्सी 3 गते हुने। 1928 जना विद्यार्थीहरू दीक्षित हुँदै।
1: र वीरनगरमा सम्पन्न 19 वर्ष मुनिको राष्ट्रिय क्रिकेटको उपाधि मध्य प्रदेशले जित्यो।
0: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
3: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता। डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
3: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
4: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
3: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको। एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी। सम्पर्क मोबाइल नम्बर 98 4 86 66 857 र 98 1 95 45 522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।
5: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
6: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
5: जहाँ पायो त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि।
7: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारेन नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 98 4 82 58 950 र 98 4 80 79 761।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: राम राम ओ नमस्कार रेडियो कार्यक्रम हमार खेती हमार कृषि में राम बहादुर थारू संग अंजना चौधरी के स्वागत बा। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र संगकी समन्वयमा रेडियो टाइगर बर्दियासी उत्पादन गर्ल कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा कृषि प्रविधि सँगै सम्बन्धित मेरमेरिक जानकारी कृषक मुकनसम्म पुगाइलाग ओ कृषक मुक र कथी अहिले खेती प्रणालीमा आयल समस्या प्रश्न जिज्ञासा कृषक मुकनके आशा अपेक्षा गुनासो ओ सुझाव सुनके मेरमेरिक जानकारी देहना उद्देश्य से यी कार्यक्रम सञ्चालन कैगिलक हो।
1: यी कार्यक्रम महिनामा दुईचो हरेक महिनाको 1 गते ओ 15 गते सन्ध्या 7 बजे से रेडियो टाइगर 99.2 MHz बर्दिया ओ उस्तक अनलाइनमा tigerkhabar.com मोबाइल एप्लिकेशन हाम्रो पात्रो ओ रेडियो के फेसबुक पेजमा सोधे सुन सकजाय उस्तक सम्वाद FM 99.3 MHz ओ अनलाइनमा onlinesambad.com मोबाइल एप्लिकेशन हाम्रो पात्रो ओ रेडियो के फेसबुक पेजमा सोधे सुन सक्ने राति कार्यक्रम के फेरि प्रसारण बिहानकी 7 बजे सोधे सुन सक्ने राति कार्यक्रममा राष्ट्रिय कृषि परिधि सूचना केन्द्र ओ कृषि क्षेत्र से सम्बन्धित विशेषज्ञ उपन संघ कृषक उपन के आशा अपेक्षा ओ गुनासो तथा सुझाव के सम्बोधन एवं कृषि क्षेत्र के मेरमेर जानकारी प्रसारण गरिने राति कृषि तथा पशु पक्षी उपन के उत्पादकत्व ओ उत्पादन वृद्धि कैख कृषक समुदाय के आय आर्जन ओ जीवन स्तर उठा के देशभर के कृषि क्षेत्र के त्योर उत्पादन बढ़ाएला अनुसंधान मसे विकसित प्रविधि के प्रकाशन प्रसारण ओ अभिलेखीकरण कैख संचार माध्यम के प्रयोग मसे प्रचार प्रसार प्रति कृषक ओ सरकार वाला उपन श्रम उगेना काम ये राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र के मुख्य उद्देश्य रहल बा।
0: नेपाल कृषि प्रधान देश हो जहाँ ग्रामीण समुदाय की मुख्य आय आर्जन के स्रोत कृषि पेशा रहल बा। एक ओर ग्रामीण आय आर्जन के स्रोत कृषि क्षेत्र हुईल बा ओ कृषि संबंधी प्राकृतिक ज्ञान सहज और सरल तरीका से पुगैना परम्परागत प्रचार प्रसार के माध्यम में उतना प्रभावकारी निर्देश कैलक अवस्था में नवीनतम प्रविधि मे प्रचार प्रसार करकलाक आधुनिक तरीका मे हाली ओ झट्ट सूचना पुगैना सूचना प्रविधि ओ संचार के माध्यम एकदम उपयोगी हुईना देखमिलक ओर से रेडियो टाइगर संघ के सहकारी में यी कार्यक्रम प्रसारण हुई बा।
1: सूचना ओ संचार प्रविधि से कृषक हुकन के आधुनिक खेती प्रणाली में सहज हिसाब से समय में आवश्यक सूचना ज्ञान ओ सिक्के पहुंच करा के उत्पादन वृद्धि करना मदद करना ओ समग्र कृषि विकास में खास भूमिका निर्वाह करल बा। कृषक के खेतबारी में सद्द दिन जसिन कुछ न कुछ प्राविधिक समस्या देखा पर्न हिलक वर्षे वकर समाधान के लाग सूचना ओ संचार प्रविधि के प्रयोग से समय में समस्या के समाधान के उपाय कृषक ओ और सरकार वाला हुकन दिए सिकायत।
2: आज कार्यक्रम के 22 भाग हो। आज कार्यक्रम में वैज्ञानिक राष्ट्रीय माटो विज्ञान अनुसंधान केन्द्र हुमलतार के पार्वती अधिकारी से रासायनिक मल यूरिया के विकल्प एजोला के बारे में बातचीत कर लगाती।
3: आज को हमार खेती हमार कृषि रेडियो कार्यक्रम में राष्ट्रीय माटो विज्ञान अनुसंधान केन्द्र खुमलचार का वैज्ञानिक पार्वती अधिकारी संग कुराकानी गर्न गएका छौं। रासायनिक मल यूरिया को विकल्प लगायत का विविध विषय में कुराकानी गर्न गएका छौं। स्वागत छ यहाँलाई रेडियो कार्यक्रम हमार खेती हमार कृषि में।
4: धन्यवाद।
3: आराम हुनुहुन्छ?
4: हजुर, ठिकै छ।
3: हामी रेडियो टाइगर यो हमार खेती हमार कृषि कार्यक्रम सञ्चालन गरिरहेका छौं। तराई क्षेत्रको यो जिल्लामा यति बेला धानको ब्याज राख्ने काम जारी छ। अब यो देशभर यति बेला रासायनिक मलको अभाव पनि देखिन्छ अनि किसानहरू रासायनिक मलको मल प्रयोग गर्दै आउनु भएको र रासायनिक मलको माग पनि बढ्दो क्रममा छ। त्यो पछिल्लो समय रासायनिक मलको माग बढिरहँदा होइन अभाव भइरहँदा यसको विकल्पमा के चाहिँ गर्न सकिन्छ किसानहरूलाई संक्षेपमा जानकारी गराइदिनुहोस् न।
4: हस्, धन्यवाद। यहाँले राम्रो सन्दर्भ उठाउनु भयो। नेपालको अर्थतन्त्रमा हाम्रो कृषि क्षेत्रको कुरा गर्नु पर्दाखेरि चाहिँ नेपालको कृषि अर्थतन्त्रमा करिब करिब 1/3 हिस्सा चाहिँ हाम्रो कृषि क्षेत्रले ओगटेको छ र देशको खाद्य सुरक्षा रोज त्यस्तै गरी रोजगारी सृजना अनि हाम्रो जीविकोपार्जनमा कृषि क्षेत्रको ठूलो मुख्य भूमिका हुँदाहुँदै पनि हालको कृषि प्रणालीमा चाहिँ रासायनिक मलप्रति चाहिँ हामी अत्यधिक निर्भर बन्दै गइरहेको अवस्था पनि छ र रासायनिक मल उत्पादन गर्ने विभिन्न कारखानाहरू पनि हामीसँग नभएको अवस्थामा जुन चाहिँ हामीले मुख्य गर्नुपर्ने समय मुख्य धान खेतीको सिजनमा चाहिँ जहिले पनि रासायनिक मलको अभाव हुने सन्दर्भमा हामीलाई चाहिँ यसले उत्पादन पनि घटाइरहेको, प्रत्यक्ष उत्पादन घटाउन पनि असर परिरहेको पनि देखिएको छ। र त्यसै गरी रासायनिक मलहरूको असन्तुलित र अत्यधिक प्रयोगका कारणले माटोको उर्वरा शक्ति पनि घट्दै गइरहेको पनि विभिन्न अध्ययन र तथ्याङ्कहरूले देखाउँछ। र त्यसै गरी अर्को जैविक विविधता पनि कम हुँदै गएको तथा धान बालीको उत्पादन लागत पनि हामीले जुन चाहिँ उत्पादन गर्दा लाग्ने कस्ट पनि लागत पनि बढ्दै गइरहेको पनि विभिन्न अध्ययनहरूले पनि देखाएर हामीलाई धेरै समस्याहरू पनि भइरहेको छ। र यसै सन्दर्भमा हामीले यसै परिस्थितिलाई मध्यनजर गर्दै रासायनिक मलको विकल्पमा तत्काल परिचालन गर्न सकिने के स्रोतहरू छन् भनेर हामीले नेपाल कृषि अनुसन्धान परिषदले पनि विभिन्न अध्ययनहरू गरी हेर्दाखेरि चाहिँ अहिले रासायनिक मलको विकल्पमा हामीले यदि मलखाड नै हामीलाई युरिया, डिएपी, पोटासहरू उपलब्ध हुन्छ भने हामीले ती मलहरूको स्रोत पनि प्रयोग गर्ने, तर कति प्रयोग गर्ने त भन्दा सिफारिस मात्रामा हामीले राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले एउटा धानलाई चाहिँ डोमेन स्पेसिफिक भन्छ, त्यो चाहिँ हामीले ठाउँको आधारमा हामीले पाँचवटा पूर्वदेखि पश्चिमसम्म पाँचवटा क्षेत्रहरू छुट्याएका छौँ। ती पाँचवटा क्षेत्रहरूको आधारमा चाहिँ हामीले धान बालीलाई कति चाहिन्छ त मल भन्ने हामीले त्यो एनालाइसिस अध्ययन गरेर चाहिँ हामीले त्यसको मात्रा सिफारिस मात्रा छुट्याएका छौँ। यदि हामीलाई सम्भव हुन्छ भने हामीले प्रत्येक वर्ष सकिँदैन भने पनि दुई तिन वर्षमा एकपटक माटोको परीक्षण गरेर हामीले त्यसमा चाहिँ कति छ त हाम्रो माटोमा चाहिँ खाद्य तत्त्वको मात्रा कति छ भन्ने पत्ता लगाएर हामीले चाहिँ वैज्ञानिक हिसाबले सिफारिस मात्रा अनुसार चाहिँ खाद्य तत्त्वको प्रयोग गर्न सक्छौँ भने, अर्को हामीले चाहिँ अब अघि नै पनि हामीले भनियो रासायनिक मल चाहिँ हामीलाई भनेको बेलामा उपलब्ध नहुने र रासायनिक मलको विकल्पमा के गर्न सकिन्छ होला भन्दाखेरि चाहिँ अहिले हामीले चाहिँ यसो हेर्दाखेरि चाहिँ विभिन्न अध्ययनहरूले देखाए अनुसार चाहिँ रासायनिक मलको विकल्पको रूपमा एउटा हामीलाई प्राङ्गारिक मल जस्तै गोठे मल, कम्पोस्ट मलहरू हामी यदि प्रयोग गर्न सक्छौँ, हामीसँग स्रोतहरू उपलब्ध छ भने ती मलहरू प्रशस्त मात्रामा प्रयोग गर्दाखेरि पनि केही मात्रामा चाहिँ धान बालीले खाद्य तत्त्व पाउने हुन्छ भने, अर्को भनेको चाहिँ त्यसका विकल्पहरूमा जस्तै अहिले एजोला वैज्ञानिक भाषामा भन्दाखेरि चाहिँ एजोला एउटा एक प्रकारको पानीमा तैरिने उन्यु प्रजातिको वनस्पति हो, त्यसले पनि एउटा युरियाको विकल्पको रूपमा नाइट्रोजन चाहिँ प्रदान गर्न सक्दछ धान बालीलाई भने, अर्को चाहिँ हरियो मलमा जुन हामी धैँचा प्रयोग गर्दै आइरहेका छौँ धैँचा पनि हामीले चाहिँ युरिया मलको विकल्पको रूपमा चाहिँ प्रयोग गर्न सक्छौँ।
3: एजोला र धैँचाको विकल्पको रूपमा जसरी प्रयोग भइरहेछ एकदम सीमित थोरै किसानहरूले प्रयोग गर्नुभएको छ, यसको प्रभावकारिताको विषयमा पनि जानकारी गराइदिनुहोस् न।
4: थोरै मैले यहाँलाई चाहिँ हरियो मलको सन्दर्भलाई थोरै जोड्न खोजेँ। माटोको सुधार गर्ने उद्देश्यको लागि चाहिँ हामीले कुनै पनि बिरुवाको पुरै भाग अथवा पुरै भागलाई हरियोमा नै जोतेर माटोमा मिसाउनुलाई चाहिँ हरियो मल भनिन्छ। हामीले विशेष गरी धान बालीको लागि चाहिँ धैँचा प्रयोग गर्दछौँ हरियो मलको रूपमा। धैँचालाई चाहिँ करिब हामीले चाहिँ त्यो रोपेको 50 दिनमा जुन चाहिँ फुल फुल्न भन्दा छ्याप्पै अगाडि धान बालीको लागि चाहिँ हामीले जोतेर माटोमा मिलाउँदाखेरि चाहिँ धान बालीले चाहिँ त्यो जुन हामीले सिफारिस गरेको मात्रा छ त्यो धैँचा धानको लागि आवश्यक पर्ने खाद्य तत्त्वको मात्रा नाइट्रोजन जुन हामी युरिया मलको रूपमा दिन्छौँ त्यो मात्रा चाहिँ हामीले जुन धैँचा प्रयोग गरेर हरियो मलको रूपमा चाहिँ धान बालीमा यदि धैँचाको प्रयोग गर्ने हो भने चाहिँ आधा मात्रै मात्रा दिँदाखेरि पनि धान बालीलाई चाहिँ त्यो आवश्यक मात्रा धान बालीले पाउने र त्यसको चाहिँ 20-25% चाहिँ उत्पादनमा पनि वृद्धि भएको पाइएको छ हरियो मलको कुरा गर्दाखेरि भने। अर्को एजोलाको कुरा गर्दाखेरि अलि हरियो मल भन्दा एजोला चाहिँ अलिकति वैज्ञानिक हिसाबले पनि यसलाई तयार गर्न चाहिँ थोरै अलिकति चाहिँ हामीलाई थोरै केही वैज्ञानिक कुराहरूमा साबिति कुराहरूमा ध्यान दिनुपर्दछ, तर एकपटक हामीले एजोलाको पोखरी चाहिँ कायम गर्न सक्यौँ हाम्रो आफ्नै खेतबारीमा चाहिँ हामीले यसपटि चाहिँ एजोलाको पोखरीबाट एजोला उत्पादन गर्न सक्यौँ भने चाहिँ त्यसले चाहिँ वर्षौँ वर्षसम्म चाहिँ हामीलाई त्यो एउटा चाहिँ युरिया मलको राम्रो स्रोत पनि हुन सक्दछ। र थोरै मैले एजोला चाहिँ अलिकति मैले यहाँहरूलाई जानकारी गराउन चाहेँ कि एजोला चाहिँ पानीमा तैरिने एउटा उन्यु प्रजातिमा पर्ने हरियो वनस्पति हो, त्यो चाहिँ एक खालको लेउ हो जसले चाहिँ हावामा भएको नाइट्रोजनलाई चाहिँ उसले स्थिरीकरण गरेर तानेर चाहिँ धान बालीको जरामा उपलब्ध गराउँदछ र यो विशेष गरी धान बालीको उत्पादन वृद्धि गर्नमा चाहिँ यसले ठुलो भूमिका खेलेको पाइएको छ विभिन्न अध्ययनहरूमा हेर्दाखेरि पनि। र धान बालीलाई चाहिँ जुन हामी अघिदेखि मैले सिफारिस मात्रा भनेर यहाँलाई सोध्दैछु त्यो धान बालीलाई चाहिने आवश्यक सिफारिस मात्राको चाहिँ 25% नाइट्रोजनको मात्रा चाहिँ यो एजोलाले परिपूर्ति गर्ने विभिन्न अध्ययनहरूले देखाएको छ। र यसरी हेर्दाखेरि रासायनिक मल भनेको समयमा उपलब्ध नहुँदा धानको उत्पादन घट्दै गइरहेको अवस्थामा एजोला मल चाहिँ युरिया मलको एउटा राम्रो विकल्प बन्छ चाहिँ हामीले विभिन्न अध्ययनहरूले पनि प्रमाण.
3: ठुलो क्षेत्रफलमा धान खेती गरिरहेका किसानहरूले एजोला कसरी प्राप्त गर्न सकिन्छ, कति क्षेत्रफल भयो अथवा कति दिनमा प्राप्त गर्न सकिन्छ?
4: हजुर, मैले चाहिँ यहाँलाई अलिकति एजोलाको उत्पादन र वृद्धिको सन्दर्भलाई पनि थोरै जुड्न चाहे. एजोलालाई चाहिँ प्रशस्त पानी भएको ठाउँमा चाहिँ हामी सजिलैसँग उत्पादन गर्न सक्दछौँ होइन. यसलाई सिधै पोखरीमा, हामीसँग पोखरी यदि उपलब्ध छ भने सिधै पोखरीमा वा आफ्नै तपाईँको आफ्नै बारीमा सानो एउटा पोखरी बनाएर अथवा प्लास्टिक ट्याङ्कमा थोरै सिमेन्ट ट्याङ्कमै पनि हामीले चाहिँ पानीको तह थोरै 10-15 सेन्टिमिटर पानीको तह र त्यो नर्मल पानी जुन चाहिँ 20-30 सेन्टिग्रेडसम्मको पानीको तापक्रम भयो भने चाहिँ हामीले सजिलैसँग एजोला उत्पादन गर्न सकिन्छ. र अर्को एजोलाको बिउ चाहिँ हामीले कसरी प्राप्त गर्ने भन्दाखेरि चाहिँ एजोला को बिउलाई चाहिँ हामी इनोकुलम भनेर भन्छौँ, एजोला इनोकुलम भनेर भन्दछौँ होइन. यसमा चाहिँ नर्सरी तयारीका लागि चाहिँ हामीले 500 ग्राम एजोला प्रति स्क्वायर मिटर, हामीले चाहिँ 1 वर्ग मिटरमा चाहिँ 500 ग्राम मात्रै एजोला तपाईँसँग छ भने त्यो चाहिँ 500 ग्राम एजोलाले 1 मिटरमा चाहिँ हामीले एजोलाको उत्पादन नर्सरी राख्न सक्दछौँ. र तपाईँले अनुकूल अवस्थामा जुन अघि मैले 10-15 सेन्टिमिटर पानीको तह 20-30 सेन्टिमिटर तापक्रम चाहिँ हामीले अनुकूल भएको अवस्थामा करिब 1 हप्तामा नै त्यो एजोलाले चाहिँ दोब्बर उत्पादन दिन्छ. पोखरीमा चाहिँ दोब्बर उत्पादन चाहिँ त्यो नर्सरी राखेको पोखरीबाट चाहिँ उत्पादन हुन्छ. र हेक्टरको आधारमा भन्नुपर्दाखेरि चाहिँ हामीले 101 हेक्टरको लागि 100-150 वर्ग मिटरको नर्सरीको आवश्यकता पर्दछ. र त्यो चाहिँ हामीले धान रोप्नुभन्दा 3-4 हप्ता अगाडि एजोलाको नर्सरी राख्दछौँ. र त्यो चाहिँ हामीलाई 1 हेक्टरको लागि 500-600 केजी चाहिँ एजोलाको आवश्यकता पर्दछ. र एजोलालाई अलिकति मैले थोरै जोड्न चाहन्छु कि एजोलालाई चाहिँ फस्फोरस मलको चाहिँ थोरै आवश्यकता हुन्छ त्यसको वृद्धिको लागि. यो चाहिँ आफै एउटा नाइट्रोजनको स्रोत भएको हुनाले नाइट्रोजन मल चाहिँ हामीले युरिया त्यति दिन आवश्यक हुँदैन. यदि हामीसँग उपलब्ध हुन्छ भने चाहिँ त्यो अथवा हामीले गोबर मूलको घोल बनाएरै पनि स्थानीय स्तरमा पनि त्यसलाई छरेर नर्सरीको व्यवस्थापन पनि उत्पादन पनि गर्न सक्दछौँ एजोला इनोकुलमको. भने अर्को चाहिँ एसएसपी जुन चाहिँ सिङ्गल सुपर फस्फेट चाहिँ यो फस्फोरस मल हो, डिएपी मल जस्तै एउटा मल हो, त्यो मल चाहिँ हामीले प्रयोग गर्दाखेरि यसको उत्पादन चाहिँ छिटो छिटो हुने र हामीले मैले अघि पनि उल्लेख गरेँ कि 1 हप्तामा नै जुन हामीले राखेको नर्सरीमा राखेको एजोला इनोकुलम छ त्यो चाहिँ दोब्बर उत्पादन चाहिँ हामीले लिन सक्दछौँ. त्यो चाहिँ जुन हामीले धान रोप्नुभन्दा 3-4 हप्ता अगाडि एजोलाको नर्सरी राखेर व्यवस्थापन गर्नुपर्दछ.
3: त्यो पछिल्लो समय तराई क्षेत्रका किसानहरूले रासायनिक मलको प्रयोग अलिक बढी नै गर्नुभयो होइन. अब अहिले जसरी विकल्पका रूपमा अरू प्रयोग गर्ने भन्ने कुरा आइरहँदा अब मलको अभाव छ, मल पनि प्रयोग गर्न नसकिने अवस्था भइरहेको छ. 2 किलो 4 किलो होइन 10 किलोसम्म मात्रै प्राप्त गरेका छन्. अब यो रासायनिक मललाई नै अन्त्य गर्ने हिसाबले कति वर्षको पिरियडमा चाहिँ त्यो पुरानै अवस्थामा फर्किन सक्छ माटो?
4: माटोलाई चाहिँ यस्तो हुन्छ, माटो भनेको नि यसलाई पनि आफूलाई खानु पर्छ होइन. हामी यस माटोको व्याख्या गर्दाखेरि वैज्ञानिक हिसाबमा माटो चाहिँ एउटा सजीव चिज हो होइन, सजीव वस्तु हो भनेर चाहिँ हामीले भन्ने गर्दछौँ. किनभने माटोमा पनि धेरै कीटाणुहरू हुन्छन् र तिनीहरूले खानु पनि पर्दछ. अब अहिले चाहिँ बालीको सन्दर्भ जोड्दाखेरि पनि जुन हाइब्रिड बालीहरू भनेर आइरहेछन्, हाइब्रिड खेती गर्नलाई त त्यसै पनि हामीले बढी मात्रामा मल हाल्नुपर्ने हुन्छ होइन. हामीले अब यहाँले जस्तै अर्ग्यानिक खेतबारीको प्रसङ्ग जोड्न खोज्नु भएको होला होइन, त्यो प्रसङ्ग जोड्दाखेरि चाहिँ हामीले एकै वर्षमा चाहिँ त्यसलाई म जिरो बनाएर लान्छु भन्ने हुँदैन होइन. यसलाई चाहिँ 4-5 वर्ष 5-7 वर्षसम्म पनि यसलाई कम्प्लिटली त्यो अर्ग्यानिक प्लट कायम गर्नलाई चाहिँ समय लाग्दछ. हामीले पहिलो वर्ष 75%, दोस्रो वर्ष 50%, तेस्रो वर्ष 25%, यस्तै गर्दै घटाएर चाहिँ हामीले 5-7 वर्षमा चाहिँ अर्ग्यानिक प्लट चाहिँ स्थापना गर्न सक्दछौँ. अब हामीले चाहिँ यो रासायनिक मलको चाहिँ कस्तो एउटा ऊ पनि आयो भने रासायनिक मलले चाहिँ खेतबारी बिगार्छ, रासायनिक मल हाल्नै हुँदैन भन्ने प्रसङ्ग चाहिँ त्यो होइन होइन. हामीले यहाँले सुन्नु पनि भएको होला एकीकृत बाली पोषण प्रणाली भनेको चाहिँ जस्तै प्राङ्गारिक मलका विभिन्न स्रोतहरू अघि मैले उल्लेख गरेँ कि गोबर मल, कम्पोस्ट मल होइन, जस्तै हरियो मलको रूपमा ढैँचा, अनि जस्तै अहिले जीवाणु मल भन्दै पनि आइरहेछ गनेउला मल, अनि अर्को एजिटोब्याक्टरयुक्त मल जस्तै कोसे बालीको लागि हो भने राइजोबियम मल, ती मलहरू चाहिँ माटो परीक्षण गरे पश्चात चाहिँ सन्तुलित मात्रामा ती मलहरूको प्रयोग साथसाथै रासायनिक मल पनि सिफारिस मात्रामा प्रयोग गर्दाखेरि माटोको स्वास्थ्यलाई त्यस्तो हानि हुने त हुँदैन होइन. अहिले चाहिँ हामीलाई एउटा के परेको छ भने माटोले चाहिँ त्यो रासायनिक मलले माटो बिगार्यो. हामीले माटो बिग्रेको कारण त के हो भने फेरि पाको बेलामा एकदम अनियन्त्रित प्रयोग गरिदिने, धेरै मात्रामा प्रयोग गरिदिने, हामीलाई जति चाहिन्छ त्योभन्दा पनि बढी होइन, त्यो भएर चाहिँ माटो बिग्रियो भन्ने चाहिँ एउटा प्रसङ्गहरू अहिले आइरहेको हो. हामीले यदि चाहिँ तपाईँ व्यवसायिक हिसाबमा धान मकै गहुँ जस्ता बालीहरू लगाउनुहुन्छ भने ठुल्ठुला प्लटहरूमा त तपाईँले जस्तै अहिले अब यो गाईबस्तुहरू पाल्न पनि कम हुँदै गएको, हामीसँग गोठे मलको स्रोतहरू पनि कम हुँदै गएको अवस्थामा चाहिँ अलिकति रासायनिक मलको प्रयोग नगरिकन चाहिँ मैले व्यवसायिक हिसाबमा चाहिँ यो धान मकै गहुँ जस्ता बालीहरू लगाउँछु भन्दाखेरि चाहिँ अलि तपाईँलाई अलि नै समय लाग्ने र भने जति उत्पादन नपाउने चाहिँ हुन्छ. त्यो भएर रासायनिक मलले चाहिँ तपाईँको त्यो के अरे जैविक मललाई हटाउने होइन के घटाउने काम गर्ने हो कि. जस्तै तपाईँले रासायनिक मल र जैविक मलको चाहिँ सन्तुलित प्रयोग गर्नुभयो भने अनि भने जति उत्पादन हुने र माटोको स्वस्थता पनि कायम हुने हुन्छ.
3: आगामी अङ्कमा पनि यहाँसँग कुराकानी गरौँला. आजको अङ्कको अन्तिममा सम्पूर्ण रेडियो सुन्ने श्रोता विशेष गरी दाङ बाँके बर्दिया कैलाली कञ्चनपुर तराई क्षेत्रका किसानहरूको मागलाई सम्बोधन गर्दै त्यो रासायनिक मलको विकल्प
4: यहाँलाई चाहिँ मैले अघि पनि जोडे हाम्रो नेपालको सन्दर्भमा भन्नु पर्दाखेरि चाहिँ रासायनिक मलको अनियन्त्रित प्रयोगले माटोको स्वास्थ्यलाई चाहिँ एकदमै हानि गरेको छ होइन. माटोको अहिले चाहिँ स्वास्थ्य माटोको उर्वरा शक्ति घट्दै गइरहेको सन्दर्भमा हामीले चाहिँ सन्तुलित मात्रामा रासायनिक मल र जैविक साथै प्राङ्गारिक मलको प्रयोग गर्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ उत्पादन र उत्पादकत्व दुवै बढाउन सक्नुहुन्छ. र अर्को अर्को भन्नु पर्दाखेरि चाहिँ विशेष गरी धान खेतहरूमा जुन चाहिँ अहिले नजिकै गरेको धान लगाउने समय भइरहेको छ, ती धान खेतहरूमा चाहिँ नाइट्रोजन तत्वको अभावले उत्पादनमा रास आइरहेको सन्दर्भमा चाहिँ अहिले हामीले अघि उल्लेख गरेका जुन एजोला मल हरियो मलको रूपमा धैँचा चाहिँ एउटा विकल्पको रूपमा हामी युरिया मलको विकल्पको रूपमा प्रयोगमा ल्याउन सक्दछौँ. यसले रासायनिक मलको एउटा निर्भरता पनि घटाउने साथै माटोमा भएका विभिन्न गुणहरूको सुधार गरी धानको उत्पादन र उत्पादकत्व पनि बढाउन महत्वपूर्ण भूमिका खेल्दछ. र अर्को हिसाबले भन्नुपर्दाखेरि यी हाम्रा यी हरियो मल र एजोला चाहिँ वातावरण मैत्री पनि छ, यसले वातावरणमा पनि कुनै असर गर्दैन. त्यसैले स्वस्थ माटो स्वस्थ बाली र दिगो हाम्रो दिगो भविष्यको लागि पनि यो यस्ता वैकल्पिक मलहरूका स्रोतहरूको प्रयोग गरौँ र माटोको स्वच्छता कायम राखौँ.
3: निकै व्यस्त समयका बावजुद पनि रेडियो टाइगरले सञ्चालनमा ल्याएको हमार खेती हमार कृषि रेडियो कार्यक्रममा समय दिनुभयो. महत्वपूर्ण समय र जानकारीका लागि राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र खुमलटारका वैज्ञानिक पार्वती अधिकारीज्यू, रासायनिक मल युरियाको विकल्प एजोला र हरियो मल लगायतका विषयमा विविध जानकारी दिनुभयो. महत्वपूर्ण जानकारी र समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद.
4: यहाँलाई पनि धेरै धेरै धन्यवाद. मेरो कुराहरू राखेर केही गरे केही मात्रामा भए पनि किसानहरूले चाहिँ पक्कै पनि उहाँहरूलाई चाहिँ एउटा फाइदा नै गर्छ यो जानकारीले भन्ने पनि लाग्यो. हस् यहाँलाई पनि धेरै धेरै धन्यवाद.
3: हस् नमस्कार.
0: अब आफ्नो सुन्टीबाटी कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषि कार्यक्रम के अंतिम में आशा कलबाटी
1: रेडियो कार्यक्रम हमार खेती हमार कृषि सुन सकल पाछ आपन मन मन लागन विचार ओ कृषि खेती के विषय में कौनो प्रश्न ओ जिज्ञासा भी कल से अपने होकर हमन फोन में से कह सकने बाकी ओ SMS ईमेल में से फिर लिख सकने बाकी अपन आवाज में विचार ओ प्रश्न धरकला कृषि अनुसंधान परिषद के पैसा निलग्ना फोन नंबर 1135 में डेहलक निर्देशन के आधार में रिकॉर्ड कर सकने बाकी उत्साह रेडियो टाइगर के संपर्क मोबाइल नंबर 9858309161 में फोन कई रिकॉर्ड कराए ओ टी पाई फे सीखने बाकी उत्साह रेडियो टाइगर FM@gmail.com ओ रेडियो की फेसबुक पेज में आपन जिज्ञासा पठाई सीखने बाकी.
0: लिटर रेडियो कार्यक्रम हमार खेती हमार कृषि के अग्र ऐना भागमा नेपाल कृषि अनुसन्धान परिषदले कृषि मौसम सल्लाह बुलेटिन अनुसार ऐना हप्तामा अपनाइ सिक्दिना कृषि सम्बन्धी धेर जानकारीसँग अग्र गतिविधि लेखी ऐना भागमा भ्याट हुने नै बा कार्यक्रमको ऐना भाग फे सुन्ची रवि कार्यक्रम सुनके सुझाव सल्लाह फे लिक्क पठाइने बाटिकन आशा गर्ती. राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र रेडियो टाइगरका प्रबन्ध निर्देशक भावुक योगी कार्यक्रम

उन्नाइसौं नगरसभा अधिवेशन शुभारम्भ भएको गौरवमय जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछु। सर्वप्रथम नेपालको सार्वभौम सत्ता, लोकतन्त्र, सामाजिक न्याय, संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिक अधिकार प्राप्तिका लागि विभिन्न कारखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। परिवर्तनका विभिन्न आन्दोलनमा योगदान पुर्याउनुहुने अग्रजहरू, घाइते योद्धाहरू तथा सम्पूर्ण नागरिकहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु। आज हामी ठाकुर बाबा नगरपालिकाको एउटा विशेष र ऐतिहासिक क्षणमा उभिएका छौं। यो केवल अर्को नगरसभा होइन, दोस्रो स्थानीय तह निर्वाचनपछि जनताले प्रदान गर्नुभएको जिम्मेवारी अन्तर्गत प्रस्तुत हुने हाम्रो अन्तिम नीति तथा कार्यक्रम र बजेट अधिवेशन हो। त्यसैले आजको दिन आगामी वर्षको योजना प्रस्तुत गर्ने दिन मात्र होइन, विगत यात्राको समीक्षा गर्ने, उपलब्धिको मूल्याङ्कन गर्ने र आगामी समितिको बाटो तय गर्ने महत्वपूर्ण अवसर पनि हो। 2079 साल जेठ 6 गते हामीले ठाकुर बाबा नगरपालिकाको नेतृत्व सम्हाल्दा समग्र ठाकुर बाबा सबल नगरवासी दूरदर्शी तय गरेका थियौं। त्यसबेला हामीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, सुशासन र सामाजिक विकासलाई परिवर्तनका मुख्य आधारका रूपमा पहिचान गरेका थियौं। आज 4 वर्षपछि फर्केर हेर्दा सीमित स्रोत, बढ्दो आवश्यकता, आर्थिक चुनौती, संघीय तथा प्रदेश अनुदानको संकुचनका बीच हामीले उल्लेखनीय उपलब्धि हासिल गरेका छौं भन्ने विश्वासका साथ यहाँ उभिएको छौं। हामीले केवल योजना बनाएनौं, कार्यान्वयन गर्यौं। हामीले केवल संरचना निर्माण गरेनौं, नागरिकमा आशा निर्माण गर्यौं। हामीले केवल सेवा प्रवाह गरेनौं, नागरिकको विश्वास जित्ने प्रयास गर्यौं। यस अवधिमा ठाकुर बाबाले केवल योजना कार्यान्वयन गरेको छैन, आफ्नो छुट्टै पहिचान निर्माण गरेको छ। शिक्षा क्षेत्रमा हामीले गुणस्तरीय सुधारलाई पहिलो प्राथमिकतामा राख्यौं। कक्षा 12 सम्म निशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयन, शिक्षक बैंक, अभिभावक शिक्षा, विषयगत शिक्षक सहकार्य, स्थानीय पाठ्यक्रम, प्रविधि मैत्री शिकायत र शैक्षिक अनुशासनका माध्यमबाट विद्यालय शिक्षामा उल्लेखनीय सुधार भएको छ। हामीले प्रभार ग्रहण गर्दाको विद्यालय स्तरमा नतिजा 18% भन्दा कमको अवस्थाबाट आज 80% भन्दा माथि पुग्नु केवल अङ्कको वृद्धि होइन, यो विद्यार्थी, शिक्षक, अभिभावक र नगरपालिकाको साझा प्रयासको परिणाम हो। शिक्षा क्षेत्रमा प्राप्त सम्मान ठाकुर बाबाको गौरव बनेको छ। संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा प्राप्त उपलब्धिले हाम्रो प्रशासनिक क्षमता, पारदर्शिता प्रमाणित गरेको छ। स्थानीय तह संस्थागत स्वमूल्याङ्कन तथा वित्तीय सुशासनमा प्राप्त उच्च उपलब्धि केवल तथ्याङ्क होइन, हामी सबैको कार्यकुशलताबाट प्राप्त प्रतिफल हो। स्वास्थ्य क्षेत्रमा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य बीमा, निशुल्क रेबिज खोप, सर्वतंश उपचार सेवा, ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य सेवा, आधुनिक प्रयोगशाला सेवा, सुरक्षित मातृत्व कार्यक्रम तथा नगर अस्पतालको विकासले नागरिकको स्वास्थ्य सुरक्षामा नयाँ आधार निर्माण गरेको छ। आज हामी गर्वका साथ भन्न सक्छौं, सेवा लिन नागरिकले टाढा धाउनु पर्ने अवस्था घटेको छ, सेवा नागरिकको नजिक पुगेको छ। पूर्वाधार विकासमा संघ र प्रदेश सरकारको सहकार्य र समन्वयबाट सड़क, विद्यालय भवन, स्वास्थ्य भवन, खानेपानी, सिंचाई, प्रशासनिक तथा सार्वजनिक संरचना निर्माणमा महत्वपूर्ण प्रगति भएको छ। कृषि क्षेत्रमा धानको बीउ उत्पादन, कृषक प्रोत्साहन, समर्थन मूल्यमा खरिद, पशु सेवा र उत्पादनमुखी कार्यक्रमले किसानको आत्मविश्वास बढाएको छ। खेलकुद, पर्यटन, संस्कृति र सामाजिक क्षेत्रमा पनि ठाकुर बाबाले आफ्नो पहिचान निर्माण गरेको छ। महिला नेतृत्व, सामाजिक समावेशीकरण र सुशासनका क्षेत्रमा प्राप्त उपलब्धिहरूले ठाकुर बाबालाई थप गौरवान्वित बनाएको छ। यी सबै उपलब्धिहरू कुनै एक व्यक्ति वा संस्थाको मात्र सफलता होइन, यो सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, किसान, युवा, महिला, उद्यमी, संचारकर्मी र आम नगरवासीको साझा उपलब्धि हो। यस अवसरमा सम्पूर्ण नगरवासीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। हामीले गरेका कामप्रति गर्व छ तर आत्मसन्तुष्टि छैन, अझै धेरै काम गर्न बाँकी छ। त्यही पूर्व आधार योजना पूरा गर्न बाँकी छन्।

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न बाँकी छ। रोजगारी सृजना र आर्थिक आत्मनिर्भरता हासिल गर्ने यात्रा अझै अगाडि बढाउनु पर्नेछ। नगरलाई आत्मनिर्भर बनाउने गरी अघि बढाउन खोजिएका बृहत योजनाले मूर्त रूप ग्रहण गरिसकेका छैनन्, तर सुखद लक्ष्यतर्फ अग्रसर छ। अबको हाम्रो प्राथमिकता विकासका संरचना निर्माण मात्रै होइन, आर्थिक रूपान्तरण हुनुपर्छ। अबको लक्ष्य सड़क र भवन मात्र होइन, नागरिकको आय, रोजगारी र जीवनस्तर सुधार हुनुपर्छ। आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम यही सोच दृष्टिकोणका साथ तयार गरिएको छ। यसले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यमशीलता, पूर्वाधार विकास, वातावरण संरक्षण, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राख्दै समृद्ध ठाकुर बाबाको आधार अझ बलियो बनाउने लक्ष्यमा हामी धेरै हदैसम्म सफल भएका छौं। यसलाई अझ मजबुत बनाउँदै आगामी पुस्तालाई समृद्ध ठाकुर बाबा हस्तान्तरण गर्ने जिम्मेवारीमा हामी दृढ छौं। हामीले इतिहास बनाउने उद्देश्य राखेका थिएनौं, हामीले जिम्मेवारी पूरा गर्ने उद्देश्य राखेका थियौं, तर जब जिम्मेवारी इमानदारी पूर्वक पूरा गरिन्छ इतिहास आफै निर्माण हुँदो रहेछ। विकासका मुद्दामा हामी एक भयौं, सहमति, सहकार्य र समृद्धिको यात्रालाई निरन्तरता दियौं, जसले गर्दा समुन्नत ठाकुर बाबा सबल नगरवासी अब केवल सपना होइन प्राप्त गर्न सकिने साझा यथार्थ बनेको छ। यसै विश्वासका साथ ठाकुर बाबा नगरपालिकाको 19 नगरसभा अधिवेशनको आजको पहिलो बैठक आह्वान भएको व्यवहार प्रस्तुत गर्दछु। नगरसभा अधिवेशन आह्वान गरिएको सूचना प्रस्तुत विषयमा लुम्बिनी प्रदेशको गाउँ सभा नगरसभा कार्य सञ्चालन कार्यविधि 2076 दफा 3 बमोजिम ठाकुर बाबा नगरपालिकाको नगरसभाको 19 अधिवेशन नगरसभाका अध्यक्षज्यूबाट तपसिल बमोजिमको मिति समय र स्थानमा आह्वान गरिएको व्यवहार सबैमा अनुरोध छ। 83/3/1 सोमबार दिनको 2:45 ठाकुर बाबा नगरपालिकाको सभा हो। आर्थिक वर्ष यस बैठकको कार्यसूची यहाँहरू समक्ष जानकारी गराउन चाहन्छु। नगरसभाको 19 अधिवेशनको पहिलो बैठक कार्यसूची, बैठक संख्या 1, बैठक मिति 2083/3/1, बैठकको समय 3:10, अध्यक्षले नगरसभाको 19 अधिवेशन आह्वान गरेको पत्रको व्यवहार सभामा वाचन गरेर जानकारी गराउने। नगरसभाका अध्यक्ष तिलक राम अनुसार भइसकेको ठाकुर बाबा नगरपालिकाको आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम पेश गर्ने। अब म आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु। गरिमामे नगरसभाका उपाध्यक्षज्यू, सभाका सचिवज्यू, नगरसभाका सदस्यज्यूहरू, राष्ट्र सेवक कर्मचारीज्यूहरू, सम्पूर्ण नगरवासी महानुभावहरू, स्वदेश तथा विदेशबाट यस कार्यक्रमको प्रत्यक्ष प्रसारण मार्फत जोडिनुभएका सम्पूर्ण शुभेच्छुक महानुभावहरूलाई पुनः हार्दिक स्वागत गर्दछु। ठाकुर बाबा नगरपालिकाको गरिमामय नगरसभाको 19 अधिवेशनको प्रथम बैठकमा आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्ने महत्वपूर्ण अवसरमा सर्वप्रथम नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, राष्ट्रिय एकता, लोकतन्त्र, सामाजिक न्याय तथा जनअधिकारको प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका ऐतिहासिक राजनीतिक आन्दोलनमा आफ्नो जीवन अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति उच्च सम्मानका साथ स्मरण गर्न चाहन्छु। साथै राष्ट्रको लोकतान्त्रिक रूपान्तरण, सामाजिक परिवर्तन र नागरिक अधिकारको स्थापनाका लागि भएका संघर्षका विभिन्न चरणमा योगदान पुरान हुने सम्पूर्ण अग्रज व्यक्तित्वहरू, घाइते योद्धाहरू तथा सम्पूर्ण नागरिकहरूप्रति उच्च सम्मान साथ घाइते योद्धाहरूको शीघ्र स्वस्थ लाभको कामना गर्दछु। हामीले आज उपयोग गरिरहेको लोकतान्त्रिक व्यवस्था, संविधान प्रदत्त अधिकार तथा स्थानीय स्वशासनको अभ्यासी महान त्याग, बलिदान र संघर्षहरूको प्रतिफल हो भन्ने यथार्थलाई आत्मसात गर्दै प्राप्त उपलब्धिहरूको संरक्षण, सुदृढीकरण र समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्ने साझा दायित्वका साथ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्मानित सभा समक्ष प्रस्तुत गर्न पाउँदा गौरवको अनुभूति गरेको छु। विक्रम सम्वत 2072 साल असोज 3 नेपालको संविधान जारी भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत भएको 1 दशक पूरा भएको छ। संविधानले परिकल्पना गरेको संघ, प्रदेश र स्थानीय सरकार बीचको समन्वय, सहकार्य र सहअस्तित्वको अभ्यास क्रमशः सुदृढ हुँदै गएको छ। संघीय शासन प्रणाली अन्तर्गत सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचन पश्चात स्थानीय सरकारले संविधानले प्रदान गरेका अधिकार र
र जिम्मेवारीलाई व्यवहारमा कार्यान्वयन गर्दै नागरिकको घर दैलोमा सेवा प्रवाह र विकासको अनुभूति गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। संविधानले प्रभुत्व गरेका मौलिक हक, सामाजिक न्याय, समावेशी विकास, सुशासन तथा समृद्धिको लक्ष्य हासिल गर्ने दायित्व संघ, प्रदेश र स्थानीय सरकार तिनै तहको साझा जिम्मेवारी हो। विगतका वर्षहरूमा विभिन्न राजनीतिक, आर्थिक तथा संरचनागत चुनौतीहरूका बीच पनि संघीय लोकतान्त्रिक व्यवस्थाले आफ्नो संस्थागत आधारलाई थप सुदृढ बनाउँदै आएको छ। हाल मुलुक राजनीतिक स्थायित्वतर्फ उन्मुख भइरहेको सन्दर्भमा अब हाम्रो प्राथमिकता राजनीतिक उपलब्धिको संरक्षण गर्दै आर्थिक समृद्धि, उत्पादन वृद्धि, रोजगारी सृजना, सामाजिक रूपान्तरण र नागरिकको जीवन स्तरमा गुणात्मक सुधार ल्याउने दिशातर्फ केन्द्रित हुनुपर्दछ। लोकतान्त्रिक आन्दोलनहरूले स्थापित गरेका उपलब्धिहरूलाई जनजीवनसँगको समृद्धिसँग जोड्नु नै आजको प्रमुख राष्ट्रिय आवश्यकता हो। त्यसैले अबको हाम्रो साझा संकल्प राजनीतिक परिवर्तनका उपलब्धिहरूलाई आर्थिक रूपान्तरण, सुशासन, सामाजिक न्याय र दिगो विकासतर्फ नागरिकको दैनिक जीवनमा अनुभूत गराउनेतर्फ केन्द्रित हुनु हो। यही विश्वासका साथ हामी समृद्ध, आत्मनिर्भर र अवसरयुक्त ठाकुर बाबा नगरपालिका निर्माणको यात्रामा अघि बढ़िरहेका छौं। स्थानीय तहको दोस्रो निर्वाचनबाट जनताले हामीलाई प्रदान गर्नुभएको विश्वास सम्मान गर्दै 2079 जेठ 6 गते पदभारी गरेपछि नगरसभा अधिवेशनबाट समन्वय ठाकुर बाबा सबलनगरवासी दूरदर्शी ध्येय निर्धारण गरेका थियौं। सबल नागरिक निर्माणका लागि सार्वजनिक शिक्षा र आधारभूत स्वास्थ्य सेवा, सर्वसुलभ पहुँच र गुणस्तरीय अभिवृद्धिलाई प्राथमिकतामा राख्यौं भने समन्वय ठाकुर बाबाको आधारका रूपमा कृषि, पर्यटन, उद्यमशीलता र आर्थिक क्रियाकलापको विस्तारलाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्दै आएका छौं। हाम्रो कार्यकालको यो अन्तिम नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा निर्धारित लक्ष्य, नीति र प्रतिबद्धताहरूको कार्यान्वयनमा अपेक्षा भन्दा उत्साहजनक उपलब्धि हासिल गर्न सफल भएको अनुभूति गर्न पाउँदा हामी गौरवान्वित भएका छौं। स्थानीय सरकारका 5 प्रमुख विषय क्षेत्र, 20 उपक्षेत्र, नीतिगत सुधार, संस्थागत शुद्धिकरण, सेवा प्रवाहमा नवप्रवर्तन तथा विकास निर्माणका माध्यमबाट ठाकुर बाबा नगरपालिकालाई लुम्बिनी प्रदेश र देश नै उदाहरणीय स्थानीय सरकारका रूपमा स्थापित गर्ने आधार निर्माण गर्न सफल भएका छौं। यी उपलब्धिहरू कुनै व्यक्ति वा नेतृत्वको एकल प्रयासको परिणाम होइन, यो जनप्रतिनिधि, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, किसान, व्यवसायी, साझेदार संस्था, संचार क्षेत्र, सम्पूर्ण नगरवासीहरूको साझा योगदान, अथक परिश्रम र अटुट विश्वासको प्रतिफल हो। यसैले यस सफल यात्राका वास्तविक साझेदार सम्पूर्ण नगरवासीप्रति म उच्च सम्मान व्यक्त गर्दै हार्दिक आभार प्रकट गर्दछु। हामीले विकासका संरचना मात्र निर्माण गरेका छैनौं, नागरिकमा आशा, विश्वास र सम्भावनाको आधार पनि निर्माण गरेका छौं। यही उपलब्धिलाई थप उचाइमा पुर्याउँदै समृद्ध, सुशासित र आत्मनिर्भर ठाकुर बाबा निर्माणको यात्रालाई अझ दृढताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु। संस्थागत तथा संरचनागत शुद्धिकरण सँगै ठाकुर बाबा नगरपालिकाले जिम्मेवारी, जवाबदेहिता, पारदर्शिता र सुशासनलाई कार्य सम्पादनको मूल आधारका रूपमा स्थापित गरेको छ। यस अवधिमा नगरपालिकाबाट सम्पादन हुने प्रत्येक कार्य विधिसम्मत, जनउत्तरदायी र परिणाममुखी हुनुपर्छ भन्ने संस्कारलाई संस्थागत गर्न सफल भएका छौं। यही आधारमा अबको हाम्रो प्रमुख गन्तव्य आर्थिक समृद्धि, गरिबी न्यूनीकरण, सामाजिक न्याय, सामाजिक समावेशीकरण, दिगो विकास तथा अवसर र आयको न्यायोचित वितरण मार्फत नागरिकको जीवन स्तरमा गुणात्मक सुधार ल्याउनु रहेको छ। स्थानीय सरकार भविष्यले नागरिकका आवश्यकता, अपेक्षा र प्राथमिकतालाई केन्द्रमा राख्दै उपलब्ध स्रोत साधनको अधिकतम परिचालन तथा थप स्रोतको खोजी गरी इमानदारीता, निष्ठा र प्रतिबद्धताका साथ विकास तथा सेवा प्रवाह कार्यहरूलाई सञ्चालन गरिरहेका छौं। फलस्वरूप शिक्षा, स्वास्थ्य, कृषि, सुधार, पूर्वाधार, सामाजिक विकास तथा सुशासनका क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका छन्। हाम्रो कार्यकालको प्रारम्भिक चरणमा सुशासित र व्यवस्थित स्थानीय शासनका लागि आवश्यक ऐन, नियमावली, कार्यविधि तथा नीतिगत संरचनाको निर्माण, संशोधन र एकीकरणलाई प्राथमिकता दिएका थियौं। साथै तथ्यमा आधारित योजना निर्माण र स्रोत व्यवस्थापन गर्न नगर पार्श्वक्षेत्र र सिटी प्रोफाइल, आवाधिक योजना, मध्यकालीन खर्च संरचना, राष्ट्र सुधार योजना र संगठन तथा व्यवस्थापन सर्वेक्षण लगायतका महत्वपूर्ण आधारभूत दस्तावेजहरू तयार गरी विकासको स्पष्ट मार्गचित्र निर्माण गरेका थियौं।
सामाजिक विकासलाई उच्च प्राथमिकतामा राख्दै शिक्षा स्वास्थ्य र मानव विकासका क्षेत्रमा लगानी वृद्धि गरियो भने भौतिक पूर्वाधारतर्फ अघिल्लो कार्यकालबाट सृजित दायित्व व्यवस्थापनसँगै नयाँ आयोजना तथा कार्यक्रमहरूलाई पनि समानान्तर रूपमा अगाडि बढाइएको छ। सीमित स्रोत र सीमित आवश्यकताबीच सन्तुलन कायम गर्दै नेपाल सरकार तथा लुम्बिनी प्रदेश सरकारसँग प्रभावकारी समन्वय गरी थुप्रै रणनीतिक तथा दीर्घकालीन महत्वका योजनाहरू कार्यान्वयनको चरणमा पुर्याउन सफल भएका छौँ। यद्यपि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण निर्माण सामग्री तथा इन्धनको मूल्यमा भएको अस्वाभाविक वृद्धिले केही आयोजना तोकिएको समयभित्रै सम्पन्न हुन नसक्ने अवस्था सृजना भएको छ। नगरपालिकाले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्दै बाँकी रहेका आयोजनाहरूलाई निर्धारित गुणस्तर कायम गरी यथाशीघ्र सम्पन्न गर्ने दृढ प्रतिबद्धता सहित कार्य गरिरहेको व्यवहार सम्मानित नगरसभा समक्ष अवगत गराउन चाहन्छु। हाम्रो कार्यकालमा सम्पन्न भएका केही महत्वपूर्ण कार्य तथा हासिल गरेका महत्वपूर्ण उपलब्धिहरू संक्षेपमा प्रस्तुत गर्न चाहन्छु। हामी सबैलाई अवगत नै छ, ठाकुर बाबा नगरपालिका भौगोलिक दृष्टिले सुगम भए पनि मानव विकासका विभिन्न सूचकाङ्कमा पछाडि रहेको स्थानीय तह हो। कार्यकालको प्रारम्भमै तयार गरिएको नगर पार्श्व चित्रले नगरका करिब एक तिहाई घरधुरी विपन्नताको अवस्थामा रहेको यथार्थ प्रस्तुत गरेको छ। यही तथ्यलाई आधार मानि हामीले सामाजिक विकास विशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी लगानी केन्द्रित गर्यौं। हाम्रो दृढ विश्वास थियो र आज पनि छ, शिक्षा नै विकासको मूल आधार हो र शिक्षित नागरिक बिना समुन्नत समाजको निर्माण सम्भव हुँदैन। यही सोचका साथ ठाकुर बाबा नगरपालिकाले कक्षा 12 निशुल्क शिक्षालाई पूर्ण रूपमा कार्यान्वयन गर्दै प्रत्येक बाल बालिकाको शिक्षामा पहुँच सुनिश्चित गरेको छ। शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षक दरबन्दी मिलान, पदपूर्ति, शिक्षक वाहन स्थापना, न्यून विद्यार्थी संख्या भएका विद्यार्थीहरूलाई मर्द तथा समायोजन, विद्यालयहरूको भौतिक पूर्वाधार शुद्धिकरण, खानेपानी सुरक्षित खानेपानीको व्यवस्था, प्रविधि मैत्री शिक्षण सिकाइका लागि आवश्यक सामग्री उपलब्ध गराउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ। बढ्दो तापक्रम र जलवायु परिवर्तनको प्रभावलाई मध्यनजर गर्दै जीर्ण टिङ्गा छाना प्रतिस्थापन, फल सिलिङ निर्माण तथा विद्यालय भवनहरूलाई ऊर्जा प्रभावकारी बनाउने अभियान सञ्चालन गरिएको छ। साथै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि सबै विद्यालयमा इन्डोर तथा आउटडोर खेल सामग्री उपलब्ध गराइएको छ। कक्षा कोठा व्यवस्थापन, सिकाइ वातावरण र शिक्षा पद्धतिमा गरिएको सुधारका कारण सामुदायिक विद्यालयप्रति आकर्षण र विश्वास उल्लेखनीय रूपमा बढेको छ। परिमाण स्वरूप 18% भन्दा कम रहेको शैक्षिक उपलब्धिको दर हाल 80% भन्दा माथि पुगेको छ, जुन हाम्रो शिक्षा सुधार अभियानको महत्वपूर्ण उपलब्धि हो। विद्यालय उमेर समूहका कोही पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित गरिएको छ। शिक्षा क्षेत्रमा गरिएको निरन्तर सुधार लगानी र नवो प्रबन्धनका कारण हाम्रो कार्यकालको दोस्रो वर्षमै शिक्षा पत्रकार समूह नेपाल तथा प्रिन्सिपल एसोसिएसन नेपालबाट उत्कृष्ट स्थानीय तहका रूपमा सम्मानित हुन सफल भएका थियौं। यसै गरी विद्यार्थीहरूको भविष्य निर्माण, व्यक्ति विकास, मनोसामाजिक परामर्श तथा जीवन उपयोगी मार्गदर्शनलाई संस्थागत गर्न नेपालमै पहिलो पटक स्थानीय तह स्तरीय वित्तीय मार्ग निर्देशन सेवा इकाइ स्थापना गरी सञ्चालनमा ल्याउने अग्रणी पालिकाको रूपमा ठाकुर बाबाले आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ। यस इकाइ मार्फत विद्यार्थी, अभिभावक तथा शिक्षकलाई आवश्यक परामर्श, वित्तीय मार्गदर्शन र मनोसामाजिक सहयोग प्रदान गर्ने कार्य प्रारम्भ गरिएको छ, जसले शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई जीवन निर्माणको आधार बनाउने हाम्रो अभियानलाई थप मजबुत बनाएको छ। यी उपलब्धिहरूले ठाकुर बाबालाई शिक्षा क्षेत्रमा नमुना र सिक्ने योग्य स्थानीय सरकारका रूपमा स्थापित गरेका छन् भन्ने विश्वास लिएका छौं। स्वास्थ्य सेवा, आम नागरिकको सहज र सुलभ गुणस्तरीय पहुँच सुनिश्चित गर्नु हाम्रो कार्यकालको प्रमुख प्राथमिकता रह्यो। यही उद्देश्यका साथ निर्वाचित भएकै वर्ष नगरपालिकाको स्थापना दिवसको अवसर पारेर नगर अस्पताललाई 24 घण्टा सेवा सञ्चालनको शुभारम्भ गरेका थियौं, जसले आज निरन्तरता पाउँदै नगरवासीको विश्वास जित्न सफल भएको छ। आधारभूत स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र नागरिक मैत्री बनाउँदै विशेषज्ञ सेवाको पहुँच विस्तार गरिएको छ। आज ठाकुर बाबा नगर अस्पतालमा 3
डाक्टर स्वास्थ्य कर्मी मार्फत सेवा प्रवाह भइरहेको छ भने स्वास्थ्य बिमा कार्यक्रमको प्रवर्धन, निशुल्क रेबिज खोप भेन्टिलेटर सुविधा सहितको सर्वप्रथम उपचार सेवा सहुलियत पूर्ण फार्मेसी सेवा सञ्चालन गरी नागरिकको आधारभूत स्वास्थ्य उपचारमा आर्थिक भार कम गर्ने प्रयास गरिएको छ। स्वास्थ्य पूर्वाधार शुद्धिकरण तर्फ हालै सञ्चालनमा आएको 1500 सुविधा सम्पन्न अस्पताल भवनबाट थप विशेषज्ञ तथा गुणस्तरीय सेवा विस्तार गरिएको छ। यसले नगरवासीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता क्रमशः घट्दै स्थानीय स्तरमै प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने आधार तयार गरेको छ। स्वास्थ्य सेवा नागरिकै घर दैलोमा भन्ने अवधारणालाई व्यवहारमा उतार्दै नगरका सबै वडासम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको छ। पूर्ण खोप सुनिश्चित पालिकाको अवस्थालाई निरन्तरता दिन सफल भएका छौँ। 100% संस्थागत सुत्केरीको सुनिश्चितता गरी मातृ मृत्यु दर शून्य कायम गरिएको छ। नागरिकको स्वास्थ्य सुरक्षालाई सुदृढ बनाउन आधा भन्दा बढी घरदुरीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गरिएको छ। आज सबै स्वास्थ्य संस्थाहरूले आफै सुविधा सम्पन्न भवनबाट नियमित सेवा प्रदान गरिरहेका छन्, जसले स्वास्थ्य सेवाको स्थायित्व र गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ। स्वास्थ्य सेवा प्रवाहलाई दिगो, व्यवस्थित र उत्तरदायी बनाउन नेपालमै पहिलो पटक स्वास्थ्य संस्थाहरूमा मर्मत सम्भारको स्थापना गरी कार्यान्वयनमा ल्याइएको छ। यस नव प्रबन्धन कार्य अभ्यासले स्वास्थ्य संस्थाको नियमित मर्मत, उपकरण व्यवस्थापन तथा सेवा निरन्तरतामा महत्वपूर्ण योगदान पुर्याउँदै स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी र भरपर्दो बनाएको छ। हामीले स्वास्थ्य क्षेत्रमा अवलम्बन गरेका नव प्रबन्धनात्मक अभ्यास, सेवा व्यवस्थापनका मोडल तथा समुदायमुखी पहलहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत सकारात्मक रूपमा ग्रहण गरिएका छन्। विशेषत विश्व स्वास्थ्य संगठन WHO हाम्रो अनुभव र अभ्यासलाई सन्दर्भ सामग्रीका रूपमा समावेश गरेको विषय ठाकुरबाबा नगरपालिकाका लागि मात्र नभई सम्पूर्ण नगरवासीका लागि समेत गर्वको विषय बनेको छ। यी उपलब्धिहरूले स्वास्थ्य सेवा पहुँच, गुणस्तर, विश्वास र दिगोपनलाई सुदृढ गर्दै स्वास्थ्य नागरिक समृद्ध ठाकुरबाबा निर्माणको हाम्रो अभियानलाई थप मजबुत बनाएको छ। ठाकुरबाबा नगरपालिकाको दीर्घकालीन समुन्नति, रोजगारी सृजना तथा आन्तरिक आय अभिवृद्धिको प्रमुख आधार कृषि, पर्यटन, व्यापार तथा उद्योग क्षेत्रको विकास र विस्तार नै हो भन्ने स्पष्ट दृष्टिकोणका साथ हामीले यस क्षेत्रमा केन्द्रीय नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्दै आएका छौँ। सार्वजनिक, निजी, सहकारी तथा विकास साझेदार संस्थाहरूसँगको सहकार्यलाई सुदृढ गर्दै उत्पादन, प्रशोधन, बजारीकरण र उद्यम विकासलाई कृत रूपमा अगाडि बढाएको छ। कृषि क्षेत्रलाई आत्मनिर्भर, व्यवसाय र प्रतिस्पर्धी बनाउन कृषकको पहुँचमा सेवा पुर्याउने उद्देश्यले सेवा विस्तारलाई प्राथमिकता दिएको छ। यस क्रममा प्रत्येक वडाका कृषकहरूलाई सहज रूपमा प्राविधिक सेवा उपलब्ध गराउन 4 कृषि तथा पशु सेवा केन्द्रमा सेवा प्रवाहको व्यवस्था गरिएको छ। यसले कृषि प्राविधिक विस्तार, प्रविधि विस्तार, उत्पादन वृद्धि तथा कृषकको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ। पशुपालन क्षेत्रको उत्पादकत्व वृद्धि र व्यवसायीकरणलाई गाई तथा भैँसीमा कृत्रिम गर्भधारण कार्यक्रम सञ्चालन गरी उन्नत नस्ल विकासलाई प्रोत्साहन गरिएको छ। पशु स्वास्थ्य तथा जनस्वास्थ्य संरक्षणका लागि सामुदायिक कुकुरहरूमा रेबिज विरुद्धको खोप अभियान सञ्चालन गरी रेबिज नियन्त्रणमा प्रभावकारी पहल गरिएको छ। कृषि तथा पशुपालनलाई निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादन प्रणालीतर्फ रूपान्तरण गर्न उत्पादनसँगै बजारीकरणलाई विशेष प्राथमिकता दिएको छ। यसका लागि खसी बोकाको संकलन तथा बिक्री वितरण कार्य सञ्चालन गरी स्थानीय उत्पादनलाई बजारसँग जोड्ने कार्य प्रारम्भ गरिएको छ। साथै नवप्रबन्धन आधारित कार्यक्रम मार्फत बङ्गुर पालन व्यवसायलाई थप व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यले बङ्गुरको मासु प्रशोधन, प्याकेजिङ तथा बाह्य बजारसम्म आपूर्ति गर्न चिस्यायुक्त ढुवानी साधनको व्यवस्था गरिएको छ। यस पहलले कृषि उपजको मूल्य अभिवृद्धि, बजार विस्तार तथा कृषकको आमदानी वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास दिएको छ। हामीले कृषि क्षेत्रलाई केवल उत्पादनका विषयका रूपमा होइन रोजगारी, उद्यमशीलता, खाद्य सुरक्षा र आर्थिक समृद्धिको आधार स्तम्भका रूपमा ग्रहण गरेका छौँ। यही सोचका साथ कृषि उत्पादनदेखि प्रशोधन, मूल्य अभिवृद्धि र बजारीकरणसम्मको सम्पूर्ण मूल्य श्रृङ्खलालाई सुदृढ गर्दै समृद्ध किसान आत्मनिर्भर ठाकुरबाबा निर्माणको अभियानलाई निरन्तर रूपमा अगाडि बढाएका छौँ। पर्यटन क्षेत्र ठाकुरबाबा नगरपालिकाको आर्थिक समृद्धि, रोजगारी तथा आन्तरिक आय अभिवृद्धिको प्रमुख आधारको रूपमा रहेको छ। प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण,
प्रवर्धन र दिगो उपयोग मार्फत पर्यटनलाई स्थानीय आर्थिक विकासको मुख्य सम्भाग क्षेत्रका रूपमा विकास गर्ने नीति अनुरूप विभिन्न कार्यक्रमहरू कार्यान्वयन गरिएका छन्। विश्वमै परिचित बर्दिया राष्ट्रिय निकुञ्जको प्रचार प्रसार तथा नगरभित्र रहेका ऐतिहासिक धार्मिक र पुरातात्विक महत्वका मठ मन्दिरहरूको संरक्षण सम्वर्धन र प्रवर्धनलाई प्राथमिकतामा राखिएको छ। साथै स्थानीय भाषा कला साहित्य संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्धन मार्फत पर्यटन विकासलाई स्थानीय सभ्यता र संस्कृतिसँग आबद्ध गर्दै लैजाने प्रयास गरिएको छ। पर्यटन पूर्वाधारलाई व्यवस्थित र दिगो बनाउन सड़क पर्यटकीय स्थल सार्वजनिक संरचना तथा अन्य आवश्यक पूर्वाधारको क्रमिक निर्माण स्तर उन्नति तथा विस्तारका कार्यहरू अगाडि बढाइएका छन्। यसका साथै स्वच्छ सुन्दर र वातावरणमैत्री नगर निर्माणलाई पर्यटन विकासको आधार मान्दै फोहोर व्यवस्थापनलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ। फोहोर मैला संकलन तथा प्रशोधन केन्द्र निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ, जसले वातावरण संरक्षणसँगै दिगो पर्यटन प्रबन्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। रासायनिक मलको प्रयोग न्यूनीकरण गर्दै जैविक कृषि उत्पादनमा जोड़ दिने उद्देश्यले प्राणी मल उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्ने कार्यलाई समेत प्राथमिकताका साथ अगाडि बढाइएको छ, जुन यसै आर्थिक वर्षभित्र सम्पन्न हुने चरणमा रहेको छ। हामीले पर्यटनलाई केवल भ्रमण र मनोरञ्जनको क्षेत्रमा रूपमा नभई स्थानीय उत्पादन कृषि संस्कृति उद्यमशीलता र रोजगारीसँग जोडिएको समग्र आर्थिक रूपान्तरणको माध्यमका रूपमा लिएका छौं। यही दृष्टिकोणका साथ पर्यटन मैत्री तथा जैविक ठाकुर बाबा नगरपालिकाको आधार निर्माणको अभियानलाई थप सशक्त बनाउँदै अगाडि बढ़िरहेका छौं। ठाकुर बाबा नगरपालिका चारैतिरबाट बर्दिया राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वनबाट घेरिएको हुनाले मानव वन्यजन्तु द्वन्द सबैभन्दा ठूलो समस्या रहेको छ। यो समस्या समाधानका लागि नगरपालिकाबाट हालसम्म करिब 19 करोड़ भन्दा बढी लागत मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि गौरवको आयोजनाका रूपमा पक्की छेकबार पर्खाल निर्माण गरिएको छ भने भव्य सिंचाई आयोजनाको समन्वयमा हात्ती छेकबार र सिंचाई दुवै हुने गरी करिब 2 किलोमिटर लामो संरचना बनेसँगै वडा नम्बर 4, 7 र 8 बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्रमा पर्खाल निर्माण पूरा भएको छ। राष्ट्रिय योजना आयोग सँगको विशेष पहलमा 7 करोड़को बजेट सुनिश्चितता सहित समपूरण गर्ने गरी आर्थिक वर्ष 83-84 1,89,00,000 बजेट प्राप्त भएको छ, जसबाट वडा नम्बर 1, 2 र 6 पर्खाल निर्माण कार्यले पूर्णता पाउनेछ। साथै वन्यजन्तुबाट हुने क्षतिबाट राहत वितरण गर्ने कार्य राहत कोषको व्यवस्था साझेदार संस्थाहरूको समेत सहयोगमा बाली तथा पशु बिमा घरको बिमा सुधारिएको खोर निर्माण जस्ता कार्यहरू सञ्चालन गरिएको छ। हालसम्म 956 सुधारिएको खोर निर्माण 5142 पशुको बिमा गरिएको छ। मानव वन्यजन्तु द्वन्द न्यूनीकरण नगरपालिकाले मात्र गर्न सक्दैन, यो विषय यसका लागि नीतिगत सुधार संरचनागत व्यवस्था तथा विशेष कार्यक्रम सञ्चालन गर्न संघीय सरकार प्रदेश सरकार तथा मुख्यमन्त्री स्तरीय पटक पटक भेलाहरू कार्यक्रम तथा अन्य महत्वपूर्ण सरकार निकायहरूसँग छलफल पत्रचार तथा समन्वय गरिएको छ। हाम्रो कार्यकालमा 15 जना अपाङ्ग सहित 244 जना नागरिकलाई सुरक्षित आवास निर्माण गरिएको छ, जसमध्ये 75 आवास पूर्जा प्रभावकारी रहेको छ। लैङ्गिक समानता तथा सामाजिक समाजीकरण सामाजिक न्याय तथा नागरिक मैत्री न्याय सम्पादनलाई प्राथमिकतामा राख्दै मानव विकास सूचकाङ्कमा सुधार ल्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिएका छन्। बाल विवाह न्यूनीकरणमा समेत उत्साहजनक प्रगति हासिल भएको छ। स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भन्ने हो भन्ने मान्यतालाई व्यवहारमा उतार्दै सशक्त पारदर्शिता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट वितरण गर्ने व्यवस्था मिलाइएको छ। साथै ज्येष्ठ नागरिकहरूको सम्मानजनक जीवनयापन र स्वास्थ्य सुरक्षाका लागि घर दैलोमा स्वास्थ्य परीक्षण तथा औषधि उपचार सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ। यी उपलब्धिहरूले सामाजिक सुरक्षा मानव विकास समावेशीकरण तथा नागरिक कल्याणका क्षेत्रमा ठाकुर बाबा नगरपालिकाले हासिल गरेको सकारात्मक परिवर्तनलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेका छन्। सुशासन पारदर्शिता जवाबदेहिता र वित्तीय अनुशासनलाई स्थानीय शासनको मूल आधारका रूपमा स्थापित गर्ने हाम्रो प्रतिबद्धता अनुरूप भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएका छौं। संस्थागत
सुशासन शुद्धिकरण तथा शुद्धिकरणका लागि नगरपालिका तथा वडा कार्यालयहरूलाई नियमित आन्तरिक लेखा परीक्षण अनुगमन तथा वित्तीय नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाइएको छ। राजस्व प्रशासनलाई थप व्यवस्थित पारदर्शी र उत्तरदायी बनाउँदै राजस्व सङ्कलनमा देखिएका त्रुटि तथा कमजोरीहरूलाई कानुनको विरुद्ध सच्याउने कार्यलाई निरन्तरता दिएको छ। परिमार्जहरू आर्थिक वर्ष 81-82 महालेखा परीक्षकको अन्तिम लेखा परीक्षण प्रतिवेदनमा असुल उपर गर्नुपर्ने बेरुजु शून्य कायम गर्न सफल भएका छौं, जुन वित्तीय

सम्बन्धी सरकारले आवश्यक रहेको छ। नेपालको संविधानले प्रत्याबद्ध गरेको मौलिक हक, नागरिक अधिकार तथा राज्यबाट प्रवाह हुने सेवा सुविधालाई प्रत्येक नगरवासीसम्म प्रभावकारी रूपमा पुर्याउनु स्थानीय सरकारको प्रमुख दायित्व हो भन्ने मान्यताका साथ हामीले कार्य गर्दै आएका छौँ। यस क्रममा तथ्य, तर्क, कानून र न्यायका आधारमा नागरिकका जायज माग तथा सरकारवालाहरूको सम्बोधन गर्ने परिपाटीलाई संस्थागत गर्दै सुशासन, उत्तरदायित्व, जवाबदेहिता थप सुजित बनाइएको छ। साथै सहभागितामूलक योजना तर्जुमा प्रणाली अवलम्बन गर्दै वडा तथा शाखा विषयगत समितिहरूलाई विकास योजना निर्माण, प्राथमिकता निर्धारण तथा निर्णय प्रक्रियामा थप सक्रिय, जिम्मेवार र उत्तरदायी बनाउने अभ्यासलाई संस्थागत गरिएको छ। यसले स्थानीय लोकतन्त्रलाई सुदृढ गर्दै विकास प्रक्रियामा नागरिक सहभागिता र स्वामित्व अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। वर्तमान युग सूचना प्रविधिको युग हो। सूचना प्रविधिको सही प्रयोगबाट मात्र वास्तविक र उल्लेखनीय प्रगति हासिल गर्न सकिन्छ। यसैले अबको विकास सूचना र तथ्याङ्कको विश्लेषण अनुसन्धानमा आधारित हुनुपर्छ। नगरपालिकाको भूगोल, जनसङ्ख्या, प्राकृतिक स्रोत साधन, संस्कृति क्षमता तथा सम्भावनाहरूको तथ्यगत विवरण तयार गरी नियमित रूपमा गर्नतर्फ हाम्रा नीति तथा कार्यक्रम केन्द्रित हुनेछन्। विकास र सेवा प्रवाहलाई सहजीकरण गर्ने गरी अपूर्ण नीति तथा कानूनहरूलाई पूर्णता दिँदै आवश्यकता अनुसार नीति तथा कानून निर्माण गर्दै आएका छौं। नगरपालिकाको संस्थागत संरचनालाई सक्षम, यथार्थपरक र कार्यमूलक बनाउनका लागि संरचनाहरूको सुदृढीकरण र कर्मचारी तथा जनप्रतिनिधिको क्षमता अभिवृद्धि गरी अन्य क्षेत्रमा योग्य, विशेषज्ञ र दक्ष जनशक्ति विकास एवं परिचालन गर्न वृहत जनशक्ति योजना तर्जुमाको आवश्यकता रहेको छ। नगरपालिकाभित्र उपलब्ध तर प्रयोगहीन र कम प्रयोगमा भएका स्रोत साधनहरूलाई कुशलतापूर्वक परिचालन गर्नेतर्फ अबका योजना अघि बढ्नेछन्। संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा अनुदानमा कर्मश सम्बुजन आउँदै गएको वर्तमान परिस्थितिमा नगरपालिकाको आर्थिक आत्मनिर्भरता, आन्तरिक आय वृद्धि तथा दिगो वित्तीय आधार निर्माणलाई प्राथमिकतामा राख्दै रणनीतिक महत्वका आयमूलक तथा उत्पादनमूलक आयोजनाहरू कार्यान्वयनमा ल्याइएको छ। स्थानीय सरकार दीर्घकालीन रूपमा आत्मनिर्भर र आर्थिक रूपमा सबल हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै आन्तरिक स्रोतको विस्तार र प्रभावकारी परिचालनतर्फ नगरपालिकाले विशेष ध्यान केन्द्रित गरेको छ। यसै सन्दर्भमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका मार्फत बर्दियामा सञ्चालित समावेशी ग्रामीण विकास परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय र सहकार्यलाई प्राथमिकता दिएको छ। कृषि उत्पादन मूल्य श्रृङ्खला बजार विस्तार तथा कृषिमा आधारित उद्यम विकास मार्फत यस परियोजनाले नगरपालिकाको आर्थिक समृद्धि तथा रोजगारी सृजनामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ। यसै गरी लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाको रूपमा रहेको बाह्रबर्दिया कतरनिया नौ चौकदेखि दरबार गुलरा धामपुर शक्तिनगर जमुनिया जोजीपुर खैलाघाट बगनायक ठाकुरबार सडक आयोजनाका लागि आगामी आर्थिक वर्षमा समेत उल्लेख्य बजेट विनियोजन भएको छ। गोदाना र सुखारमा सुखार जोड्ने पुल निर्माणका लागि ठेक्का आह्वान गर्ने क्रममा रहेको तथा खैलाघाटमा पुल निर्माणका लागि आवश्यक पहल अगाडि बढाइएको सन्दर्भमा यस क्षेत्रको पहुँच, आर्थिक गतिविधि तथा पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ। यस आर्थिक वर्षमा भुइँगाउँ बजार क्षेत्रमा चार लेन सडक निर्माण भई बजार क्षेत्रमा थप सुन्दर र आर्थिक क्षेत्रमा चलायमान हुने अपेक्षा गरिएको छ। यसै गरी संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओ को जलवायु अनुकूलन परियोजना ठाकुर बाबा नगरपालिकामा पनि कार्यान्वयन हुने चरणमा रहेको छ। यस परियोजनाका लागि आवश्यक जग्गा व्यवस्थापनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। उपयोग प्राप्त हुने जग्गामा बहुद्देश्य जलाशय, पर्यटकीय पूर्वाधार तथा जलस्रोत व्यवस्थापन सम्बन्धी संरचना निर्माण गर्ने योजना रहेको छ। विशेष गरी वडा नम्बर छ सात आठ र नौमा प्रत्येक वर्ष दोहोरिने वर्षायामको दुबान तथा हिउँदमा सिँचाइका लागि पानी अभावको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न दुईवटा ठुला ड्याम सहितको जलाशय निर्माण अवधारणा अघि सारिएको छ। यस आयोजनाले कृषि उत्पादन वृद्धि, जलस्रोत संरक्षण

मत्स्य पालन पर्यटन प्रबन्धन तथा बहुउपयोगी आर्थिक गतिविधि तथा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा समेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र आन्तरिक आय गुणात्मक वृद्धि गर्ने अपेक्षा गरिएको छ। आत्मनिर्भर उत्पादनशील र आर्थिक रूपमा सबल ठाकुरबाबा नगरपालिकाका लागि कृषि पर्यटन जलस्रोत तथा स्थानीय सम्भावनामा आधारित रणनीतिक योजनाहरू आगामी दिनमा पनि उच्च प्राथमिकताका साथ अगाडि बढाइनेछ। उल्लेख्य प्राथमिकता सम्भावनाका आधारमा रहेर नगरपालिकाले आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम तयार गरिएको छ। नगरसभाका सदस्यज्यूहरू आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम निर्माण गर्दा निम्न कानूनी व्यवस्था तथा विषयहरूलाई प्रमुख आधारको रूपमा लिएको छ। नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, दिगो विकासका लक्ष्य, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व ऐन, संघ प्रदेश स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन, नेपाल सरकारको 16 आवाधिक योजना, लुम्बिनी प्रदेश सरकारको 2 आवाधिक योजना, नेपाल सरकारको आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम, लुम्बिनी प्रदेश सरकारको 83-84 नीति तथा कार्यक्रम, स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन 2078, नगरपालिकाका विभिन्न ऐन नियावली निर्देशिका कार्यविधि तथा मापदण्ड, नगरपालिकाको पहिलो आवाधिक योजना नीति कार्यक्रम तथा बजेट निर्माणका क्रममा सरकारवालाहरूबाट प्राप्त राय सुझाव। आन्तरिक सुशासन र सबल प्रशासनको विकासबाट हामीले अख्तियार गरेको नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन हुने भएकाले यो नीति तथा कार्यक्रम त्यसतर्फ नै निर्देशित रहेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पशु विकास, उद्यमशीलता, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, खानेपानी तथा सरसफाई, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, न्याय निरूपण जस्ता विषयगत क्षेत्रलाई प्राथमिकतामा लिई नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ। नगरसभाका सदस्यज्यूहरू, अबमा आर्थिक वर्ष 83-84 वार्षिक तथा नीति कार्यक्रम प्रस्तुत गर्दछु। आर्थिक विकास नीति तथा पशुपक्षी विकास सम्बन्धी नीति, कृषि, पशुपालन, पर्यटन र साना उद्यमलाई आर्थिक समृद्धिको आधारका रूपमा विकास गरिनेछ। युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ। युवा स्वरोजगार तथा व्यवसाय शिक्षामूलक तालिम सञ्चालन गरिनेछ। स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि तथा औद्योगिक मेला आयोजना गरिनेछ। व्यवसायिक कृषि उत्पादनलाई प्रोत्साहन गर्न प्रतिफलमा आधारित अनुदान उपलब्ध गराइनेछ। नगरपालिकामा उत्पादन हुने रैथाने बाली संरक्षण तथा प्रबन्धनात्मक कार्यक्रम र रैथाने बालीको अभिलेख तयार गरी प्याटर्न राइट्स ठाकुरबाबा कृषि ब्रान्ड लिने कार्यलाई अगाडि बढाइनेछ। कृषि तथा पशुको पार्श्वचित्र प्रोफाइल निर्माण कार्य र किसान सूचीकरण कार्य सम्पन्न गरिनेछ। जग्गाको तक्लाबन्दी गरी खेती गर्ने कृषकहरूलाई प्रोत्साहित गरिनेछ। मसिना तथा बासनादार धानको बिउ उत्पादनमा दिँदै आएको अनुदानलाई निरन्तरता दिइनेछ। माटोको स्वस्थ अवस्था थाहा पाउन विश्वव्यापी स्थिति निर्धारण जीपीएस प्रणालीमा आधारित माटो परीक्षण कार्यलाई अगाडि बढाइनेछ। आधुनिक कृषि प्रविधि, सिंचाइ तथा कृषि यान्त्रिकरण अनुदान प्रदान गरिनेछ। कृषक समूह तथा सहकारी मार्फत उत्पादन र बजारीकरण प्रणाली विकास गरिनेछ। उन्नत बिउ, मल तथा प्राविधिक सेवाको स्वाद पहुँच सुनिश्चित गरिनेछ। दूध, मासु, तरकारी तथा फलफुलको व्यावसायिक उत्पादनका लागि नस्ल सुधार र प्रविधि सहयोगका कार्यक्रमहरू सञ्चालन गरिनेछ। बङ्गुरको मासु प्रशोधन तथा बाहिर बजारसम्म पुर्याउन बजारीकरण कार्य अगाडि बढाइनेछ। स्थानीय उत्पादनको ब्रान्डिङ तथा बजारीकरण गर्न अनलाइन मार्केट प्लेटफर्म व्यवस्थापन गरिनेछ। गौशालालाई उत्पादनसँग जोड्न कोइका कोरियन सरकारको सहयोगमा साझेदारीमा प्राङ्गिक मल उद्योग स्थापना गरी सञ्चालन गरिनेछ। कृषकसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन र उत्कृष्ट कृषकलाई सम्मानित गरिनेछ। पर्यटन विकास सम्बन्धी नीति, पर्यटनको विकासका लागि पर्यटन गुरु योजना तयार गरिनेछ। बर्दिया राष्ट्रिय निकुञ्ज र धार्मिक, सांस्कृतिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रवर्धन गरिनेछ। भुटकैया पिकनिक क्षेत्र, हात्तीसार, खौरा नदी किनार, पटकुला किनार क्षेत्रमा फुट ट्रेल तथा वृक्षारोपण गरी थप सौन्दर्यीकरण कार्य गरिनेछ। ठाकुरबाबाको पहिचानको रूपमा रहेको ऐतिहासिक रेलवे लाइनलाई संरक्षण र व्यवस्थापनका लागि आवश्यक कार्य गरिनेछ। डिजिटल मार्केटिङमा पहुँच वृद्धिका लागि साझेदार संस्थाहरूको सहकार
कार्यमा तालिम प्रदान गरी डिजिटल ल्याब स्थापना तथा सञ्चालन गरिनेछ। द एसिया फाउन्डेसनको सहयोगमा पर्यटन प्रवर्धनका लागि आवश्यक सिप डिजिटल साक्षरता सम्बन्धी तालिम ठाकुरद्वारामा डिजिटल उद्यमी प्रयोगशाला स्थापना गरिनेछ। नेपाल पर्यटन बोर्डको दिगो पर्यटन विकास एसटीपी कार्यक्रमसँगको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माण र प्रवर्धनात्मक कार्य सञ्चालन गरिनेछ। जलवायु अनुकूलनका लागि बहुद्देश्य जलाशय तथा इको टुरिज्म परियोजना सञ्चालन गरिनेछ। चरा महोत्सव टुर्डी ठाकुरद्वारा माघी मेला प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ। स्वच्छ तथा पर्यटन मैत्री बस्ती विकास गर्दै फिजिकल फिटनेस पार्कको निर्माण र सौन्दर्यीकरण गरिनेछ। पशुको आहार उत्पादन वातावरण संरक्षण तथा सौन्दर्यीकरणका लागि बहुवर्षीय डाले घाँस लगायतका जडीबुटी जन्य र फलफुलका बिरुवाहरू सड़क किनारामा लगाई हराभरा बनाइनेछ। स्थानीय मठ मन्दिर चर्च मरुवा आदिको संरक्षण र व्यवस्थापनमा सहयोग गरिनेछ। पुरातात्विक विभागको सहकार्यमा पुरातात्विक महत्वका स्थलहरूको उद्घाटन गरी संरक्षण र प्रवर्धन गरिनुका साथै साझेदारीमा आवश्यक संरचनाहरूको पुनः निर्माण गरिनेछ। नगरपालिका अन्तर्गतका महत्वपूर्ण धार्मिक सांस्कृतिक प्राकृतिक तथा पर्यटकीय स्थलहरू क्यूआर कोड सहितको जानकारीमूलक सूचना पार्टी राखिनेछ। सनातन हिन्दू पर्यावरण प्रतिष्ठान नेपालको समन्वयमा सनातन सभ्यता संग्रहालय स्थापना गरिनेछ। भाषा कला साहित्य तथा संस्कृतिको संरक्षणका लागि ठाकुर बाबा प्रज्ञा प्रतिष्ठान मार्फत कार्यक्रमहरू सञ्चालनलाई निरन्तरता दिनुका साथै ठाकुर बाबा नगरपालिकाको इतिहास भाषा कला साहित्य र संस्कृतिको संरक्षण प्रवर्धनका लागि पुरातात्विक विभाग नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल ललिता कला प्रज्ञा प्रतिष्ठान सांगीतिक तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थान काठमाडौँसँग सहकारिता समन्वय गरिनेछ। ठाकुरद्वारामा रहेको सांस्कृतिक डबलीको व्यवस्थापन र नियमित सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइनेछ। रोजगारशील तथा उद्यमशीलता र सहकारी विकास सम्बन्धी नीति। रोजगारशील तथा उद्यमशीलताको एकीकृत सेवा प्रवाह सुनिश्चित गर्न रोजगार सेवा केन्द्रलाई रोजगारशील तथा उद्यमशीलता केन्द्रमा रूपान्तरित गरी प्रभावकारी ढंगले सञ्चालन गरिनेछ। उद्यमशीलता प्रवर्धनका लागि युवा उद्यमीहरूलाई स्वरोजगारमुखी सिप विकास तालिम सञ्चालन गरिनेछ। वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्न युवा स्टार्टअप तथा उद्यम कोष स्थापना गरी परिचालन गरिनेछ। आप्रवासी कामदार तथा उनीहरूको परिवारको अधिकार सुनिश्चित गर्न संघीय सरकार प्रदेश सरकार र वैदेशिक रोजगार बोर्डसँगको समन्वय तथा सहकार्यमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना प्रवाह मानसिक स्वास्थ्य तथा मनोपरामर्श सेवा वित्तीय साक्षरता र सिप अभिवृद्धि कार्यलाई निरन्तरता दिइनेछ। वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित मर्यादित बनाउन सुरक्षित आप्रवासन सामी कार्यक्रमसँग साझेदारी गरी कार्यक्रम सञ्चालन गरिनेछ। नगरपालिकामा रहेको स्वरोजगार कोषलाई नव प्रवर्धन कार्यमा लगानी गरिनेछ। सहकारीहरूको क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिनेछ। एकल महिला मुक्त कमैया दलित विपन्न यौनिक तथा लैङ्गिक अल्पसंख्यक र अन्तर्लिङ्गी वर्गका महिलाहरूलाई व्यवसाय सञ्चालनमा प्रोत्साहन तथा सहयोग प्रदान गरिनेछ। ठाकुर बाबा नगरपालिकाभित्र रहेका कृषि साना किसान तथा बहुद्देश्य सहकारीहरूलाई उद्देश्य अनुरूप कार्य गर्न अनिवार्य गरी कम्तीमा एउटा वस्तुको अनिवार्य बजारीकरण गर्न लगाइनेछ। सामाजिक विकास नीति शिक्षा सम्बन्धी नीति। सबै बालबालिकालाई गुणस्तरीय प्रारम्भिक बाल विकास तथा शिक्षाको अवसर सुनिश्चित सहित नमूना बाल विकास बनाउन शिक्षकहरूलाई मन्टेसरी पद्धतिमा आधारित तालिम प्रदान गरिनेछ। कक्षा 12 सम्मको शिक्षालाई निशुल्क मात्र होइन गुणस्तरीय र प्रविधि मैत्री शिक्षा अभियानका साथ सञ्चालन गरिनेछ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजा विद्यार्थी उत्तीर्ण दर सरसफाईको अवस्था अनुशासन विद्यालयमा फुलबारी तथा करेसवारी व्यवस्थापन आदिमा आधारित अनुदान दिने व्यवस्थाको शुरूआत गरिनेछ। शैक्षिक सुशासन कायम गर्न विज्ञ सहितको सघन अनुगमन तथा सुपरिवेक्षण कार्यलाई अगाडि बढाइनेछ। प्रारम्भिक उमेरका बाल बालिकाहरूको विकास पक्षहरू र यसमा अभिभावकले निर्वाह गर्नुपर्ने भूमिकाबारे अभिभावकको
सचेतना अभिवृद्धिका लागि नियमित रूपमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। सूचना तथा संचार प्रविधिको प्रयोग मार्फत विद्यार्थीको सिकाइ तथा शिक्षा व्यवस्थापनमा सुधार गरी विद्यालयमा सूचना प्रविधि मैत्री शिक्षण प्रणाली लागू गरिनेछ। शिक्षकहरूको पेसागत विकासमा सहयोग पुर्याउन शिक्षकहरूलाई मागमा आधारित क्षमता विकास तालिम तथा कार्यक्रमहरू सञ्चालन गरिनेछ। शिक्षा क्षेत्रको जानकारी दिन, विद्यार्थीहरूको समस्या बुझ्न तथा शैक्षिक क्षेत्रमा सुशासन कायम गर्न विद्यार्थीसँग प्रमुख तथा उपप्रमुख कार्यक्रम सञ्चालन गरिनेछ। सीमान्तकृत अपाङ्ग तथा पिछडिएका समुदायका बालबालिकालाई विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ। प्रविधि तथा व्यावसायिक शिक्षा मार्फत सिपयुक्त प्राविधिक एवं दक्ष जनशक्ति उत्पादनमा जोड दिनेछ। गुरुकुल विद्यालय तथा अनाथ बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालनलाई निरन्तरता दिइनेछ। नतिजामा आधारित उत्कृष्ट विद्यार्थी तथा विद्यालय र कार्य सम्पादनमा आधारित उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिइनेछ। मासिक रूपमा हरेक विद्यालयमा प्रमुखसँग युवा कार्यक्रम अन्तर्गत लागू पदार्थ तथा दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिनेछ भने उपप्रमुखसँग उनी शैक्षिक कार्यक्रम यौन तथा प्रजनन स्वास्थ्य मर्यादित महिनावारी तथा लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन गरिनेछ। विद्यालयहरूमा स्वस्थ र पोषणयुक्त दिवा खाजाको व्यवस्था गर्न स्थानीय कृषकबाट उत्पादित कृषि उपज सहकारी मार्फत विद्यालयहरूमा उपलब्ध गराइने व्यवस्था मिलाइनेछ। युवा तथा खेलकुद सम्बन्धी नीति नगर खेलकुद विकास समितिलाई थप स्वायत्त र अधिकार सम्पन्न बनाए नियमित रूपमा खेलकुदका गतिविधिहरू सञ्चालन गरिनेछ। आविर्भावको पहिचानको रूपमा रहेको खोखो खेलको विकास र प्रबोधन गर्ने खेल गतिविधिहरू सञ्चालन गरिनेछ। खेलकुद पूर्वाधारका लागि प्याराफिट सहितको खेल मैदान निर्माण गरिनेछ। आकुरबाबा क्लब पुरुष तथा महिला फुटबल प्रतियोगिता, राष्ट्रपति रनिङ सिट प्रतियोगिता, वडा स्तरीय प्रतियोगिताहरू सञ्चालन साथै जिल्ला प्रदेश राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउनका लागि नियमित प्रशिक्षणको व्यवस्था मिलाइनेछ। उत्कृष्ट खेलाडी र खेलाडीहरूलाई गरिँदै आएको सम्मान तथा प्रोत्साहनलाई निरन्तरता दिइनेछ। स्वास्थ्य सम्बन्धी नीति स्वास्थ्य नागरिक समृद्ध समाज भन्ने मूल नाराका साथ आधारभूत स्वास्थ्यलाई थप प्रभावकारी बनाइनेछ। गर्भदेखि जन्मसम्म नगरपालिकाका साथ अभियान अन्तर्गत मातृ तथा शिशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिइनेछ। आधारभूत नगर अस्पताललाई सुविधा सम्पन्न बनाउन आवश्यक उपकरण तथा फर्निचर व्यवस्थापन र कार्यालय परिसरलाई सौन्दर्यीकरण गरिनेछ। आधारभूत स्वास्थ्य केन्द्रलाई प्रदान गरिँदै आएको सेवा प्रबन्धनात्मक सेवालाई विशेष जोड दिइनेछ भने नगर अस्पताललाई प्रदान गरिँदै आएको सेवालाई थप विस्तार गरी आँखा सम्बन्धी उपचार र दन्त उपचार तथा रक्त सञ्चार सेवा थप गरिनेछ। नगरभित्र सञ्चालित बर्थिङ सेन्टरहरूको प्रभावकारिता, जनशक्ति तथा स्रोत साधनको समुचित उपयोग सुनिश्चित गर्न आवश्यकता अनुसार एकीकृत मातृ तथा नवजात शिशु सेवा प्रणाली विकास गरिनेछ। नगर अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ एमडीजीपी एमबीबीएस एसबीए सहित कुनै एकजना सहित 24 घण्टा गुणस्तरीय प्रसूति सेवा उपलब्ध गराइनेछ। गर्भवती महिलाको स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्न निशुल्क मातृ एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ। नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको सहभागिता बढाइनेछ। महिला स्वास्थ्य स्वयंसेविका द्वन्द्व पीड़ित नागरिकहरूको स्वास्थ्य बीमा कार्यलाई निरन्तरता दिइनेछ। कुपोषण न्यूनीकरणका लागि सामुदायिक विद्यालयहरूमा अस्वस्थकर खाना नियमन तथा नियन्त्रण अभियान सञ्चालन गरिनेछ। विशेषज्ञ स्वास्थ्य शिविर, रक्तदान शिविर जस्ता कार्यक्रमहरू नियन्त्र रूपमा सञ्चालन गरिनेछ। साझेदार संस्थाहरूको सहकार्यमा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम, मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा, पोषण सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ। सिकल सेल एनिमिया र थालेसिमिया रोगको निदानका लागि सम्बन्धित सहकार्य गरिनुका साथै दीर्घ रोगीले प्राप्त गर्ने उपचार खर्च भुक्तानीलाई थप व्यवस्थित बनाइनेछ। खानेपानी तथा सरसफाई सम्बन्धी नीति सुरक्षित खानेपानीको पहुँच विस्तार गरिनेछ। प्रत्येक घरमा सुरक्षित खानेपानी उपलब्ध गराउन निर्माण सम्पन्न भएका आयोजनाहरूको खानेपानी पाइप विस्तार गर्न र अधुरा आयोजनाहरू सम्पन्न गर्न प्रदेश सरकारसँग समन्वय गरिनेछ। पूर्ण सरसफाईयुक्त स्थानीय तह घोषणा अभियानलाई निरन्तरता दिइनेछ। राष्ट्रिय खानेपानी
सरसफाई तथा स्वच्छता व्यवस्थापन सूचना प्रणाली एनवासलाई शुद्धिकरण गर्नुका साथै मेडिकल जन्य फोहोर व्यवस्थापन गर्न आवश्यक समन्वय र सल्लाह कार्य गरिनेछ। वैकल्पिक ऊर्जा व्यवस्थापनका लागि सञ्चालित कार्यक्रमलाई सम्प्रभावकारी र निरन्तरता दिइनेछ। लैङ्गिक समानता तथा सामाजिक समाजीकरण सम्बन्धी नीति महिला दलित ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका समुदायको सशक्तिकरणमा जोड दिइनेछ। ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम सञ्चालन गरिनेछ। बाल संरक्षण तथा सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ। महिलाहरूलाई आत्मनिर्भर बनाउन विभिन्न संघ संस्था समेतको सहयोगमा महिला उद्यमशीलता कार्यक्रम सञ्चालन गरिनेछ। राजनीतिक र नेतृत्वमा महिला सहभागिता बढाउन युवा तथा महिलाका लागि नेतृत्व विकास तालिम सञ्चालन गरिनेछ। लुम्बिनी प्रदेश सरकार र संघ संस्थाको साझेदारीमा अपाङ्गता पहिचान रोकथाम र पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिनेछ। बाल अधिकार संरक्षणका लागि बाल मैत्री स्थानीय शासन कार्यक्रम सञ्चालन कार्यान्वयन गरिनेछ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक अन्तर्लिङ्गिक द्वन्द्व पीडित तथा एकल महिलाका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ। अपाङ्गता न्यूनीकरणका लागि गर्भावस्थामा गरिने एनोमली स्क्यानमा सहुलियत प्रदान गरिनेछ। क्याम्पेन फर चेन्ज संस्था सङ्घको साझेदारीमा अन्तर्लिङ्गी व्यक्तिहरूको सामाजिक न्याय अधिकार तथा सशक्तिकरण कार्यक्रमलाई सञ्चालन गरिनेछ। सशस्त्र द्वन्द्वको समयमा पति बेपत्ता पारिएका एकल महिलाहरूलाई मासिक रूपमा प्रदान गर्दै आएको निर्वाह भत्ता र वर्गहरूलाई प्रदान गर्दै आएको सञ्चार खर्चलाई निरन्तरता दिइनेछ। संघ संस्थाको सहयमा हरेक वडामा बाल उद्यान सहित महिला उद्यमी पार्क निर्माण गरिनेछ। आम संचारका माध्यमबाट बाल बालिका तथा किशोरीहरूको मानसिक स्वास्थ्य मनोसामाजिक समस्या र मनोसामाजिक सहयोग हानिकारक प्रथाका विरुद्धमा उपयुक्त भाषा र शैली सूचनाका सामग्रीहरू तयार गरी प्रसारण गरिनेछ। बाल विवाह न्यूनीकरणका लागि प्रभावकारी बाल विवाह न्यूनीकरण प्रभावकारी बनाउन सरकारवालाहरूको समन्वयमा दण्डात्मक नीति समेत अवलम्बन गरिनेछ। पूर्वाधार विकास नीति आर्थिक वर्ष 82-83 सञ्चालित आयोजनाहरूलाई सम्पन्न गर्ने कार्यलाई प्राथमिकता दिइनेछ। वडाका सबै 25 सडक वडा क्रमशः स्तरोन्नति गर्दै लगिनेछ। जिल्ला कालो बन्दे सडक मर्मत र बाढी प्रभावित क्षेत्रमा ढलान प्रविधिबाट बाटो निर्माण गरिनेछ। अति आवश्यक ठाउँमा सिँचाई नाली पुल कर्भट तथा पैदल मार्ग निर्माण गरिनेछ। सडकको सौन्दर्यीकरण तथा सुरक्षा सम्बन्धी कार्यक्रमका लागि सडक बत्ती विस्तार चोक तथा टोल बस्तीको नामाकरण सिसी क्यामेरा जडान ग्रीन जोन तथा फुटपाथ निर्माण कार्य गरिनेछ। मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि आर्थिक सेवा प्रथाल नदी कटान क्षेत्रहरूमा तटबन्धन कार्यलाई निरन्तरता दिइनेछ। सुरक्षित तथा ऊर्जा प्रभावकारी आवास निर्माण कार्यलाई निरन्तरता दिँदै ऊर्जा प्रभावकारी भवन निर्माण गर्न निशुल्क परामर्श सेवा प्रदान गरिनेछ। हाल कार्यान्वयन भई पूर्ण हुन बाँकी रहेका सडकहरूलाई पूर्णता दिने गरी योजना तय गरिनेछ। सामुदायिक विद्यालयका भवनहरू स्वास्थ्य सेवा केन्द्रहरू वडा कार्यालयहरू कृषि तथा पशु सेवा केन्द्रहरू भवनहरूलाई मरमत सम्भार तथा रङरोगन गरिनेछ। स्वास्थ्य संस्था तथा विद्यालय मरमत सम्भार कोषलाई निरन्तरता दिइनेछ। हुर्केको वनभोज स्थललाई थप पूर्वाधार निर्माण गरिनेछ। वन वातावरण तथा विपद व्यवस्थापन नीति प्राकृतिक स्रोत तथा विपद व्यवस्थापनका लागि आवश्यक नीति तथा संरचनागत व्यवस्था गरिनेछ। वडा नम्बर 6, 7, 8 र 9 बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आउने बाढीबाट दीर्घकालीन रूपमा समाधान गर्न रिजर्भ ड्याम सहितको ठूलो जलाशय निर्माण गर्ने र त्यसलाई बहुपयोग कृषि र उत्पादन वृद्धि जलस्रोत संरक्षण मत्स्यपालन तथा जल पर्यटन प्रवर्धन गरिनेछ। आर्थिक सेवाद निर्माणलाई निरन्तरता दिने प्राकृतिक प्रकृति संरक्षण कोषको साझेदारीमा बस्ती र जमिनको बनौट अनुसार वनस्पति बोट बिरुवा ढाले घाँस फलफुल लगाएर मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्नुको साथै जलवायु अनुकूलनलाई प्रभावकारी बनाइनेछ। विपद व्यवस्थापनसँग सम्बन्धित सबै दस्तावेजहरूलाई एकीकृत गरी स्थानीय विपद तथा जलवायु उद्यमशील कार्य ढाँचा एनडिसिआरएफ निर्माण गरिनेछ। वन संरक्षण वृक्षारोपण तथा मण्डल नियन्त्रण सम्बन्धी कार्यहरू सञ्चालन गरिनेछ। प्लास्टिक मुक्त ठाकुर बाबा अभियानका लागि प्लास्टिक जन्य फोहोर न्यूनीकरण तथा वैकल्पिक सामग्रीहरूको प्रबन्धन सम्बन्धी कार्यलाई सञ्चालन गरिनेछ। स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र एलइओसीको शुद्धिकरण गरी सोही मार्फत विपद पूर्व तयारी खोज उद्धार प्रतिकार तथा पुनस्थापना कार्यलाई व्यवस्थित रूपमा सञ्चालन गरिनेछ। सुशासन तथा संस्थागत विकास सम्बन्धी नीति सेवा प्रवाहलाई छिटो छरिटो पारदर्शी र नागरिक मैत्री बनाउन डिजिटल सेवा प्रणालीलाई विस्तार गरिनेछ।
न्याय सम्पादनलाई प्रभावकारी तथा गुणस्तरीय बनाउनका लागि मेलमिलाप कर्ताको क्षमता अभिवृद्धि तालिम मेलमिलाप केन्द्रहरूको व्यवस्थापन गरिनेछ। आम संसारका माध्यमबाट न्यायिक समितिद्वारा प्रदान गरिने सेवाको जानकारी गराइनेछ। लुम्बिनी प्रदेश स्तरीय न्यायिक संवाद कार्यक्रम सञ्चालन गरिनेछ। करदाता शिक्षा कार्यक्रम, व्यवसाय दर्ता नवीकरण शिविर, बजार अनुगमन कार्यलाई निरन्तरता दिनेछ। सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, नागरिक सन्तुष्टि सर्वेक्षण जस्ता सुशासन प्रबन्धनका कार्यलाई निरन्तरता दिनेछ। जनप्रतिनिधि र कर्मचारीका लागि क्षमता विकास सम्बन्धी कार्यक्रमहरू तालिमहरू सञ्चालन गरिनेछ। संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी स्टोको आधारमा जनशक्तिको व्यवस्थापन गरिनेछ। नगरपालिकाबाट हुने हरेक गतिविधिलाई सामाजिक सञ्जाल मार्फत तथा वेबसाइट मार्फत सार्वजनिक गर्ने कार्यलाई निरन्तरता दिइनेछ। विकास साझेदार संस्था तथा निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरिनेछ। योजना तथा कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनको सूचकलाई आधार बनाउने नगरपालिकाको कार्यक्षेत्र गैर सङ्घ संस्थाको कार्यक्रमलाई प्रभावकारी बनाउन अनिवार्य रूपमा नगरपालिकाको रातो किताबमा समावेश गर्ने, एकीकृत कार्ययोजना बनाई कार्यान्वयन गर्ने गराउने, नियमित रूपमा समीक्षा गर्ने कार्यलाई निरन्तरता दिइनेछ। नगरसभाका उपाध्यक्षज्यू, सचिव तथा सम्पूर्ण सदस्यज्यूहरू र सम्पूर्ण महानुभावहरू, आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रम कुनै व्यक्ति, दल वा नेतृत्व विशेषको दस्तावेज होइन। ठाकुर बाबाका सम्पूर्ण नागरिकहरूको सपना, आकांक्षा र समृद्ध भविष्य निर्माणको साझा मार्गचित्र हो। विगतका वर्षहरूमा हामीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सुशासन, पूर्वाधार विकास क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेका छौँ। उपलब्धिहरू कुनै पनि एक व्यक्ति वा संस्थाको प्रयासबाट सम्भव भएका होइनन्। जनप्रतिनिधि, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, किसान, व्यवसायी, सामाजिक सङ्घ संस्था, सञ्चारकर्मी तथा सम्पूर्ण नगरवासीको साझा मेहनत र विश्वासको परिणाम हो। आज हामी एउटा महत्वपूर्ण मोडमा उभिएका छौँ। अब हाम्रो लक्ष्य केवल योजना बनाउने होइन, परिणाम दिने हो। केवल संरचना निर्माण गर्ने होइन, समृद्ध जीवन निर्माण गर्ने हो। केवल विकासका कुरा गर्ने होइन, विकासको अनुभूति प्रत्येक नागरिकको घर दैलोमा पुर्याउने हो। हामीसँग सम्भावना छ, स्रोत छ, क्षमता छ र सबैभन्दा ठुलो कुरा एकता र आत्मविश्वास। यही शक्तिलाई आधार बनाएर हामीले समुन्द्र ठाकुर बाबालाई सवर्ण राशिको यात्रालाई अझ तीव्र र प्रभावकारी बनाउनु छ। म दृढ विश्वासका साथ भन्न चाहन्छु, हामीले सामाजिक रूपान्तरणको यात्रामा प्राप्त गरेको सफलताले हाम्रो परिचय लुम्बिनी प्रदेशमा मात्र होइन नेपालभरि नै पुगेको छ। ठाकुर बाबा नगरपालिका ब्रान्डको रूपमा नै स्थापित भएको छ। यो सफलता कुनै एक पक्षले गर्दा मात्र सम्भव भएको होइन, हामी सबै मिलेर पुरा गरेका हौ। अब बाँकी अभिभावक पुरा गर्न विकासका मुद्दामा हामी सबै एक हौ, समृद्धिको यात्रामा हामी सबै सहयात्री हौ र ठाकुर बाबाको भविष्य

0: हामीले आज रोपेका विकासका बिरुवाहरू भोलिको पुस्ताले समृद्धिको वृक्षको रूपमा अनुभव गर्नेछन्। त्यसैले साझा सपना, साझा जिम्मेवारी र साझा प्रतिबद्धता साथ समृद्ध, सुशासित, आत्मनिर्भर र गौरवशाली ठाकुर बाबा निर्माणको अभियानमा हातेमारा गरौं। धन्यवाद। जय ठाकुर बाबा। जय।
1: 19 नगर सभाको दोस्रो बैठक मिति 2083 असार 5 गते 11:45 बस्ने गरी आजको बैठक सम्पन्न भएको जानकारी गराउँछु। धन्यवाद। नमस्कार।
2: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
1: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 90.2 मेगाहर्ज। गर्जन छ सधैँ, बात छैन।
3: सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा इरान र अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न सहमतिमा पुगेको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय स्तरमा त्यसको स्वागत।
4: गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कार्यवाही लेबनन सहितमा अन्त्य भएको छ।
3: चिया निर्यातको समस्या हल गर्न सरकारले के गरिरहेको छ,
5: त्यो विषयलाई समाधान गर्ने भनेर आज पहिलो बैठक बसेको थियो। कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
3: र साउदी अरबमा ठूलो संख्यामा नेपाली सहितका गैर कानूनी श्रमिक पक्राउ परेका विषयमा एक चर्चा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार पढिङ र दाहालबाट सुन्नुहोस्। लेबनानको सरकारी संचार माध्यमले देशको दक्षिणी भागमा भएको कार बम हमलामा एकजना मारिएको जनाएको छ। इरान र अमेरिकाले लेबनानी भूभाग सहितका क्षेत्रमा युद्ध अन्त्य गर्न सम्झौता गरेको घोषणा गरेको बताएको केही घण्टामा यो घटना भएको हो। यसअघि लेबनानका राष्ट्रपतिले उक्त सहमतिले जारी द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य गराउने बताएका थिए, तर इजरायल स्थित वरिष्ठ राजनीतिज्ञहरूले त्यसको आलोचना गरिरहेका छन्। इजरायली रक्षा मन्त्री इस्राएल काट्सले सहमति भए पनि दक्षिण लेबनानमा कब्जा गरिएको भूभागबाट इजरायलका सेना नफर्कने चेतावनी दिएका छन्। विश्वभरका विभिन्न देशहरूले संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्यका लागि सम्झौताको प्रारूपमा सहमति भएको भन्दै गरेको घोषणाको स्वागत गरिरहेका छन्। चीन, साउदी अरेबिया र कुवेतले दीर्घकालीन शान्ति निम्त्याउने भन्दै सम्झौताको स्वागत गरेका छन्। ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीले यसलाई विश्व अर्थतन्त्रमा स्थिरता दिने अवसर भनेका छन्। राष्ट्रपति ट्रम्पले सम्झौताले इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउने र उनकै शब्दमा टोल शुल्क बिना हुर्मुज जलमार्ग सञ्चालन हुने बताएका छन्। सम्झौताका विस्तृत बुदाहरू अझै अस्पष्ट छन्। वाशिङटनबाट बीबीसीका टम बेटम्यान भन्छन्, आधारभूत रूपमा यो सम्झौं यो सम्झौताले अमेरिकीहरूले इरानी बन्दरगाहमाथिको सामुद्रिक नाकाबन्दी हटाएको बदलामा हुर्मुज जलमार्गलाई खुलाउँछ, जसका कारण आफू युद्धमा गएको राष्ट्रपति ट्रम्पले बताएका थिए त्यसलाई ठोस रूपमा सम्बोधन गरिएको छैन र थप 60 दिनमा सम्झौता गर्ने भनिएको छ। बीबीसीका टम बेटम्यान। इरानी संचार माध्यमहरूले प्रारम्भिक चरणमा मात्रै पानी जहाजहरूले शुल्क बिना ढुवानी गर्न पाउन सक्ने उल्लेख गरेका छन्। कियेभमा रहेको 1000 वर्ष पुरानो एउटा धार्मिक स्थलमा रूसी हवाई आक्रमणले ठूलो क्षति पुर्याएपछि अन्तर्राष्ट्रिय स्तरबाट त्यसको निन्दा भइरहेको छ। युरोपेली संघका विदेश नीति प्रमुखले त्यसलाई युद्ध अपराध भनेका छन् भने फ्रान्सका विदेश मन्त्रीले त्यो नोट्रेडाममा बम हमला गर्नु सरह भएको टिप्पणी गरेका छन्। युक्रेनको अर्थोडक्स चर्चका प्रमुखले उनकै शब्दमा क्राइस्ट विरोधी क्रेमलिनले यो भन्दा बढी के गर्न सक्छ भनेर प्रश्न गरेका छन्। रूसले आफूले उक्त आक्रमण गरेको अस्वीकार गरेको छ। सिन्धु घाटी सभ्यताको सबैभन्दा प्रसिद्ध एकजना नर्तकीको मूर्तिलाई छाती छोपेको अवस्थामा भारतको माध्यमिक विद्यालयको पाठ्यक्रममा देखाइएपछि त्यसलाई लिएर विवाद उत्पन्न भएको छ। 4500 वर्ष पुरानो ढलुटको उक्त मूर्तिको चित्र विद्यालय पाठ्यक्रममा दशकौंदेखि समावेश हुँदै आएको छ, जहाँ नर्तकीको छाती मूल मूर्तिमा जस्तै खुला देखिँदै आएको थियो। अधिकारीहरूले आलोचनाबारे जवाब दिएका छैनन्, तर पुस्तक प्रकाशन सम्बन्धी विभागले त्यसको पुनरावलोकन गरिरहेको जनाइएको छ। र इरानको फुटबल टोली सोमबार राति हुने न्यूजील्याण्डसँगको खेलको पूर्व सन्ध्यामा मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गरेको छ। टिहानाबाट छोटो उडान गरेर टोली लस एन्जलस आएको हो। टोलीका कैयौं अधिकारीहरूलाई अमेरिकी भिसा उपलब्ध नगराइएपछि उनीहरू स्थानान्तरण हुन बाध्य भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
3: साझा पखमा पुनः स्वागत छ। इरान र संयुक्त राज्य अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न आफूहरूबीच सहमति भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा उक्त सम्झौताको स्वागत भएको छ। उक्त घोषणा भए यता विश्व बजारमा तेलको मूल्य घटेको छ। इरानमा उक्त सहमतिलाई तेहरानको विजय र अमेरिका अनि इजरायलको हारका रूपमा प्रस्तुत गरिँदैछ। तर इजरायलका रक्षा मन्त्रीले दक्षिण लेबननमा अधीनस्थ भूभागबाट आफ्नो सेना फिर्ता नहुने बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस् फणिन्द्र दाहालबाट।
4: सम्झौतामा उल्लेख गरिएका बुदाहरू सार्वजनिक गरिएका छैनन्, तर इरानको सरकारी संचार माध्यमले त्यसमा प्रतिबन्धहरू हटाइने, इरानले परमाणु अस्त्र उत्पादन नगर्ने प्रतिबद्धता जनाउने र होर्मुज जलमार्ग 30 दिनभित्र खुला गरिने विषय समेटिएको जनाएका छन्। इरानका उप विदेश मन्त्री काजेम घरी बाबादीले अन्तिम सम्झौता 60 दिनभित्र हुने र इरानका कैयौं मुद्दाहरू सम्बोधन हुन बाँकी रहेको बताएका छन्। उनले भने, दुईवटा घटनाहरू हुन लागेका छन् र तत्कालै हुँदैछन्। गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कार्यवाही लेबनन सहितमा अन्त्य भएको छ। दोस्रो विकासक्रममा अमेरिकाले इस्लामिक गणतन्त्र इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी हटाएको छ, जसलाई अमेरिकी राष्ट्रपतिले पनि आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्। लेबननको हकमा पनि अमेरिका र इरान दुवैले तत्कालै र स्थायी सैन्य कार्यवाही अन्त्यको घोषणा गरेको वार्ता प्रक्रियामा संलग्न रहेको पाकिस्तानले जनाएको छ। लेबननका राष्ट्रपति योजेफ आउनले हिंसाको चक्र साँच्चीकै अन्त्य हुने व्यावहारिक कदमहरूको अपेक्षा आफ्नो मुलुकले गरेको बताए। इजरायल र इरानको समर्थन पाएको समूह हिजबुल्लाले यो सम्झौताको प्रारूपलाई पालना गर्छन् कि गर्दैनन् भन्ने प्रश्न छैन। इजरायलका रक्षा मन्त्रीले आफ्नो सेना लेबननभित्रै रहने बताएका छन् भने इरानले सम्पूर्ण रूपमा सैन्य कार्यवाही बन्द हुनुपर्ने माग गरेको छ। राष्ट्रपति ट्रम्पले तेललाई बग्न देऊ भन्दै घोषणा गरेपछि बीबीसी भेरिफाईले होर्मुज जलमार्ग हुँदै पानी जहाजको आवत जावत भएको विषयबारे तथ्य जाँच गरिरहेको छ। त्यसमा थप दुई पानी जहाज होर्मुज जलमार्गबाट बाहिरिरहेको देख्न सकिन्छ। यसअघि तेलको मूल्य घटेको थियो। बीबीसीका आर्थिक सम्पादक भन्छन् विश्व अर्थतन्त्र सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्छ, तर यो साँच्ची नै सकारात्मक समाचार हो। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि व्यापक हमला शुरू गरेका थिए। जवाबमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाड़ी राष्ट्रहरूमाथि आक्रमण गर्यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग होर्मुज जलमार्ग बन्द गरिदियो। त्यसका कारण विश्वभरको आपूर्ति प्रणालीमाथि गम्भीर असर परिरहेको छ।
3: अब अर्को प्रसंग, भारततर्फ निर्यात हुँदै आएको नेपाली चियामा देखिएको अवरोध समाधान गर्न कूटनीतिक पहल अघि बढ़ाउने दिशामा छलफल थालिएको अधिकारीहरूले बताएका छन्। त्यसबारे आवश्यक पहल गर्ने गरी उच्च तहमा छलफल भइरहेको आफूले बुझेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए। अवरोध समाधानका लागि सरकारी प्रयास प्रभावकारी हुन नसकेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाइरहेका छन्। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका कतिपय सदस्यहरूले समेत यस विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। भारतको चिया सम्बद्ध निकायले परीक्षण प्रक्रियामा कड़ाई गरेपछि पछिल्ला केही सातादेखि नेपाली चियाको निर्यात प्रभावित हुँदै आएको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। यसै सन्दर्भमा हामीले मन्त्रालयका प्रवक्ता सुवेदीलाई टेलिफोन सम्पर्क गरी शुरूमा चिया निर्यातमा देखिएको समस्या हल गर्न सरकारले के गरिरहेको छ भनेर सोधेका छौं।
5: अब यसमा सामान्य पहल पहिला मन्त्रालय लिएकै हो, कूटनैतिक नियोग वाणिज्य दूत मार्फत पहल लिए पछाडि केही समाधान भएको जस्तो पनि अवस्था थियो। तर अहिले आएर फेरि रोकियो, हामीलाई समस्या पर्यो, हामी बन्द गर्छौँ उद्योग भनेर चाहिँ आज मिडियाहरूमा देखियो, मान्यजीहरूले उठाउनु पनि स्वाभाविक विषय भयो होइन त। त्यो हिसाबले अब यसलाई चाहिँ उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालय जोइन्टली यो विषयलाई समाधान गर्ने भनेर आज बैठक पहिलो बैठक बसेको थियो। सचिव त्यसमा उपस्थित हुनुहुन्थ्यो। सम्भवतः यो कूटनीतिक पहल उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
6: यो समस्याको बारेमा चाहिँ सरकारले के गरिराखेको छ भनेर हामीले प्रश्नसँग जानकारीसम्म पनि पाएनौ भन्ने व्यवसायीहरूको गुनासो छ, त्यसबारे के भन्नुहुन्छ?
5: यसमा मन्त्रालय तहबाट भारतमा रहेका नेपाली कूटनीतिक नियोग वाणिज्य दूत मार्फत पहलहरू भएकै हो, अनि त्यसमा भनौ न अब विदेश पठाउनेको हकमा, थर्ड कन्ट्री जानेको हकमा यो परीक्षण निरन्तर हुने, भारतमा कन्जम्पसन गर्नेको हकमा नमुनाको आधारमा परीक्षण हुने भन्ने हिसाबले बीचमा भएको पहलबाट भएको समाधान हो। तर अहिले चाहिँ फेरि त्यो खालको निरन्तरता भएन भनेर व्यवसायहरूले भन्नुहुन्छ।
6: यसमा चाहिँ यो समस्या आउनुको कारण बारे मन्त्रालयको र सरकारको बुझाइ चाहिँ के छ?
5: यो कारण त सबै कुराको ठ्याक्कै अनुमान लगाउन त्यति सरल विषय होइन, अरू विभिन्न कुरासँग पनि जोडिन सक्छ, द्विपक्षीय सम्बन्धको विषय पनि भयो होइन त। र अब ल्याब टेस्ट गर्ने, गुणस्तर कायम गर्ने विषयमा फेरि हामी गर्दैनौँ भन्न पनि त्यति सरल विषय भएन। त्यसैले अब स्याम्पलिङ आधारमा कति कति अवधिमा गर्ने भन्ने तर्फ नै सायद यो कूटनीतिक समाधानको पहल होला।
6: यो प्रश्न चाहिँ मैले किन पनि सोधेको भने, कतिपयको अनुमान चाहिँ नेपालले भारतबाट नेपालभित्र नै खास गरी केरा र आँपमा अलिकति कडाई गरेको कारण त्यसको प्रत्युत्तर हो कि भन्ने आशंका गर्दोरहेछन्। त्यसकारणले मात्रै
5: अनुमान त धेरै हुन्छन्, तर नेपाल सानो बजार भएको मुलुकमा त्यति धेरै आशंका गरेर भारतीय सरकारले रोक्यो होला जस्तो चाहिँ लाग्दैन।
6: अब यहाँनिर यो समस्या हल नभइन्जेल व्यवसायीहरूको मर्का त आफ्नो ठाउँमा छँदैछ, एउटा चाहिँ पारी गइसकेका सामानहरू स्टकमा छन्, अर्को चाहिँ यता निर्यात गर्न ठिक्क पारेर राखेका वस्तु अर्को समस्या भयो, तिनलाई के गर्ने भन्ने बारेमा अर्को विकल्प चाहिँ के हुन सक्ने देखिन्छ? किनभने व्यवसायीहरूले बांग्लादेश पाकिस्तान पठाउने लगायतका विकल्प पनि हुन सक्छन् कि भनेर
5: हजुर ठिकै हो, यहाँले उठाउनु भएको विषय ठिकै हो, तर सरासर इन्डियामा अथवा भारततिर कोजे बजारमा जाने गरेकोमा तुरन्त तेस्रो कन्ट्री जाने विषयको लागि फेरि तयारी समय लाग्ला होइन। त्यो हिसाबले तत्कालीन आंशिक समाधान हुन सक्छ, तर पूर्ण समाधानको लागि भारततर्फ नै हामीले चाहिँ पहल गर्नुपर्छ भन्ने बुझ्छु मैले।
6: अब यसमा जो समस्यामा परेका छन् र तपाईँहरूको जवाफको अथवा तपाईँहरूको कदमको प्रतीक्षामा छन् ती व्यवसायीहरूलाई चाहिँ सरकारका तर्फबाट के भन्नुहुन्छ तपाईँ?
5: व्यवसायको पक्षमा नै मन्त्रालय र सरकारले चासोका साथ संवेदनशीलतापूर्वक काम गरिरहेको छ, धेरै नाचिनु होला, समाधान चाहिँ निस्कन्छ।
6: तपाईँले आज बैठक पनि यस विषयमा बस्यो भन्नुभयो, अबको प्रक्रिया चाहिँ के हुन्छ संक्षेपमा अन्तिममा?
5: अब आवश्यक पर्यो भने थप संवादहरू पनि गरिकन त्यसपछि भारतीय पक्षसँग परराष्ट्र मन्त्रालय मार्फत पहलहरू हुन्छ भन्ने बुझ्छु मैले।
3: उनी थिए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। अब अर्को विषय, हालै साउदी अरबमा गैर कानूनी हैसियतमा रहेका श्रमिकहरू विरूद्ध गरिएको व्यापक कार्यवाहीका क्रममा हालसम्म 84 नेपालीहरू पनि स्वदेश फर्काउने सूचीमा परेको रियाद स्थित नेपाली दूतावासले जनाएको छ। यही जून महिनाको 4-10 तारीखमा देशव्यापी रूपमा चलाइएको त्यस्तो कार्यवाहीमा हजारौंको संख्यामा विदेशी श्रमिकहरू पक्राउ परेका थिए। यसै विषयमा हामीले केही बेर अघि रियाद स्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीलाई सम्पर्क गरी पक्राउ परेका नेपाली बारे तपाईँहरूलाई के थाहा छ भनेर सोधेका छौं।
7: अघिल्लो साताको तथ्याङ्क हेर्दाखेरि करिब 84 डिपोर्टेशन सेन्टरमा राखेको भन्ने हामीसँग सूचना छ। त्यो चाहिँ पूर्वी क्षेत्र दम्माम जुबेर लगायतको क्षेत्रमा 37 र हाम्रो रियाद क्षेत्रमा चाहिँ 47।
3: साउदी सरकारले के कारणहरू खुलाउने गरेको छ उनीहरूलाई पक्राउ गर्नुपर्नका कारण बारे चाहिँ?
7: धेरै जसो प्राप्त गर्ने

0: होस्. नमस्कार.
1: गर्जन छ सधैँ, बाघ झैं. रेडियो टाइगर 99.2 MHz.
2: रेडियो टाइगर स्टुडियो टाइम. यति बेला रात्रिको 9 बजेको छ.
3: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद. आजलाई हाम्रो नियमित प्रसारण यति नै. तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ. शुभरात्री.